0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856466।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: me a extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बीसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
5: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
6: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
5: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
6: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
5: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
6: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
5: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
6: मोबाइल 97460-00-454।
5: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एक मात्र
10: एक्सट्रिम इनर्जी ड्रिंक। टाइम चेक अहिले ठिक 6 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 31 गते बुधबार, सन् 2026 सेप्टेम्बर 16 तारीक भदौ शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सुर्खेतको जागरण एफएम 90.8 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटे कोशी बाढ़ीमा आफन्त विपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो।
0: कृष्णभीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार।
1: भोटे कोशी बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न, संवेदनशील मानिने सुरुङभित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही।
3: अहिले त अनलाइन गर्ने छ त, सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन्, मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँछ नि, त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरेका छन्।
0: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्ल्यूटीओको चेतावनी, निर्यात 17.9% बढ़न सक्ने प्रक्षेपण।
1: र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरू सकुशल भेटिने वा उनीहरूको शव समेत अब फेला पर्ने आश मारेका धेरैले कुशको शव बनाएर दाह संस्कार गर्दै अन्तिम संस्कार सकेका छन्। कतिपयले गर्दैछन्, तर विद्यमान कानूनका कारण स्थानीय तह अर्थात पालिकाले अहिले नै शव नभेटिएकाहरूलाई मृतक ठहर गरेर प्रमाण पत्र दिन सक्दैनन्। मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ताका विषयमा मृत्यु मान्नुपर्ने समय अवधि तोकिएको छ। कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भए वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै जानकारी नपाएका र त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ दफा 40(1) भनिएको छ। यो व्यवस्थाका कारण कुनै पनि बेपत्ता व्यक्तिलाई 12 वर्षसम्म मृत घोषणा गर्न पाइँदैन। यो प्रावधानका कारण बाढ़ी पीड़ित परिवारले काज क्रिया खर्च, राहत, पेन्सन पट्टा, बीमा रकम लगायतमा दावी लिन पनि अप्ठ्यारो परेको छ। नामसारी लगायत काम पनि रोकिएको छ। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बेपत्ताको हकमा कानूनी प्रावधानकै कारण पालिकाले कुनै निर्णय गर्न नसकिरहेका बताउनु भएको छ। बाधा अर्चन फुकाउन भोटेकोशी बाढ़ी पीड़ित क्षेत्रका स्थानीय तहबाट सामूहिक निर्णय गरेर गृह मन्त्रालयलाई पत्र लेखेका थियौं। उहाँले भन्नुभयो, अस्ति सोमबार प्रधानमन्त्री, गृहमन्त्री र अन्य मन्त्री सहितलाई पनि यो समस्या सुनाएका छौं। राहत, नामसारी, पेन्सन पट्टा, बीमा रकम लगायतमा समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानूनी अड़चन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध गरेका छन्। बाढ़ीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानूनको तगारो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: यसै गरी भोटे कोशीमा आएको भीषण बाढ़ी र पहिरोपछि सिर्जित आपतकालीन विपदमा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भदौ 25 गतेसम्म विभिन्न 13 देश तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट कुल 451 प्रकारका राहत सामग्री नेपाल आइपुगे। प्राप्त सामग्रीहरूमा जीवन रक्षक औषधि, अत्याधुनिक स्वास्थ्य उपकरण, खाद्यान्न, त्रिपाल, कम्बल, सरसफाईका किट र उद्धारका लागि प्रयोग हुने उच्च प्रविधि युक्त उपकरणहरू समावेश छन्। विपदपछिको परिस्थितिमा छिमेकी देश भारतले विशेष गरी स्वास्थ्य क्षेत्रलाई लक्षित गरी ठूलो परिमाणमा औषधीय सहायता उपलब्ध गराएको छ। भोटेकोशी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
5: पृथ्वी राजमार्गको कृष्णभीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएका छन्। कृष्णभीरमा गएको भदौ 14 गते राजमार्ग भाँसिएपछि यातायात अवरूद्ध हुँदै आएको छ। नयाँ सड़क खोलेर 2 अघि अत्यावश्यक गाड़ी परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक गाड़ी भने हिजो पहिलो पटक छोड़िएको हो। भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाण्डु आइपुग्न नसक्दा काठमाण्डुमा ग्यास अभाव छ। प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा बेलुका चारवटा बुलेट, ग्यासका सिलिण्डर भरिएका 25 वटा ट्रक, 40 वटा पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करले कृष्णवीर पार गरेका

0: दशको बिहान आएको हिमबाड़ीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 गते आएको अर्को बाढ़ीले पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध बनेको थियो। त्यस लगत्तै पूर्वाधार विकास मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा 4 दिनसम्म अध्ययन गरेको थियो। विज्ञहरूको सुझाव अनुसार 35 मिटर उचाई र 20 मिटर भित्रसम्म पहाड़ खनेर ट्रयाक निर्माण गरिएको हो। यसमा प्राविधिक सहितका 50 जनाले निरन्तर दैनिक 12 देखि 16 घण्टासम्म काम गरिरहेका छन्। काम शुरू भएको 10 औं दिन अर्थात भदौ 28 गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेट सहित केही गाड़ी संचालन भइसकेको छ। त्यस यता बिहान र बेलुका अत्यावश्यक यातायात आवत जावत भइरहेको छ। आजको गोर्खापत्र दैनिकमा खबर छ।
1: जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे छलफल गर्न मुस्ताङमा देशभरका 2000 भन्दा बढ़ी जनप्रतिनिधि भेला भएका छन्। जिल्लाको घरपजोङ गाउँपालिकाको आयोजनामा देशभरका 431 पालिका र 41 जिल्ला समन्वय समितिमा नेतृत्व गरिरहेका जनप्रतिनिधि भेला भएका हुन्। सम्मेलनलाई सम्बोधन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनले नेपालका हरेक क्षेत्रमा गम्भीर असर गरेको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय मंचमा सहायता र जोखिम न्यूनीकरणको मुद्दा उठाउने बताउनु भएको छ।
0: कहाया कैरनमा भोटेको सी बाढ़ीबाट सिक्नुपर्ने पाठ बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।
0: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा आफन्त बेपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओहिरो, कृष्णवीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार, जलवायु परिवर्तनको असर बुझ्न जनप्रतिनिधि मुस्ताङमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। भोटेकोशी बाढ़ीले पुर्याएको भौतिक क्षति मध्ये गम्भीर प्रभावित भएको एउटा क्षेत्र जलविद्युत हो। राष्ट्रिय विद्युत जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक

0: शक्ति मूल्यांकन प्रतिवेदन अनुसार ऊर्जा क्षेत्र को कुल क्षति 1,51,04,00,00,000 रूपया भन्दा धेरै छ। यो बाढ़ीले पुर्याएको कुल भौतिक र आर्थिक क्षतिको झण्डै 37% हो। यस्तै कुल विद्युत उत्पादन क्षमताको झण्डै 10% अर्थात 431 मेगावाट विद्युत राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ। यो उच्च क्षतिका बीचमा पनि उठ्ने एउटा मुख्य सवाल हो, अरबौं लगानी गरेका ती आयोजनाहरूले आफ्नो सम्पत्ति, जनशक्तिको जीवन र त्यहाँका स्थानीय बासिन्दाको जीवन जोगाउन गर्नुपर्ने काम गरेका छन् कि छैनन्? थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
1: जलविद्युत या जुनसुकै संरचनाको सुरुङ सुरक्षाको दृष्टिकोणबाट संवेदनशील हुन्छन्। त्यसैले त्यस्ता सुरुङमा कोही काम गर्न जाँदैछ भने उसको विवरण राखेर कहाँ कसरी काम गर्ने भन्ने जानकारी अध्यावधिको हुनुपर्छ। तर भोटेकोशी र त्रिशुलीको बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूले त्यस्तो विवरण घटनाको हप्तौंसम्म पनि सार्वजनिक गरेका छैनन्। राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा यो विषय निकै संवेदनशील रहेको बताउनुहुन्छ।
2: सुरुङमा पस्ने मान्छेलाई त्यो रेकर्ड नराखिकन सुरुङमा पसाउनु हुँदैन। सुरुङको कुन पोर्सनमा काम गर्छ, मुखबाट कति मिटरभित्र काम गर्छ त्यो लेखिएको हुनुपर्छ। उसले काम गर्ने बिन्दुबाट सुरुङको इमर्जेन्सी एक्जिट कहाँ छ त्यो कुरा त्यहाँ लेखिएको हुनुपर्छ र त्यहाँभित्र कम्युनिकेशन सिस्टम पनि डेभलप गरिएको हुनुपर्छ। त्यो रसुवाको बाढीमा एउटा दुःखद पक्ष चाहिँ सुरुङभित्र को मान्छे थियो पनि अहिलेसम्म थाहा छैन।
1: भोटेकोशी बाढ़ी प्रलयकारी थियो जसले जलविद्युतका धेरै संरचना ध्वस्त हुँदा विवरणहरू पनि नष्ट भएका हुन सक्छन्। तर शर्मा यो कुरा मान्नुहुन्न।
2: अहिले त अनलाइन गर्ने छ त, सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन् त, जोड्न सकिन्थ्यो नि त। मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँथ्यो नि। त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरेका छैन। र अर्को, त्यो सुरुङका इमर्जेन्सी एक्जिट थिए कि थिएनन्? थिए भने ती इमर्जेन्सी एक्जिट कतातिर थिए? त्यो नदीतिरै फर्काएका थिए कि इमर्जेन्सी एक्जिट? नदीको किनारतिर फर्काएका थिए कि अन्त फर्काएका थिए? यदि नदीको किनारतिर इमर्जेन्सी एक्जिट फर्काएको हो भने त नेपाल गभर्मेन्टका कम्प्लायन्सहरूको ठाडो उल्लंघन हो।
1: आयोजनाले आफ्नो जनशक्तिको सुरक्षा मात्र होइन, पूर्व चेतावनी प्रणालीको जडान र सञ्चालनबाट त्यहाँका स्थानीय बासिन्दाहरूलाई प्रकोप बारेमा पूर्व जानकारी दिनुपर्ने उनीहरूको कर्तव्य हो।
2: त्यो अर्ली वार्निङ सिस्टमका विषयमा किन हाइड्रो पावरहरूले कुरा गर्न सकेनन्? त्यो उनीहरूको जिम्मेवारी हो नि। उनीहरूले अर्ली वार्निङको सिस्टम डेभलप गर्नु पर्थ्यो, पर्दैन थियो? त्यत्रा हाइड्रो पावरले त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट जडान गर्न सक्दैनथे?
1: खोलाको किनारमा गरेको व्यवसायमा सुरक्षाका धेरै कुरा ख्याल गर्नुपर्छ। यस्तै जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व पनि तोकिएको छ। त्यस्ता उत्तरदायित्व पूरा गराउन स्थानीय पालिकाहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ। तर जलविद्युतको हब बनेको भोटेकोशी र त्रिशुली करिडोरमा त्यस्तो देखिएन।
2: त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा चाहिँ के थियो भनेदेखि, त्यहाँको विपत्तिको अर्ली वार्निङ सिस्टम डेभलप गराउनु पर्थ्यो हाइड्रो पावरबाट। अर्को, रिमोट सेन्सिङ गराउनु पर्थ्यो। तेस्रो कुरा, हाइड्रो पावरमा सामाजिक उत्तरदायित्व अन्तर्गतको जुन बजेट छ नि, त्यो बजेटले कम्युनिटी मोबिलाइज गरेको थियो भने स्वतन्त्र इन्भाइरोमेन्टलिस्टहरूलाई त्यो कुराको अध्ययन गराउँ कि हामीमाथि के आपत्ति आउन सक्छ भन्थ्यो। फ्रड भन्दा अगाडि पालिकाहरूले त्यहाँका नागरिकहरू प्रतिको सचेतता कुनै पनि प्रदर्शन गर्नै सकेका छैनन्। उनीहरू हाइड्रो पावरसँग मिलेका थिए होला या मिलेका थिएनन् होला, त्यो लोकल सरकार हो नि। त्यो जुन डिग्रीमा नागरिकहरूप्रतिको उनीहरूमा सचेतता हुनुपर्थ्यो नि, त्यो सचेतता चाहिँ पालिकाहरूमा छँदै थिएन।
1: अहिले जलविद्युत आयोजना निर्माण भएका धेरै जसो नदी तथा खोलाहरू हिमालतर्फ मुहान भएका वा त्यस्ता जलाधारमा छन्। त्यसैले सबै आयोजनाहरूले प्रकोपको पूर्वानुमान एवं पूर्व चेतावनी प्रणालीको व्यवस्थापन सहित सुरक्षाका मापदण्डहरू पूरा गर्नुपर्छ। यसको नियमनको काम सरकारले गर्ने हो। सरकारले मापदण्ड बनाएको छ तर कार्यान्वयन भने कमजोर छ।
2: हाइड्रो पावरमा नि गभर्मेन्टले कम्प्लायन्सहरू चाहिँ बनाएको छ, यी कम्प्लायन्सहरू अनुपालना हुनुपर्छ, यी कुरा पूरा हुनुपर्छ भनेर बनाएको छ। तर एउटा खतरा के छ भनेदेखि, अनुगमन गर्न जो जान्छन् त्यो परियोजनाको कस्टमा अनुगमन गर्न जान्छन्। त्यो परियोजनाको कस्टमा अनुगमन गर्न गएपछि त्यो परियोजना चाहिँ त्यो अनुगमनमा हावी हुन्छ। त्यो परियोजनाको कस्टमा अनुगमन गर्ने कुरा चाहिँ त्यो रोकिनुपर्ने कुरा हो।
3: राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ बारेमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब मौसम बारेको एउटा खबर। गएराति देशका धेरै जसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 247 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तनहुँको थप्रेकमा 160 57 मिलीमिटर स्याङ्जाको डण्डस्वारामा 127 मिलीमिटर वर्षा मापन भएको छ। कास्की लमजुङ गोरखामा पनि 60 मिलीमिटर भन्दा धेरै पानी परेको छ। अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी मधेस बागमती र कर्णाली प्रदेशका थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती क्षेत्र आसपासमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
2: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सुनसरीको बराह क्षेत्र नगरपालिका छका अर्जुन चन्द्रवंशी 62 वर्ष पुग्नुभयो। जन्मेदेखि नै वहाँ श्रीलंका टापुमा बस्दै आउनुभएको छ, तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै वहाँको घर नजिकै पुगेपछि बगाउला भन्ने चिन्ताले वहाँलाई सताउन थालेको छ। पुस्तौंदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि वहाँ सामु तेर्सिएको छ। यस वर्ष कोशीको कटान हेर्दै बस्यौं चन्द्रवंशीले भन्नुभयो। बराह क्षेत्र 6 र 9 पर्ने श्रीलंका टापुतर्फ असारदेखि शुरू भएको कोशीको कटान अझै रोकिएको छैन। सप्तकोशीको कटानबाट जीवछी कुमारी महत्वको परिवार पनि विस्थापित भएको छ। कोशीले खेतीयोग्य जमीन बगाएपछि वहाँ अहिले अर्काको जग्गामा बसिरहनु भएको छ। अर्जुन र जीवछी मात्र होइनन्, अरू धेरैजना त्यहाँबाट बसाई सर्ने योजनामा छन्। कोशीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरत, राधे कविरत, शनिचरण कविरत, बालीचरण कविरत र मनोज कविरतका परिवार त यस वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई नै सरिसकेका छन्। श्रीलंका टापुका 10,000 जोखिममा शीर्षकको खबर नागरिकमा छ।
4: अब विदेशको खबर। विश्व व्यापार संगठन डब्ल्यूटीओले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् 2050 विश्वको कुल ग्राहस्त उत्पादन जीडीपी 10% कम हुन सक्ने चेतावनी दिएको छ। डब्ल्यूटीओको सार्वजनिक विश्व व्यापार प्रतिवेदन सन् 2026 विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड़मा व्यापार नीतिले दशकौं यताकै गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतका 80 वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको समाचार संस्था सिन्वाले जनाएको छ। प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका 3 सम्भावित परिदृश्य समेत प्रस्तुत गरेको छ। बलियो बहुपक्षीय प्रणाली कायम रहेमा आधारभूत प्रक्षेपणको तुलनामा सन् 2050 विश्वको जीडीपी 2.9% र निर्यात 17.9% बढ़न सक्ने अनुमान गरिएको छ। त्यसै गरी बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू राजनैतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्थामा विश्वको जीडीपी 5.1% र निर्यात 18.6% घट्न सक्ने समेत प्रतिवेदनमा उल्लेख छ।
5: अब खेल खबर। जापानमा हुने एसियन गेम्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा ऐरीसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, इन्दन नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेयर मल्ल र कुशल मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको टीम लिडरमा पूर्व राष्ट्रीय क्रिकेट खेलाड़ी विनोद दास रहेका छन्। मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्। नेपालले एसियन गेम्समा क्रिकेट मार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानको दावी छ। खेल आउँदो असोज 3 देखि 18 गतेसम्म जापानको आइची नागोयामा आयोजना हुँदैछ।
4: अब केही खबर संक्षेपमा इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भटेकोशी नदीमा आएको बाढ़ीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम संचालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्य पूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ।
5: आर्थिक वर्ष 2082-83 घर जग्गाको कारोबार बढ़ेको छ। आर्थिक वर्षमा यस्तो कारोबार संख्या 1.84% घटेकोमा आर्थिक वर्ष 2082-83 4.74% बढ़ेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा घर जग्गा कारोबार मध्ये लिखित पारित अन्तर्गतको कारोबार संख्या 12.28% बढ़ेको हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या 15.45% बढ़ेको थियो।
4: र वर्तमान विश्व समाजलाई यति बेला दुई कुराले अत्यन्तै प्रभावित पारेको देखिन्छ, एआई र जलवायु परिवर्तन। यी दुईवटा कुराले अहिलेको विश्व समाजमा ठूलो परिवर्तन निम्त्याएको छ। जलवायु परिवर्तनको कारण विश्वभर बाढ़ी, पहिरो, खडेरी, हिमनदी पग्लिने र स्वास्थ्य संकट बढ़िरहेका बेला यसको जोखिम न्यूनीकरणका लागि एआई को प्रयोग बढ़दैछ। भू उपग्रहका तस्वीर, मौसमका तथ्याङ्क र विशाल डाटालाई क्षणभरमै विश्लेषण गरेर बाढ़ी पहिरोको पूर्व सूचना, हिमालको हिउँ पग्लिने दर, वन विनाश तथा कार्बन उत्सर्जनको निगरानी गर्न एआई प्रभावकारी देखिएको छ। तर नेपालमा भने ठूलो मात्रामा डाटा, आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण जलवायु तथा विपद व्यवस्थापनमा एआई को प्रयोग अझै प्रारम्भिक चरणमै सीमित छ। विश्वले फड़को मार्दा नेपालको छैन सुरसार, जलवायु संकटसँग जुझ्न एआई को सहारा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
5: नरुचेको गाँस नबज्ने मुरली।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीमा आफन्त बेपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो।
4: कृष्णभीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट, सिलिण्डर र ट्याङ्कर पार।
5: भोटेकोशी बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न, संवेदनशील मानिने सुरुङभित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही।
4: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्ल्यूटीओको चेतावनी, निर्यात 17.9% बढ़न सक्ने प्रक्षेपण।
5: र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा।
4: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यो कार्टुन ग्यास अभाव र उद्योग मन्त्रीले हालै दिएको राजीनामासँग सम्बन्धित छ। यहाँ एकजना उपभोक्ता ग्यासको खाली सिलिण्डर बोकेर ग्यास लिनका लागि हिँड्दैछन्। उनलाई देखेपछि श्रीमतीले रोक्दै भन्दैछन्, नयाँ ग्यास आएन क्या, नयाँ मन्त्री मात्रै आहो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।
6: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
7: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
7: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
7: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
6: बाल विवाहका गम्भीर असरहरू,
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
7: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
7: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
7: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा बिहान 6:35 बजेको मर्सेङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: नेपाली कांग्रेस लमजुङको वडा अधिवेशन आगामी असोज 4 गते गर्ने तयारी। 2 गते जिल्ला भेला। रायनस नगरपालिकामा 66 जना कडा रोगका बिरामी भएको पालिकाको तथ्याङ्क। गत वर्ष 31 जना घातक रोगका बिरामीलाई उपचार सहायता सिफारिश। बेसर चामी सड़क फाँसिँदा यात्रा जोखिम पूर्ण सम्बन्धित निकायमा ध्यान आकर्षण। र लमसुङमा 20 वर्ष मुनिका 71 जना किशोरीले आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गरेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्क।

अब समाचार विस्तारमा आसन्न 15 महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेस लमजुङले आगामी असोज 4 गते वड़ा अधिवेशन गर्ने भएको छ। कांग्रेस केन्द्रले जारी गरेको तालिका बमोजिम 4 गतेका लागि सबै स्थानीय तह अन्तर्गतका वड़ाहरूको अधिवेशन गर्ने तयारी गरेको हो। नेपाली कांग्रेस जिल्ला कार्य समिति पदाधिकारी बैठकले सो निर्णय गरेको हो। सभापति डाक्टर टकराज गुरूङको सभापतित्वमा बसेको पदाधिकारी बैठकले जिल्लाका 75 वड़ाको अधिवेशन एकै दिन गर्ने निर्णय गरेको हो। केन्द्रीय परिपत्र अनुसार असोज 3 4 गतेका लागि वडा अधिवेशनको समय तालिका कायम भएकोमा लमजुङका वडाहरूमा 4 गते नै गर्ने तयारी भएको नेपाली कांग्रेस लमजुङका सचिव कृष्ण बहादुर अधिकारीले जानकारी दिनुभयो। यद्यपि केन्द्रबाट अधिवेशन समय तालिका आए पनि अधिवेशनका आवश्यक अन्य कागजात पत्र भने अहिलेसम्म उपलब्ध नभएको पनि कांग्रेस लमजुङले जनाएको छ। नेपाली कांग्रेस लमजुङले वडा अधिवेशन शुरू हुन अघि असोज 2 गतेका दिन जिल्ला भेला आयोजन गर्ने भएको छ। जिल्ला भेलामा वडा सभापतिदेखि महासभा समिति सदस्य एवं जिल्लाबाट प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूको सहभागिता रहने नेपाली कांग्रेस लमजुङले जनाएको छ। नेपाली कांग्रेसका अनुसार क्रियाशील सदस्यको संख्या अघिल्लो कार्यालयको तुलनामा घटेको छ। पार्टीले सञ्चालन गरेको जरा अभियान अन्तर्गत सदस्य नवीकरण तथा नयाँ सदस्यता वितरण सम्पन्न भएपछि जिल्लाबाट कुल 6371 जनाको क्रियाशील सदस्य सिफारिश भएको छ। महाधिवेशनको मिति अनिश्चित भए पनि लमजुङमा भने अधिवेशनको सरगर्मी बढ़न थालेको छ। जिल्लादेखि वडा तहसम्मै नेता तथा कार्यकर्ता बीच आगामी नेतृत्व र प्रतिनिधित्वलाई लिएर छलफल तथा भेटघाट तीव्र बनेको हो। आसन्न जिल्ला अधिवेशनमा नेपाली कांग्रेस लमजुङ जिल्ला सभापतिका लागि अहिले दुई नेताको नाम चर्चामा आएको छ। वर्तमान जिल्ला सचिव कृष्ण बहादुर अधिकारी र नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख तथा पूर्व जिल्ला सचिव हरिबराल सभापति पदका आकांक्षीका रूपमा चर्चामा आएका हुन्। दुवै नेताले हालसम्म सार्वजनिक रूपमा आफ्नो उम्मेद्वारी वा आकांक्षा घोषणा गरेका छैनन्। यद्यपि आगामी अधिवेशनलाई लक्षित गर्दै कार्यकर्ता संघको भेटघाट र आफ्नो पक्ष समर्थन जुटाउने प्रयास पनि अघि बढ़िरहेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्। जिल्ला कार्य समितिको पदाधिकारीका अन्य पद भने हालसम्म कसैले पनि औपचारिक रूपमा उम्मेद्वारी घोषणा गरेको छैन। तर जिल्लाका अधिकांश नेताहरू महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी रहेको बुझिएको छ। लमजुङको राइनस नगरपालिकामा 66 जना घातक रोग तथा कडा रोगका बिरामी रहेको तथ्याङ्कले देखाएको छ। पालिकामा क्यान्सर रोग, मृगौला सम्बन्धी समस्या भएका र मेरुदण्डको पक्षाघात लगायतका स्वास्थ्य समस्या र रोग लागेर उपचार गरिरहेका 66 जना बिरामीहरू रहेको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। ती बिरामीहरूलाई सरकारले मासिक 5,000 रूपियाँ उपचार खर्च उपलब्ध गराउँदै आएको छ। गत असारमा सान्तसम्म मासिक 5,000 उपचार खर्च लिनेको संख्या अनुसार क्यान्सरका बिरामी मात्र 50 रहेको पाइएको छ। सो बाहेक मृगौला सम्बन्धी समस्या देखिएर डायलसिस गरिरहेका 11 जना र मेरुदण्डको पक्षघात भएर उपचार गराइरहेको 5 जना रहेका छन्। आर्थिक सहायता लिइरहेको बिरामीको संख्या 66 जना भए पनि घातक तथा कडा रोगका बिरामी संख्या थप हुने क्रम बढ़िरहेको नगरपालिकाले जनाएको छ। यसअघि आर्थिक वर्ष 81-82 50 कडा रोगका बिरामी रहेको पालिकाको तथ्याङ्क थियो। यसैबीच नगरपालिकाले उपचार सहायताका लागि गत आर्थिक वर्षमा 31 जनाको सिफारिश गरेको जनाएको छ। सरकारले विभिन्न 7 प्रकारका घातक रोगकामा 1,00,000 रूपियाँ उपचार सहायता उपलब्ध गराउँदै आएको छ। सोको लागि आर्थिक वर्ष 82-83 क्यान्सरका 13 जना, मुटु रोग लागेका 10 जना, मृगौलाका 5 जना, मेरुदण्डको पक्षघात भएका 2 जना र जलनको 1 जना गरी 31 जना दीर्घरोगी कडा रोगका बिरामीलाई उपचार सिफारिश गरिएको हो। पछिल्लो समय नसनी रोग तथा घातक रोगका बिरामी संख्या बढ़दो देखिएको छ। विशेष गरी क्यान्सर, मुटु रोग, मृगौला रोग, मेरुदण्डको पक्षघात र हेड इन्जुरी लागेका बिरामीले उपचार सहायता सेवा पाएका हुन्। बेसर चामी सड़क अन्तर्गत सदरमुकाम बेसरदेखि खरखरेसम्मको 3 किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा सड़क भाँसिँदा जोखिम बढ़ेको छ। सवारी साधन चालक तथा यात्रुले जोखिमपूर्ण क्षेत्रको संरक्षण तथा मरमतमा ध्यान दिन सम्बन्धित निकायको ध्यान आकर्षण गराएको छ। बेसर नगरपालिका छ खरखरी वरा पर गत वर्ष गरिएको ठलान भाँसिएर चिरा परेको छ। सो ठाउँमा सड़क मुनि ठूलो ढुवाङ परेको, सड़क चिरिएर फाटेका कारण सवारी साधन चलाउन जोखिम
भएको चालक भक्तबहादुर गुरूङले बताउनुभयो। बेसर पुमा खोलादेखि खरखरेसम्म धेरै ठाउँमा सड़क भाँसिएको छ। पुमा खोला नजिक आधा सड़क भाँसिएको छ। सवारी चालक पुष्प पाण्डेका अनुसार चनौटे मगर गाउँ वरपर धेरै स्थानमा सड़क भाँसिएको छ। खरखरेको पहिरोको जोखिममा पनि कायमै रहेको छ। डुम्रे बेसर चामे सड़क योजनाका प्रमुख सतीश सुविदेले भाँसिएका र बिग्रिएका ठाउँमा मरमतका लागि प्राविधिक इस्टिमेट तयार भएको बताउनुभयो। सड़क डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण भइसकेको उता सड़क निरीक्षण अनुगमन भई ठेक्क प्रक्रियामा गएको सुविधाले जानकारी दिनुभयो। यसअघि बिग्रिएका ठाउँको अनुगमन गरी छिटो स्तर उन्नति गर्न लमजुङ र मनाङका सांसदले पनि जोड़ दिनुभएको थियो। लमजुङका प्रतिनिधि सभा सदस्य धर्मराज केसी र मनाङ प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरूङले सड़कको संयुक्त अनुगमन गर्दै स्तर उन्नति गर्न पहल गर्नुभएको थियो। उत्तरी लमसुङ र सिंगो मनाङ जिल्लाको लाइफलाइनसँग जोड़िएको यो सड़कको विभिन्न ठाउँमा खसेका ठूला पहिरो खाल्डा खुल्डी हिलो धुलोले यातायात सञ्चालनमा कठिनाई हुँदै आएको छ। वर्षाले बेसर चामे सड़क जोड्ने सड़क खण्डका विभिन्न स्थानमा क्षति भएको छ। सड़क क्षति भएका कारण सवारी आवागमनमा कठिनाई भएको छ। मनाङलाई सड़क सञ्जालमा जोड़ने सरकारको योजना अनुरूप 2051 सालदेखि सड़क डिभिजन कार्यालय दमौली तनहु सड़क निर्माण शुरू गरेको थियो। विभिन्न कारणले 2057 सालदेखि नेपाली सेनाले उक्त सड़क निर्माणको जिम्मेवारी पायो। तत्कालीन नेपाली सेनालेको कार्य गणले 2069 सालसम्म सड़क निर्माण कार्य सम्पन्न गरेर सड़क डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो। हाल डुम्रे बेसर सड़क योजना कार्यालय स्थापना गरी डुम्रे बेसर एक खण्ड र बेसर चामे अर्को खण्ड गरी स्तरोन्नति कार्य हुँदै आएको छ। लमजुङमा 20 वर्ष उमेर नपुगेका किशोरीले परिवार नियोजनको अस्थायी तथा दीर्घकालीन साधन प्रयोग गरेको पाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 जिल्लाका 75 किशोरीले डिपो पिल्स आईओसीडी र इम्प्लान्ट प्रयोग गरेका छन्। तीमध्ये 56 डिपो र पिल्स प्रयोग गरेका छन्। डिपो प्रयोग गर्ने किशोरीको संख्या सबैभन्दा धेरै दोर्दी गाउँपालिकामा 13 रहेको छ। बेसरमा 9, सुन्दर बजारमा 8, मर्संगीमा 5, मध्य नेपालमा 4 तथा रायनस र दूध पोखरीमा 3-3 जनाले डिपो प्रयोग गरेका छन्। पिल्स प्रयोग गर्ने किशोरी मध्ये बेसहरका 5 जना, दोर्दी र मर्संगीका 2-2 जना, रायन तथा रायनस र मध्य नेपालका 1-1 जना रहेका छन्। सुन्दर बजार कोसा र दूध पोखरीमा पिल्स प्रयोग गर्नेको संख्या 0 रहेको छ। पछिल्लो वर्ष अस्थायी साधन प्रयोग गर्ने किशोरीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। आर्थिक वर्ष 81-82 94 जना, 2080-81 82 जना किशोरीले डिपो तथा पिल्स प्रयोग गरेका थिए। त्यस्तै आर्थिक वर्ष 82-83 3 जनाले आयुसीडी र 16 जनाले इम्प्लान्ट प्रयोग गरेका छन्। अघिल्लो आर्थिक वर्षमा आयुसीडी र इम्प्लान्ट प्रयोग गर्ने किशोरीको संख्या 11 जना तथा 80-81 29 जना थियो। यसैबीच 20 वर्ष मुनिका किशोरीले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्ने क्रम समेत देखिएको छ। आर्थिक वर्ष 82-83 71 जना किशोरीले यस्तो चक्की प्रयोग गरेका छन्। यो संख्या 81-82 702 जना र 80-81 558 जना थियो। पछिल्लो वर्ष आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेमा सुन्दर बजारमा 68, मर्संगीमा 3, दोर्दीमा 2 र रायनसमा 1 जना रहेका छन्। बेसर, मध्य नेपाल, कोरसत्ता र दूध पोखरी भने संख्या 0 रहेको प्रदेश जनस्वास्थ्य कार्यालय लमसुङका जनस्वास्थ्य निदेशक दीपक बमजनले जानकारी दिनुभयो। स्वास्थ्य कर्मीहरूले किशोर अवस्थामै हुने असुरक्षित यौन सम्पर्क तथा अनिश्चित गर्भधारणको जोखिम न्यूनीकरणका लागि किशोर किशोरीलाई परिवार नियोजनका साधनबारे सही जानकारी, आवश्यक परामर्श र सहज स्वास्थ्य सेवाको पहुँच आवश्यकता रहेको बताएका छन्। विद्यालय, समुदाय र स्वास्थ्य संस्था मार्फत प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सम्बन्धी सचेतना र परामर्शलाई थप प्रभावकारी बनाउनु पर्ने उनीहरूको सुझाव छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ मर्सिङ समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्व।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीका लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: लमजुङ भारतीय भूपू सैनिक विकास समितिको अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराबाट निम्न मिति तथा स्थानमा मेडिकल टीम आउने भएकोले सम्पूर्ण लमजुङवासी ईसीएचएस लाभार्थी, भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारहरूले उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान: जिल्ला सैनिक बोर्ड बेसी सहर। मिति: 2083 असोज 1, 2 र 3 गते। आवश्यक कागजातहरू: ईसीएचएस कार्ड र पेन्सन पट्टा।
1: कृषि विकास कार्यालय लमजुङको सूचना।
4: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म, कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
1: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
4: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारी कृषि प्रवर्धन कार्यक्रम
4: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
1: मोबाइल नम्बर 9856045230 र 9856080140।
5: मर्चंग एफएम 95 मेगाहर्ज।
6: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार।
5: बेसीजर नगरपालिका 10 स्थित कुपलिङ गाउँ समाजले फोटेकोसीमा आएको बाढ़ीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेको छ। समाजले मंगलबार प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 27,500 रूपियाँ जम्मा गरेको हो। भदौ 10 गते फोटेकोसीमा आएको बाढ़ीबाट प्रभावित परिवारको राहत तथा पुनस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले समाजले उक्त रकम सहयोग गरेको जनाएको छ। समाजले विपदको समयमा पीड़ित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै आफ्नो तर्फबाट सहयोग गरेको जनाएको राष्ट्रिय लोकदोरी गीत प्रतिष्ठान नेपाल जिल्लाकारी समिति लमजुङको आयोजनामा असोज 10 गते हुने भनिएको माया गुरु सांगीत साँझ 2083 कार्यक्रम स्थगित गरिएको छ। रसुवाको भटिकोसीमा आएको विनाशकारी बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै तथा वर्तमान परिस्थितिलाई मध्यनजर गरी पूर्व निर्धारित मिति स्थगित गरिएको आयोजकले जनाएको छ। स्थगित कार्यक्रम अब 2083 मंगिर 19 गते शनिबार आयोजना गरिने भएको छ। मिति परिवर्तन भए पनि कार्यक्रमको उद्देश्य भावना र अभियानमा कुनै पनि परिवर्तन नआएको आयोजकको भनाई छ। लोक संस्कृतिको संरक्षण स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्य सहित कार्यक्रमलाई थप व्यवस्थित भव्य र सफल बनाउने आयोजकले जनाएको छ। कार्यक्रमको मिति परिवर्तनबाट पर्न गएको असुविधाप्रति शुभेच्छुक दर्शक प्रायोजक प्रवर्धक विज्ञापनदाता सहयोगदाता तथा देश विदेशमा रहेका सम्पूर्ण महानुभावहरूसँग आयोजकले क्षमा याचना गरेको छ। यसैबीच आयोजकले फोटेकोसी बाढ़ीबाट ज्यान गुमाउने प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समावेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
5: नेपाली कंग्रेस लमजुङको वडा अधिवेशन आगामी असोज 4 गते गर्ने तयारी। 2 गते जिल्ला भेला। रायनस नगरपालिकामा 66 जना कडा रोगका बिरामी भएको पालिकाको तथ्याङ्क। गत वर्ष 31 जना घातक रोगका बिरामीलाई उपचार सहायता सिफारिश। बेसर चामी सड़क भाषिन्दा यात्रा जोखिमपूर्ण। सम्बन्धित निकायमा ध्यान आकर्षण। र लमजुङमा 20 वर्ष मुनिका 71 जना किशोरीले आकस्मिक गर्भ निरोध चक्की प्रयोग गरेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्क। बिहान 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: लमजुङ भारतीय भूपू सैनिक विकास समितिको अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराबाट निम्न मिति तथा स्थानमा मेडिकल टीम आउने भएकोले सम्पूर्ण लमजुङवासी ईसीएचएस लाभार्थी भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारहरूले उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान: जिल्ला सैनिक बोर्ड, बेसी सहर। मिति: 2083 असोज 1, 2 र 3 गते। आवश्यक कागजातहरू: ईसीएचएस कार्ड र पेन्सन पट्टा।
6: माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
1: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
7: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
8: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
7: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 9846090301, 9846074065।
1: नोट: फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845094046 र 9813099942।
1: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
9: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठिक 7 बजेको छ।
10: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिकासँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छूट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 विषय स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 9841112239। सुबेदार चित्रबहादुर गुरूङ, अध्यक्ष लमजुङ भारतीय भूपसैनिक विकास समिति लमजुङ।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675209 0675370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856046244।
5: नमस्ते, म लोक गायक बलवीर थापा अहिले

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
5: गुड मर्निङ मिस।
6: गुड मर्निङ क्लास। ल, आज हामी डडेलको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
7: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
6: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
8: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
9: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुसुङ।
6: यो मोबाइलले पनि तनावै दियो भने
10: हैन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
11: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वास्थ्य।

0: नमस्कार। कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म लील प्रकाश चन्द।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्कमा इन्टरनेट मार्फत चाहेको बेला विश्वभरि सुन्न सकिन्छ।
0: सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थाको सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा छलफल गर्छौं।
1: कार्यक्रम पोषण संवादको आज 151 भाग प्रसारण गर्दैछौं। आजको कार्यक्रममा हामी पोषण सुधारका लागि भएका प्रयासहरूको बारेमा कुराकानी गर्दै विनाशकारी बाढ़ी प्रभावित क्षेत्रमा पोषण सुधारका लागि के गर्नुपर्छ भन्ने बारेमा पनि छलफल गर्नेछौ।
0: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन्। विभिन्न प्रदेशमा विभिन्न किसिमका कार्यक्रम छन्, तर अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका कार्यक्रमहरूमा केही समानता भने ल्याएका छन्।
1: स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती, सुत्केरी महिला र 5 वर्ष मुनिका बालबालिकाको पोषण तथा स्वास्थ्य जाँच गरिरहेका छन्। भिटामिन ए, आइरन तथा फोलिक एसिड वितरण र जुकाको औषधि खुवाउने कार्यक्रम पनि निरन्तर चलिरहेको छ। घरायसी खाद्य सुरक्षा सुधार र स्थानीय स्तरमा उपलब्ध पौष्टिक खाद्य पदार्थको उपयोगको लागि पनि चेतना फैलाउने काम भइरहेको छ।
0: विशेष गरेर महिलाहरूले गर्भ रहनु अगाडिदेखि नै योजना बनाउनु पर्दछ र आफ्नो पोषणमा पनि ध्यान दिनुपर्दछ, जसका कारण त्यस्ता महिलाबाट जन्मने बच्चाहरूमा कुपोषणको समस्या देखिँदैन। गर्भवती भइसकेपछि पनि विभिन्न कुरामा ध्यान दिनुपर्दछ। त्यति मात्र होइन, बच्चा जन्माइसकेपछि आमाले सबैभन्दा बढ़ी स्तनपानमा ध्यान दिनुपर्दछ। स्तनपान गराउने आमाको पोषणको लागि विशेष ध्यान दिनुपर्दछ। आमाले पोषिलो खाना खान पाए मात्र पर्याप्त स्तनपान बच्चाले गर्न सक्छ। पर्वतको कुस्माका जुम्ल्या बच्चाकी आमा रिया कणेल 2 बच्चालाई आफूले पर्याप्त स्तनपान गराउन सकेको र 6 महिनासम्म स्तनपान मात्र गराएको, त्यसपछि मात्र पूरक आहार खुवाएको अनुभव सुनाउनुहुन्छ। एकैछिन सुनौ उहाँलाई।
2: नमस्ते, मेरो नाम रिया कणेल, म कुस्मा खटुवा चौपारी वडा नम्बर 9। म अहिले म 17 महिनाको सुत्केरी आमा हुँ। मेरो ट्विन्स जुम्ल्या ट्विन्स बच्चा छ। मेरो बच्चा 10 वर्षपछि भएको यो जुम्ल्या बच्चा हो मेरो। अब त्यो खुसी त के भन्नु, त्यो त व्यक्त गरेर साध्य नै छैन। अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ उनीहरूलाई। अब के भन्ने, अब उनीहरूलाई काखमा लिँदा पनि छुट्टै आनन्दको महसुस हुन्छ। मैले अहिलेसम्म मेरै दुधले मेरै दुधले खायो। त्यसपछि अब 2 बच्चा भएपछि त 2 बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ, होइन गर्दाखेरि राम्रै छ। धेरै वर्षपछि जन्मेको हुनाले त्यो बच्चाहरूलाई मैले एकछिन पनि आँखाबाट टाढा राख्न सक्दिनँ। मैले म कसैसँग खै छुट्टै कस्तो हुन्छ गाह्रो हुन्छ मलाई, एकछिन छोडेर हिँडे पनि गाह्रो हुन्छ मलाई। मलाई कतिखेर दुध खुवाउँ जस्तो हुन्छ, अहिले मलाई एकछिन खुवाउन भने दुध चर्किन्छ, गाह्रो छ। गाह्रो जति गाह्रो भए पनि त्यो बच्चाहरूको हाँसोले मैले सबै गाह्रो जम्मै बिर्सिन्छु मैले।
0: 2 बच्चा हुँदाखेरि पनि पर्याप्त स्तनपान गराउन सक्ने भने झैं एउटा बच्चालाई त मजासँग स्तनपान गराउन सकिन्छ। त्यसको लागि महिलाले पोषणमा ध्यान दिने र बच्चालाई स्तनपानमा प्राथमिकता दिने गर्नुपर्दछ। बच्चालाई पर्याप्त स्तनपान गराउन सक्यो भने भविष्यसम्म ऊ निरोगी हुन्छ र उसको बौद्धिक क्षमताको पनि विकास हुन्छ। त्यसैले स्तनपानमा सबैभन्दा बढ़ी सचेत आमालाई गराउनुपर्दछ। आमा सँगसँगै परिवारले आमालाई सहयोग गर्ने वातावरणको लागि परिवारलाई सचेत गराउनु पर्दछ र कार्यालयहरू तथा कामकाजी महिलाहरूका लागि पनि स्तनपानको लागि विशेष व्यवस्थाको ओकालत गर्नु आवश्यक छ।
3: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
3: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन। विभिन्न प्रदेशहरूमा पोषणको मापन गर्दाखेरि सबैभन्दा तल मधेस प्रदेश परेको छ भने त्यस पछाडि कर्णाली र सुदूर परेको देखिन्छ। सुदूरपश्चिमका स्थानीय तहमा पनि पोषण सुधारका लागि विभिन्न प्रयासहरू भइरहेका छन्। पोषण सुधारका कार्यक्रमहरूमा मुख्यतया सुदूरपश्चिममा पनि बहुक्षेत्रीय पोषण योजना लागू भएपछि केही नयाँ प्रयासहरू हुन थालेका छन्। यसमा स्वास्थ्य मात्र होइन, कृषि, पशुपन्छी, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिकाको क्षेत्रलाई पनि समेटेर अगाडि बढ़ाइएको छ।
1: कैलालीको टिकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग गरिएको कुराकानी एकैछिन सुनौ।
6: तपाईँको पालिकामा बालिका तथा गर्भवती महिलाको पोषण अवस्था कस्तो छ अहिले?
7: अब टिकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने हो भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिलाभन्दा बढेको छ। लगायत किशोरीहरूको जुन रक्त अल्पता लगायतको समस्या पनि छ, त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आइरन चिटी खुवाउने, आइरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ एवारनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ। जस उहाँहरूको अवस्था अब त्यति राम्रो छैन, जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
6: अहिले पोषण सम्बन्धी मुख्य समस्या चाहिँ के देखिएका छन्?
7: पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र अब गर्भवती महिलामा रक्त अल्पताको समस्या छ एउटा उहाँहरूको। अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो अब यो जंक फूडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ। अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ होइन, तैपनि अब हाम्रो के छ अहिलेको समाज, अहिलेका अब हाम्रा नानी बाबुहरू, बहिनीहरू, उहाँको खानपिनमा समस्या छ उहाँहरूको। हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ त्यति जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेको छैन। जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउचाउ, चाउमिन, मोमो, पिज्जा त्यतातिर छ, त्यसले गर्दा उहाँहरूको त्यो आहार खायो भने उहाँहरूको चाहिँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भने उहाँहरूले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ। त्यसको लागि पालिकाले विभिन्न चाहिँ स्वास्थ्य आमा समूह मार्फत, विभिन्न विद्यालय मार्फत हामीले उहाँलाई पोषण सम्बन्धी शिक्षाहरू सचेतना दिइरहेछौँ। त्यसले गर्दा केही पहिलाभन्दा प्रगति भए तापनि अझै गर्नु धेरै गर्नु बाँकी छ।
6: अलिकति यसो तुलनात्मक भन्नुपर्दा कति नै सबै बाल बालिकामा कुपोषण घटेको छ कि बढेको छ कि के हुन्छ सर यसो तथ्याङ्क केलाउँदाखेरि?
7: अब हाम्रो टिकाको हेर्ने हो भने अब बाल बालिकाको चाहिँ पोषणको कुपोषण दर घटेको छ। अहिले हामी कहाँ हेर्ने भने अब लेस देन 10% भनौँ न 6% जति छ हाम्रो टिकाको तथ्याङ्क गत वर्षको। हामीले मैले हिजो अस्ति पनि हामीले अध्ययन गर्दा त्यो तथ्याङ्क विश्लेषण गर्दा 6% जति छ 5 वर्ष मुनिको बाल बालिकाको कुपोषणको दर। अब तैपनि पहिलाभन्दा हाम्रो जुन हाम्रो बहिरङ्ग उपचार सेवा केन्द्र छ त्यहाँ पनि हामीका दीर्घ कुपोषण भएका बाल बालिका गत वर्ष हाम्रो 17 जना मात्रै आउनु भएको छ एक वर्षमा, जबकि त्योभन्दा पहिलो हाम्रो 81-82 हाम्रो 36 जना आउनु भएको थियो। त्यो पनि घटेको छ र हाम्रो मध्यम कुपोषण पनि यस पहिलाको तुलनामा घट्ने क्रममा चाहिँ अझै पनि उहाँहरूलाई अब उयो त हामी कहाँ संस्थामा आएको रेकर्ड मात्रै हो, कति त हाम्रो अझै पनि हाम्रो पहुँचमा छैनन्। कति क्षेत्र भनौँ न अब हाम्रो टिका नगरपालिका विशेष गरी सुकुम्बासी क्षेत्र जुन छ जुन शिविर एरिया छ त्यहाँका अझै पनि कतिपय बाल बालिकाहरू हाम्रो पहुँचमा छैनन्। उहाँहरू चाहिँ सेवा लिन आउनुहुन्न किनकि उहाँहरू घरमा गार्जियन छैनन्। गार्जियन चाहिँ भारततिर जानुभएको छ, कोही पहाडतिर जानुभएको छ, कोही वैदेशिक रोजगारमा छन्, घरमा उहाँले हेर्ने मान्छेहरू कम छन्। भनौँ न बाल बालिकाको हेरचाह गार्जियन नै अब किशोरी छन् अथवा किशोर छन्, त्यसले गर्दा पनि उहाँहरू स्वास्थ्य संस्थामा अझै पनि सेवा लिन आउनु भएको छैन। हुन त हाम्रो हरेक महिना हाम्रो गाउँको क्लिनिक हुन्छ जहाँ हामी बच्चाहरूको वृद्धि अनुगमन गर्छौँ। हाम्रो महिला स्वयंसेवकले उहाँको मुहाक जाँच गर्नुहुन्छ महिना महिना, हरेक 6-6 महिना उहाँलाई हामीले भिटामिन सँगसँगै त्यहाँ पनि जाँच गर्छौँ हामी। तैपनि उहाँहरू अझै पनि सेवा केही सेवा लिनबाट वञ्चित हुनुहुन्छ, आउनु सक्नु भएको छैन। त्यसमा आएका मध्ये मात्रै मैले यहाँलाई निवेदन गरेँ, हाम्रो पहिलाभन्दा घटेको छ, हाम्रो कुपोषण दर 5 वर्ष मुनिको 6% देखिरहेको छ गत वर्षको आएका बालबालिका मध्ये।
6: स्थानीय स्तरमा पाइने अब खानेकुराहरू, पोषिलो खानेकुराहरू, अर्ग्यानिक खानेकुराहरू खानका लागि चाहिँ हजुरहरूले कसरी चाहिँ उहाँहरूलाई प्रेरित गरिराख्नु भएको छ, के पहल भइरहेको छ?
7: अब हामीले चाहिँ विशेष गरेर अब हाम्रो विभिन्न संघ संस्थाको सहयोगमा हामीले पालिकाले आफैले पनि हामीले स्थानीय खाद्य पदार्थलाई जोड दिनुपर्छ। उहाँलाई चाहिँ खाना स्थानीय खानामा चाहिँ उहाँले भनौँ त्यसले हामी अब भनौँ नि आफ्नै उत्पादन भएको रहने बालीलाई जोड्ने हिसाबले उहाँलाई हामीले पहिला त समुदायका मान्छेहरूलाई अभिमुखीकरण गर्ने, त्यसपछि त्यसको भोलिपल्ट उहाँलाई आफैले आफ्नै उत्पादन भएको आफ्नै बारीको आफ्नै खेतको त्यो सामग्रीहरूलाई चाहिँ सङ्कलन गर्ने र त्यहीँ उहाँलाई बनाउन सिकाउँछौँ हामी। यस्तै चाहिँ खानु यो खानुपर्छ उहाँहरूको त्यसमा विभिन्न परिकारहरू पोषणयुक्त परिकारहरू त्यो शरीरको वृद्धि विकास गर्ने होइन शरीरलाई चाहिँ रोगसँग लड्नबाट बचाउने र शरीर शक्ति नै खानाहरूलाई चाहिँ हामीले त्यहाँ उहाँलाई पकाउन लगाउँछ र त्यसमा हामी बाल बालिकालाई पनि अबदेखि तपाईँले यस्तो खाना खानुपर्छ बजारको जङ्क फुड भन्दा यसलाई चाहिँ हामीले प्रोत्साहन गर्नुपर्छ भन्ने हिसाबले उहाँलाई सिकाएर त्यो खानामा जोड दिइरहेको छु। त्यसले गर्दा पहिलाभन्दा परिवर्तन त भइदिएको छ, तै पनि अझै पनि धेरै गर्नु बाँकी छ। जस उहाँहरू रैथाने बालीलाई प्रोत्साहन गरेर उहाँहरूले त्यतातिर लाग्नु भएको छ।
6: पालिकाका स्वास्थ्य संस्थामा पोषण सम्बन्धी सेवा कतिको प्रभावकारी छ सर?
7: हामी पालिका अन्तर्गत हाम्रो मैले भने हाम्रो हरेक महिना हाम्रो गाउँघर क्लिनिक भन्ने हुन्छ, हरेक स्वास्थ्य संस्थाले वडाको टोल टोलमा जस कुनै वडाको 3 ठाउँमा छ भने कुनै वडाको 2 ठाउँमा छ भने कुनै वडाको 4 ठाउँमा छ, त्यसरी चाहिँ उहाँलाई हामीले हाम्रो टिका नगरपालिका अन्तर्गत 28 वटा हाम्रो गाउँघर क्लिनिक छन् त्यहाँ मार्फत उहाँहरूलाई हामीले पोषण सेवा लगायत अब आमा सुरक्षा कार्यक्रमको गर्भ जाँच सेवा त्यो दिइरहेको छौँ त्यहाँबाट पनि हुन्छ र हरेक महिनामा एक दिन स्वास्थ्य संस्थामा पनि पोषण सम्बन्धी हाम्रो वृद्धि अनुगमन गर्ने र तौल लिने र उहाँलाई चाहिँ स्वास्थ्य शिक्षा दिने पोषण शिक्षा दिने त्यो पनि कार्यक्रम भइरहेको छ। तपाईँहरूको सङ्घ संस्थाहरूले पनि अनि गाउँ हाम्रो यो बाल कल्याण सङ्घ भन्ने छ उतापट्टि दिगो विकास समाज सँगसँगै अहिले हाम्रो यो याक नेपाल उहाँले पनि पोषण सम्बन्धी कार्यक्रमहरू गरिरहनु भएको छ, त्यसले गर्दा उहाँहरूको पोषण शिक्षामा पहिलाभन्दा अभिवृद्धि भइरहेको छ। अझै पनि एक नम्बर वडामा समस्या छ किनकि जनसङ्ख्या धेरै छ, एक नम्बरमा यस शिविरतिर अनि जे पनि त्यहाँका बालबालिकाहरू सेवामा त्यति धेरै आउने गरेका छैनन्।
6: जस्तो हजुरले भन्नुभयो कि विपन्न तथा सीमान्तकृत परिवारका बालबालिकाको पोषण सुधारका लागि चाहिँ अहिले भएका प्रयासहरूबाट त्यति पर्याप्त छैन भन्ने कुरा गर्नुभयो। यस्ता बालबालिकाहरूलाई यस्ता बालबालिकाहरूको पोषण सुधारका लागि अझै विशेष केही कार्यक्रम गर्न सकेको अवस्था छ कि पालिकाले गर्न सकेको छैन, के छ सर?
7: पालिकाले अब गरिरहेछ, गर्न त हामीले अझै पनि त्यहाँ त्यो एरियामा त्यो क्षेत्रमा जहाँ सीमाङ्कित छन् त्यहाँ हाम्रो एक्सेस बहुत छैन, त्यहाँको बाल बालिकालाई त्यो पोषण शिक्षा दिने त्यहाँको चाहिँ उहाँको अभिभावकलाई अन्त कतिपयको अभिभावक घरमै छैनन्, त्यो समस्या छ। त्यसको लागि अब हाम्रो जनप्रतिनिधि मार्फत वडा कार्य मार्फत त्यहाँ शिक्षा दिएर उहाँको खानपिनमा आनी बानीमा व्यवहार परिवर्तन गर्न लगाउने र उहाँलाई पनि हामीले पोषणको अवस्थामा सुधार ल्याउने भन्ने हिसाबले हामीले त्यहाँ बाल बालिकाको प्रतिष्ठा गराउने भन्ने खालको पनि कार्यक्रम ल्याउँदैछौँ हामी। र सँगसँगै अब मैले अघि भनेको स्थानीय साधनहरू कुन त त्यहाँ शिविरमा बस्ने मान्छेहरूको जग्गा जमिन नै पनि छैन, उहाँहरू भनौँ न सुकुम्बासी भएकोले त्यहाँ अलिक जग्गा जमिनको अभाव भएकोले त्यो नभए पनि उहाँलाई हामीले अब अन्य तरिकाबाट पालिकाको बजेटबाट अथवा वडाको बजेटबाट त्यो शिक्षा दिएर पोषण शिक्षामा जोड दिएर उहाँलाई खानपिनमा हरेक बार खाना चाह भन्ने जुन हाम्रो थिम छ त्यसलाई साकार गर्नलाई उहाँले त्यतातिर लगाउने भन्ने पनि पालिकाले त्यो त्यतातर्फ कार्यक्रम अगाडि बढाउने चाहिँ हामी प्रयत्न गर्दैछौँ।
6: अन्त्यमा चाहिँ यो जस्तै पोषण सुधार सम्बन्धीका कार्यक्रमहरू पालिकाको तर्फबाट गरिरहेका छौँ भन्नुभयो, केही सुधार भए पनि अझै पूर्ण रूपमा चाहिँ सुधार हुन सकेको छैन, धेरै चुनौती छ भन्नुभयो। यसमा चाहिँ संघ सरकार, अन्य संघ संस्था, प्रदेश सरकारले चाहिँ हजुरहरूलाई चाहिँ कसरी सपोर्ट गर्यो भने यसमा चाहिँ भोलिको दिनमा सबै कुरामा सुधार हुन सक्थ्यो भन्ने तपाईँको सुझाव चाहिँ के छ अन्त्यमा?
7: अब मेरो के छ भने पोषण सम्बन्धी हाम्रो विगतका कार्यक्रम जुन संघीय सरकारले गर्थ्यो, प्रदेश सरकारले त त्यति धेरै गरेका छैन, त्यो संघीय सरकारको कार्यक्रमहरू पहिलाभन्दा घट्ने क्रममा छन्। त्यो कार्यक्रमलाई बढाउनु पर्छ, पोषणलाई चाहिँ महत्त्व दिनुपर्छ, किनकि नेपालमा हेर्ने हो भने टिकाउ मात्रै होइन, नेपालमा सबभन्दा बढी समस्या नै पोषणमा छ अहिले। अब यो हाम्रो यो भनेको यो बहुक्षेत्रीय सेक्टर भने यो क्रस कटिङ इस्यु हो, यो स्वास्थ्यले मात्रै गरेर पुग्दैन होइन, पोषण संवेदनशील भन्छ, पोषण विशेष भन्छ, पोषण विशेष कार्यक्रममा जोड दिएर यसमा चाहिँ संघीय सरकारले बजेट बढाउनु पर्छ र हाम्रो बहुक्षेत्रीय जुन हाम्रो सोच छ त्यसलाई अलिक फराकिलो बनाएर संघीय सरकारले र प्रदेश सरकारले आफ्ना गतिविधि सञ्चालन गर्ने र बजेट बढाउनु पर्छ भन्ने चाहिँ उहाँलाई सुझाव छ।
0: उहाँ हुनुहुन्थ्यो कैलालीको टिकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल, साथी सविता बुढासँग कुराकानी गर्दै। पोषण सुधारका कार्यक्रम सञ्चालन गरेर मात्र हुँदैन, त्यसलाई निरन्तरता दिनुपर्दछ, त्यस सम्बन्धी जनचेतना पनि फैलाउन सक्नुपर्दछ। त्यसको प्रभाव परिवारको दैनिक खानपान, बालबालिकाको वृद्धि र महिलाको स्वास्थ्यमा देखिने गरेर कार्यक्रमहरू सञ्चालन हुनुपर्दछ।
1: बाढ़ी प्रभावित क्षेत्रमा भने स्थानीय सरकारको प्राथमिकता पोषण पर्न सकेको छैन। राहत वितरण गर्नेले पनि पोषिलो खानेकुरालाई प्राथमिकता दिएको देखिँदैन। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजपका अध्यक्ष तिलोत्तम पौडेल अब स्थानीय सरकारले नै बाढ़ी प्रभावित क्षेत्रमा बालबालिका, महिला र सुत्खेरीको पोषणमा ध्यान दिनुपर्ने बताउनुहुन्छ।
8: जसले चाहिँ आफ्नो घर परिवार गुमाएका छन्, परिवारका सदस्य गुमाएका छन्,
9: राहत वितरणमै राहत के लैजाने के ल्याउने भन्नेमा अलिक बढी केन्द्रित छ, यसमा कसले अझ ध्यान दिन आवश्यक ठान्नुहुन्छ तपाईँ?
8: अब यस्तो छ, घाँसपास कपास चाहिन्छ, घाँसपास कपास महत्वपूर्ण हो, त्यसभित्र पनि घाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगाएर जान भएन, जाने मान्छेले पनि दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो, हेल्थ र हाइजेनिकका किट्सहरू हुनु पर्यो। अब गर्मी महिना छ, मच्छरको कुरा, मच्छरको झुलसहित जान पर्यो जाँदाखेरि चाहिँ, अब त्यो अब बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। र मान्छेको चाहिँ के छ भने घाँसपास कपास सँगसँगै चाहिँ पहिचानको कुरा छ, बालबालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्, उनीहरूको पहिचान यो कसका छोरा छोरी हुन् के हुन् भन्ने यसको पुष्टि हुने आधार
9: भनेको त्यहाँ सरकारवालाको बीचमा बाल बालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कतिको पाउनु भयो या पाउनु भएन?
8: अब यसो सबैजना पीड़ित र प्रभावित भएको हुनाले चाहिँ सबै चाहिँ जति हुनुपर्ने प्रयास गरेका छ स्थानीय सरकारले, नागरिक संघ संस्थाहरू पनि लाग्नु भएको छ, तथापि पर्याप्त छैन, त्यसकारणले गर्दाखेरि बालबालिकालाई बालबालिका बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो. त राख्ने काम केही भएको छ यो हुँदै भएन भनेर हामी कसैलाई चाहिँ नि गरिरहेका कामलाई हतोत्साहित पनि गर्दैनौँ. तर त्यसको निम्ति चाहिँ नि थप स्पष्ट खाकासहित छ केही केही पालिकाहरू त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ.
9: अहिले पनि जस्तो कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बालबालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन. स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
8: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा उहाँले आफ्नो कर्मचारीहरू गुमाउनु भएको छ. अब भएका कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुम्नु भएको छ, त्यो पर्याप्त छैन. त्यस कारणले गर्दाखेरि संघीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मानव स्रोत मान्छे पठाउनु पर्यो. पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि काजमा भए पनि खटाउनु पर्यो. त्यसपछि चाहिँ अरू नागरिक संघ संस्था विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढङ्गबाट लिनु पर्यो. कति एक्ज्याक्ट चाहिँ नि हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो. त्यसको आधारमा चाहिँ अनि बल्ल यो त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पूरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यहाँ ठाउँ स्थानान्तरण गर्ने हो कि अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरूमा त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढङ्गबाट अगाडि बढ्न जरुरी छ.
9: जस्तो राहतको नाममा यो विभिन्न जङ्क फुडहरू अथवा बनी बनाउ सामग्रीहरू बढ़ी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढ़ी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेका छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुग्यो?
8: शुरू शुरूकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ भाव लिएका थियो. अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ. तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो. अब हामीले राहतवाणी नाममा चाहिँ यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन. हिजो एउटा तत्कालीन आवश्यकता थियो र पहिलो दोस्रो दिनमा अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो. यसमा
9: अहिले जस्तो बाल बालिकाको विषय हेर्ने छुट्टी मन्त्रालय, बाल अधिकार परिषद, त्यसै गरी राष्ट्रिय मानवाधिकार आयोग लगायतका अरू सरकार अथवा भनौँ न संवैधानिक त्यस्ता निकायहरू पनि अहिले क्रियाशील छन्, उनीहरूको भूमिका अझै के बढ़ाउन अथवा के उनीहरूले के सुधार गर्न सके भने बालबालिकाहरूको सुरक्षा र उनीहरूको हितको विषय अलिक प्राथमिकतामा पर्न सक्छ?
8: अब यसको लागि त तीनै तहको सरकार अनि त्यसपछि निजी क्षेत्र सामाजिक संघ संस्थाहरूको बीचमा प्रभावकारी समन्वय हुनु पर्यो. सरकारकै निकायहरूका बीचमा सरकारकै मन्त्रालय अन्तर निकाय अन्तर मन्त्रालयको बीचमा प्रभावकारी समन्वय हुनु पर्यो. एकले अर्कालाई ट्रस्ट गर्नु पर्यो र एकले अर्कालाई सहयोग गर्नु पर्यो. यो चाहिँ हामीले गरेको काम चाहिँ बालबालिकाको लागि र विपदमा परेका जोखिममा परेको नागरिकको लागि हो भनेर सबैले त्यसको अपनत्व लिनु पर्यो र त्यसलाई सबैले साझा चाहिँ अपनत्व रूपमा हामीले त्यसलाई लिन सक्यौँ भने
9: अहिले त्यो अपनत्व र त्यो समन्वयको अभाव छ,
8: त्यसमा कमी छ, त्यसलाई सुधार गर्नु पर्यो. एउटा अर्को चाहिँ नि हामीले हरेक कुराहरू गर्दा बालबालिकाको उच्चतम हित र संरक्षणलाई ध्यान दिनु पर्यो. दोस्रो चाहिँ बालबालिकाको चाहिँ गोपनीयता, बालबालिकाको पारिवारिक हिस्ट्रीलाई भोलि असर पर्ने, बालबालिकाको भोलि शिक्षा स्वास्थ्य संरक्षणमा असर पर्ने हुनाले चाहिँ बालबालिकाको हामीले हरेक कुराहरू गर्दा बालबालिकाको उच्चतम हित र संरक्षणलाई ध्यान दिनु पर्यो. दोस्रो चाहिँ बालबालिकाको चाहिँ गोपनीयता, बालबालिकाको पारिवारिक हिस्ट्रीलाई भोलि असर पर्ने, बालबालिकाको भोलि शिक्षा स्वास्थ्य संरक्षणमा असर पर्ने हुनाले चाहिँ बालबालिकाको अनुमति बिना फोटोहरू खिच्ने, सामाजिक सञ्जालमा जता पाए त्यता राख्ने र त्यसपछि उसका सबै कुन स्कूलमा पढ्थ्यो, बुवा आमा को थियो, के थियो आदि इत्यादि धेरै कुराहरू सोध्ने, एउटै कुरो धेरैजना मान्छेले गएर बालबालिकाहरूसँग सोधिदिने कामहरू चाहिँ बन्द गर्नु पर्यो. एउटा सरकारले एउटा चाहिँ नि सरकारले केही विशेष एउटा एकपटक इन्फर्मेसन लिइसकेपछि त्यो रिपिटेड गर्दाखेरि चाहिँ उनीहरूलाई इरिटेट भइसक्यो. त्यो इरिगेट गर्ने काम चाहिँ गर्नु भएन र उनीहरूलाई अहिले त ट्रामामा छन् उनीहरूलाई त अहिले त उनीहरूलाई मनोविमर्शको जरुरी छ उनीहरूलाई मात्रै भएर भएन उनीहरू सँगसँगै मैले भने नि शिक्षकलाई र अभिभावकलाई पनि गर्नु पर्छ जसको अभिभावकहरू हुनुहुन्छ अनि उहाँहरू कन्भिन्स हुनुभयो भने उहाँले बालबालिकालाई कन्भिन्स गर्न गाह्रो हुन्छ अहिले त कोही पनि कन्भिन्स हुन्छ जनप्रतिनिधिलाई नै मनोविमर्श सेवा प्रदान गर्नुपर्ने स्थिति छ तर यस्तो बीचमा

0: जो जसले जति काम गरिराख्नु भएको छ जनप्रतिनिधि लगायत जे गर्नुभएको छ धन्यवादको पात्र छ यसलाई अलिकति बढाउने र सबै संवेदनशील हुने जो बेपत्ता परिवारका बालबालिकाहरू छन् उनीहरू हाम्रा अभिभावकहरू कहिले आउनुहुन्छ भनेर खोजिराख्नु भएको छ सरकारले चाहिँ बेपत्ताको खोजीमा तदारुक देखाउनु पर्यो र ती बेपत्ता भएका परिवारको चाहिँ 77 जिल्लामा कुनै न कुनै हिसाबले हुनुहुन्छ होला कतिपय भारतमा हुनुहुन्छ होला कतिपय कोरियाको नागरिक हुनुहुन्छ होला कतिपय चाइनाको नागरिकहरू हुनुहुन्छ होला कोही पर्यटनको रूपमा घुम्न आएका रहनु भएको छ उहाँहरूसँग पनि राज्यले कसरी हुन्छ समन्वय गर्ने सहकारी गर्ने उनका बालबालिका उनका परिवारलाई सान्त्वना दिने काम पनि सरकारले सँगसँगै लैजानु पर्छ भन्ने मलाई लाग्छ।
1: सरकार सरकारवाला र अन्यको मुख ताक्ने मात्र होइन यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका कम खर्चिला चना भटमास दाल लगायतका पुसिला खानेकुराहरूलाई पनि प्रयोग गर्न सकिन्छ। त्यसबाट लामो समयसम्म प्रयोग गर्न सकिने सातु जस्ता तयारी खाजाहरू पनि बनाउन सकिन्छ। यस्ता कम खर्चमा स्थानीय खाद्यान्नको प्रयोग गर्यो भने पनि पोषणमा सुधार हुन सक्ने पोषणविद रुजु खड्काको भनाई छ।
2: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त त्यही गरी पकाउने साधनै छैन हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना मकै भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफूलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छन्, यसमा प्रोटिन भाइटामिन सी फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
3: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोषिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। उहाँले भने झैं खानेकुरामा सन्तुलन मिलाउँदा पनि पोषणमा आफै सुधार ल्याउन सकिन्छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणमा विशेष ध्यान दिनुपर्ने हुन्छ र बाढ़ीका कारण खाद्यान्न स्वच्छ पानी स्वास्थ्य सेवामा समस्या हुँदा बालबालिकामा कुपोषण झाडा पखाला तथा विभिन्न रोगहरूको संक्रमण हुन सक्ने जोखिम पनि उत्तिकै हुन सक्दछ। त्यसैले बालबालिकालाई समय समयमा खानपानको व्यवस्था गर्न सक्नुपर्दछ।
3: शिशुलाई आमाको दूध निरन्तर खुवाउने, 6 महिनासम्मका शिशुलाई आमाको दूध बाहेक अन्य खानेकुरा वा पानी दिनु हुँदैन, बाढ़ी तनाव वा विपत्तिको समयमा पनि स्तनपान बन्द गर्नु हुँदैन, आमाले पर्याप्त पानी पौष्टिक खाना र आराम पाउने व्यवस्था गर्नुपर्छ, आमालाई समस्या भए स्वास्थ्यकर्मी वा पोषणकर्मीको सहयोग लिनुपर्छ।
1: बाढ़ीको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले पनि यी कुरामा ध्यान दिएर सुत्केरी तथा बालबालिकाको पोषणमा विशेष कार्यक्रम लिएर जानुपर्ने आवश्यकता देखिएको छ। यो सँगसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले विशेष गरेर पोषणको बारेमा चर्चा गर्दै बाढ़ी प्रभावित क्षेत्रको पोषणमा सुधार गर्नको लागि के गर्नुपर्दछ भन्ने बारेमा छलफल गर्यौं।
3: आजको विषयवस्तु तपाईंलाई कस्तो लाग्यो? सल्लाह सुझाव जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ।
1: तपाईंले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मा गएर आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईंको प्रश्न तथा प्रतिक्रिया पनि प्रसारण गर्दै जानेछौ।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म लील प्रकाश चन्द
1: अनि म दीपक आचार्य पनि विदा भयौ। नमस्कार।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: राष्ट्र को रुस्तान किसान
7: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस।
8: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ पानी र पर्वत विशेष बदलिदो नेपाल।

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरि बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढ़ी र यसबाट सिक्नुपर्ने पाठ तथा यो प्रकोप यति ठूलो विपत्तिमा परिणत हुनुमा जलवायु परिवर्तन मात्र दोषी हो कि यहाँ मानिसले गर्न सक्ने अरू केही पनि छन् भन्ने बारेमा चर्चा गर्दैछौ। हामीसँग राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: धन्यवाद भजेन्द्रजी।
0: भोटेकोशीमा बाढ़ी, त्यसको विपत्ति, त्यसको त अथाह क्षति छ भनौँ, त्यसको क्षतिको साँच्चै भन्ने नै अहिलेसम्म राम्रोसँग मूल्याङ्कन पनि भइसकेको छैन। कतिपय अवस्थामा त्यसको सम्पत्तिको मूल्याङ्कन भए पनि जीवन, त्यसको संस्कृति, यी पाटोहरूको मूल्याङ्कन गर्न कठिनै छ। त्यो पाटोमा हामी चर्चा गर्छौँ। शुरूमा चाहिँ भोटेपछि विपदको वास्तविक धरातल बारे अलिकति चर्चा गरौं। एक वातावरण र जलस्रोतको विश्लेषकको नजरबाट चाहिँ कस्तो घटना मान्नुहुन्छ तपाईँले?
1: यो अप्रत्याशित त हुँदै हो, होइन? प्राकृतिक प्रकोपहरू अप्रत्याशित नै हुन्। भोटेकोशीलाई हेर्दाखेरि आधुनिक नेपालको इतिहास लेखिएको या बोलिएको र सुनिएको हिसाबमा हेर्दाखेरि सम्भवतः यत्रो बाढी चाहिँ नदीमा आएको चाहिँ रेकर्ड भए जस्तो चाहिँ लाग्दैन। सुनेको पढेको छ, कतै छैन। त्यसो हुँदा यो एउटा प्रलय नै हो। त्यो प्रलय अब पृथ्वी बनेकै प्रलयबाट हो, हाम्रो हिमाली संरचना बनेकै प्रलयबाट हो। आजसम्मको साइन्टिफिक अध्ययनलाई मान्ने हो भने हिमाल बनेकै, पहाड बनेकै, उपत्यका बनेकै प्रलयबाट बनेको हो। त्यसो हुँदा यो पनि एउटा प्रलयको पछिल्लो कडी हो। त्यो एउटा घातक भयो।
0: भारत लगायतका देशमा पनि यस्ता घटनाहरू सुन्दै आएका छौं। यसपटकको यो भोटेकोशीको बाढ़ीको स्वरूपमा चाहिँ कतिको फरक देख्नुहुन्छ? यो चाहिँ कतै न कतै भइरहेको हो अथवा अलिकति फरक श्रृंखला हो यो?
1: योभन्दा अलिक सानो हाम्रै थामेमा गर्यो, 79 मेलम्चीमा भएको हेर्नुहोस्, गत वर्ष रोसी खोलामा भयो, होइन? त्योभन्दा अगाडि हाम्रो जस्तै भूभागीय हेर्ने हो भनेदेखि टिस्टा नदीमा भयो, त्यस पछाडि इण्डियाको उत्तराखण्डमा धरालीमा भयो, अनि चमोलीमा भयो, अनि ब्यास नदी मनालीमा भयो, मनाली कुल्लू र मण्डीमा भयो, भइराखेकै छन्। कति सानो ठूलो कतरा नदी थिए, कस्तो जमिनको स्वरूप थियो, त्यसले पनि त्यसको आयतन ठूलो हुनमा फरक पार्यो। तर हिन्दूको हिमालय, नेपालको, इण्डियाको, भूटानका हिमालयहरूमा, हिमालयभन्दा मुनिका भूभागमा उथलपुथल भइराखेको छ भन्ने कुरा चाहिँ भोटेपछि बाढ़ीभन्दा अगाडि पनि हामीले भनिराखेका हौं, लेखिराखेका हौं र बोलिराखेका हौं।
0: योभन्दा अगाडि थामेमा पनि आयो अथवा भन्नु भोटेकोशीमा पनि अघिल्लो वर्ष पनि निकै क्षति पुर्यायो, उता मितेरी पुल पनि बगाएको थियो लगायत यस्ताहरू भइरहेका छन्। यस्ता घटनाहरू आउने साथै अहिले पछिल्लो समयमा हामी जलवायु परिवर्तनलाई मुख्य कारक मान्न थालेका छौं। हामीले चर्चा त्यहाँनिर लगाएर जोड्छौं। यसपटकको भोटेकोशी विपदमा जलवायु परिवर्तनको वास्तविक भूमिका के हो जस्तो लाग्छ तपाईँलाई?
1: सबैभन्दा ठूलो भूमिका सम्भवतः जलवायु परिवर्तनकै हो। जलवायु परिवर्तन भन्दा पनि ग्लोबल वार्मिङको हो। जलवायु परिवर्तन भनेको ग्लोबल वार्मिङले ल्याएको एउटा मौसमी चक्रमा आएको परिवर्तन हो। जलवायु परिवर्तनले या ग्लोबल वार्मिङले संसारको तापमानमा आएको बढोत्तरीले के गरिदियो भनेदेखि हिउँको ढिक्को चाहिँ जसरी थामेर बसिराखेको थियो, त्यो थामिने जुन अर्को ढिक्कोसँग त्यो जोडिएर बसेको थियो, त्यहाँभित्र तापले त्यो सम्भवतः पग्लिँदै थियो अनि अर्कोसँग छुट्यो र त्यो फुटेर आयो। त्यसमा एउटा बुझ्नुपर्ने कुरा के छ भनेदेखि, सायद कसैले बोलेको पनि मैले त्यति सुनेको छैन, 72 भूकम्पले बनाएको फिसर पनि त्यो कारक पनि हुन सक्छ। 72 भूकम्पले माथिल्लो बेल्टमा लामा लामा फिसरहरू, धाँजाहरू परेको छ जमिन। त्यो धाँजा सम्भवतः 72 भूकम्पले त्यहाँ पनि धाँजा परेको थियो कि, मेरो आशंका मात्रै हो। तर माथिल्लो पहाड़ी बेल्टमा 72 भूकम्पले गोर्खा, सिन्धुपाल्चोक, रसुवा, दोलखा, यसका माथिल्लो पहाड़ी बेल्टहरूमा त्यो लामा लामा फिसर परेका छन्। हुनसक्छ त्यहाँ पनि त्यस्तो धाँजा थियो कि। त्यो एउटा प्राकृतिक कुरा हो। संसारमा प्राकृतिक विपत्तिहरू आउँछन्, हुन सक्छन्, तर मान्छेको कल्पना, स्टेटको कल्पना चाहिँ के हो भने प्राकृतिक विपत्ति आउँछन्, यो स्वभाव हो, प्राकृतिक प्रकोप हुन्छ, त्यसबाट त्यो किनारमा त्यो क्याचमेन्टमा बसेका अधिकांश मान्छेको लाइफ प्रपर्टी सुरक्षित हुनुपर्छ, प्रपर्टी सुरक्षित हुन नसके पनि जीवन सुरक्षित हुनुपर्छ भन्ने कर्तव्य चाहिँ स्टेटको त्यहाँ काम गर्ने व्यवसायको यो सबैको
0: हजुर यसैले जोड्दै गर्दाखेरि अहिले पछिल्लो समयमा घटना भयो र धेरैले हामीले सजिलोसँग जलवायु परिवर्तन अथवा विश्वव्यापी रूपमा तापमान वृद्धि जे छ त्यसको कारणले भएको भनेर अलिकति बढी चर्चा गर्न थाल्यौं। तपाईँले भन्नुभयो जस्तो भूकम्पले ढाँचा फाटेको एउटा त्यो पाटो पनि अनुसन्धानको पाटो त्यो खोजको पाटो त्यो पनि रह्यो। विश्वव्यापी तापमान वृद्धिलाई अलिकति बढी दोष दिँदै गर्दाखेरि हामीले आफ्नै संरचना मानवीय कमजोरीहरूलाई पनि लुकाइरहेका छौं कि
1: त्यो प्रशस्तै देखिएको छ किनभने 72 भूकम्पले 10,000 फिट भन्दा माथि धेरै ठाउँमा लामा लामा चिरा छन्, कुनै चिरा निकै गहिराछन्, कुनै चिरा चाहिँ निकै फराकिला छन् भन्ने प्रमाणित भइसकेको छ। अघि मैले भने मेरो आशंका मात्रै हो, म त्यहाँ पुगेको छैन। अब नेपालमा हिमताल या ग्लाचियरहरू हिम नदीहरू कमजोर पोजिशनमा पुगिसकेका छन् भन्ने कुरा चाहिँ नेपालका राष्ट्रपतिले, नेपालका प्रधानमन्त्रीले, नेपालका वातावरण मन्त्रीले, नेपालका अर्थमन्त्रीले, नेपालका परराष्ट्र मन्त्रीले, नेपालका वन मन्त्रीहरूले विभिन्न इन्टरनेशनल नेशनल फोरमहरूमा बारम्बार बोलिरहनु भएको छ, युएनका फोरममा अरू फोरममा बारम्बार बोलिरहनु भएको छ। भनेपछि त्यसले एउटा कुरा के पुष्टि गर्छ भने हामी यो विपत्ति कुनै पनि बेला आउन सक्छ भन्ने खालको सचेतता चाहिँ, विपत्ति प्रतिको सचेतता चाहिँ नेपालमा पर्याप्त थियो। तर त्यो विपत्ति आउन सक्छ भन्ने चाहिँ मान्छेमा आशंका थियो, त्यो अनुमान थियो। तर त्यो विपत्ति आयो भने त्यहाँ त्यो एरियामा त्यसको प्रभावित क्षेत्रमा बस्ने मान्छेहरूको सेक्युरिटी के गर्ने, त्यो कसरी गर्ने भन्ने कुरा चाहिँ त्यति ठूलो चासोको रूपमा थिएन। तपाईँलाई म दुईटा तीनटा कुरा भन्छु। त्यो एकै ठाउँमा नदीको एउटा निश्चित लम्बाईमा किलोमिटरमा 10-12 हाइड्रो पावर खोलेका छन्। त्यो हाइड्रो पावर अरबौं खरबौंमा त्यो हाइड्रो पावरमा लगानी छ। प्रत्येक हाइड्रो पावरले वातावरणको कुरामा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी छुट्याउनुपर्छ। त्यो कर्पोरेट सामाजिक उत्तरदायित्व अनुसार छुट्याइएको लगानीले के गर्नु पर्थ्यो भनेदेखि विपत्तिको अवस्थामा त्यहाँ नदी किनारका मान्छेहरूको सुरक्षालाई ध्यान दिने गरी त्यो फण्डिङ चाहिँ च्यानलाइज गर्नुपर्थ्यो नि, त्यहाँका विद्युत परियोजनाहरूले प्रोजेक्टहरूले त्यो कुरा गरेको देखिँदैन।
0: हामी राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेका छौँ। पूर्वाधार निर्माण प्राविधिक डिजाइन मापदण्ड यो प्रश्नबारेमा अलिकति चर्चा गरौं। हाम्रा हिमाली नदीहरूमा ठूला ठूला जलविद्युत आयोजना तपाईँले भन्नुभएछ त्यहाँ 10-12 त्यही भोटेकोसीको छोटो दूरीमा नै थिए, सुरुङहरू निर्माण प्रशस्त भइरहेका छन् अहिले। यी संरचनाहरूको डिजाइन गर्दा यस्ता विनाशकारी बाढ़ीको सम्भावनालाई सही रूपमा आकलन गरेको भन्ने कुरा कतिको देखायो यो बाढ़ीले?
1: अब यसमा कहाँ हेर्नुपर्छ भने ती विद्युत परियोजनाहरूको वातावरण प्रतिवेदन के थियो मैले इन्टरनेटमा खोज्दाखेरि पाउन सकिनँ, सायद मैले नभेटेको होला, उहाँहरूले इन्टरनेटमा राखिदिनु भएको होला, मैले नभेटेको हो कि म उहाँहरूलाई मात्रै दोषारोपण गर्न पनि चाहन्न, मैले चाहिँ इन्टरनेटमा खोज्दा भेटिनँ। पहिलो कुरा, वातावरण प्रतिवेदन बनाउँदाखेरि त्यहाँको भूगोल, त्यहाँको जनसंख्या, त्यहाँको डाइभर्सिटी, त्यहाँको संकटका सम्भावनाहरूलाई त्यो सबैलाई त्यसले वृहत एनालिसिस गर्नुपर्छ। त्यो नदीमा जहाँ ड्याम बनाइयो नि हाइड्रो पावरका लागि, त्यो नदीमा ड्याम बनाउने ठाउँमै त्यो ड्याम चाहिँ नदीको त्यो तलको जमिनले धान्छ धान्दैन, थाम्छ थाम्दैन भन्ने पनि त्यसमा अध्ययन हुनुपर्ने हो। त्योभन्दा माथिबाट आउन सक्ने पहिरो या हिम पहिरो या मनसुनी बाढ़ीका कारण हुने विपत्ति थाम्न सक्छ सक्दैन भन्ने त्यो अध्ययन पनि हुनुपर्ने हो। तर ती चाहिँ वातावरणीय प्रतिवेदनमा जियोलोजी यस्तो छ होइन, इन्भाइरोमेन्ट यस्तो छ, रुख बिरुवा यो छ, वातावरणीय प्रतिवेदन नै पढ्न नपाएपछि त्यो रिस्क फ्याक्टर चाहिँ एनालिसिस भएको थियो कि थिएन भन्ने कुरा नै जानकारीमा आएन। किन मलाई अहिले चाहिँ आशंका लाग्छ।

0: कुरा प्रोजेक्ट बनाउँदाको कुरा गर्छौं नि, तर कहाँनिर भने जब अनुगमन गर्छ नि, अनुगमन नै परियोजनाको कस्टमा गर्न जान्छन् के मान्छे, त्यहाँनेरि हेर्नुपर्छ। अनुगमन परियोजनाको कस्टमा गरेपछि उसले अनुगमन चाहिँ परियोजनाले चाहे अनुसारको अनुगमन रिपोर्ट दिन्छ के मान्छेले।
1: यो सँगै जस्तो आयोजनाका सुरुङ भनौँ, बाँधहरू भनौँ, यिनीहरूको कमजोर सुरक्षा प्रणालीले चाहिँ बाढ़ीको क्षेत्रलाई अझ भयावह बनाउन कतिको भूमिका खेल्छ जस्तो लाग्छ तपाईँलाई?
0: त्यसले बनाएन, त्यो सुरक्षा प्रणालीले कमजोर बनाएन। त्यसमा एउटै प्रश्न उठाउनु पर्ने ठाउँ चाहिँ के हो भने, त्यो सुरुङ मापदण्ड किन पालना गरियो? सुरुङका मापदण्ड छन्, सुरुङभित्र मान्छेले काम गर्ने, सुरुङभित्र इन्जिनियरले या कामदारले मजदूरले जसले काम गर्छन् त्यो सुरुङमा कामको मापदण्ड छ, त्यो कम्प्लायन्स छ, त्यो पूरा गर्नुपर्छ। किनभने सुरुङमा पस्ने मान्छेलाई त्यो रेकर्ड नराखिकन सुरुङमा पसाउनु हुँदैन, काम गर्न पसाउनु हुँदैन। र सुरुङको कुन पोर्सनमा काम गर्छ, त्यो पोर्सन मुखबाट कति मिटरभित्र काम गर्छ त्यो लेखिएको हुनुपर्छ। उसले काम गर्ने बिन्दुबाट सुरुङको इमर्जेन्सी एक्जिट कहाँ छ त्यो कुरा त्यहाँ लेखिएको हुनुपर्छ, र त्यहाँभित्र कम्युनिकेसन सिस्टम पनि डेभलप गरिएको हुनुपर्छ। मान्छे सुरुङभित्र छ, माथिबाट बाढी आयो भने कसरी थाहा पाउँछ? त्यहाँभित्र पनि कम्युनिकेसन सिस्टम डेभलप गरिएको हुनुपर्छ। र त्यो रसुवाको बाढीमा एउटा दुःखद पक्ष चाहिँ सुरुङभित्र को मान्छे थियो पनि अहिलेसम्म थाहा छैन। हाम्रो सुरुङभित्र फल्नु मान्छे पसेको थियो त्यति बेला, हामीसँग यो रेकर्ड छ भन्न सकेका छैन। अब उहाँहरूले भन्नु होला रेकर्ड बगायो भने, अहिले त अनलाइन गर्ने छ त, सेन्ट्रल सर्भरमा काठमाडौँमा सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन् त, जोड्न सकिन्थ्यो नि त, होइन? त्यहीँबाट त्यसलाई मान्छे जाने बित्तिकै समथिङ मान्छे गयो, सेन्ट्रल सर्भरमा नाम आउँथ्यो नि। त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरेका छैन। र अर्को तपाईँहरूले उठाउनु पर्ने विषय चाहिँ के छ भनेदेखि, त्यो सुरुङका इमर्जेन्सी एक्जिट थिए कि थिएनन्? थिए भने ती इमर्जेन्सी एक्जिट कतातिर थिए? त्यो नदीतिरै फर्काएका थिए कि इमर्जेन्सी एक्जिट नदीको किनारतिर फर्काएका थिए कि अन्त फर्काएका थिए? यदि नदीको किनारतिर इमर्जेन्सी एक्जिट फर्काएको हो भने त नेपाल गभर्मेन्टका कम्प्लायन्सहरूको ठाडो उल्लङ्घन हो।
1: भोटे कुसीलाई हेर्दाखेरि त्यसका संरचनाहरूले बाढ़ीलाई थप भयावह बनाउन त्यति भूमिका खेलेन, किनकि त्यहाँ चाहिँ नदी प्रवाहमा आधारित योजनाहरू बढ्थ्यो। तर अहिले नेपालमा चाहिँ जलाशयुक्त ठूला आयोजना बनाउने पनि अभियान शुरू भएको छ, जस्तो दुधकोशीमा ठूलो बाँध बाँध्ने कुरा अगाडि बढेको छ। दुधकोशीको माथि धेरै हिमनदी हिमतालहरू छन्, त्यो सबैलाई थाहा छ त्यसको जलाधार क्षेत्रमा। भनेपछि भोलि हामीले त्यस्ता बनाउँदै गर्दाखेरि पनि माथिबाट आएर झन् त्यसले भयावह रूप बनाउँछ कि त्यस्ता जलाशयले भन्नेतिर कतिको सचेतता अप्नाउनु पर्नेछ?
0: तपाईँले दुधकोशीको कुरा गर्नुभयो, यदि इम्जा लेक फुट्यो भने दुधकोशीको बाँधले थाम्नै सक्दैन। इम्जा लेक फुट्यो भने दुधकोशीको बाँधले थाम्न सक्दैन। कुन अवस्थामा फुट्छ म भन्न सक्दिनँ, होइन? फुट्छ या फुट्दैन, भगवान्को कृपाले नफुटोस्।
1: जस्तै फुट्यो भने
0: त्यसरी नै केही फुटेर आयो र इम्जा ग्लासियर लेक पनि फुटेर आयो भने हिमनदी पनि हिमरक पनि ब्रस्ट भएर आयो अनि त्यसमाथि इम्जा लेक ग्लासियर लेक पनि सँगै मिसिएर आयो भनेदेखि त्यो एउटा भयावह,
1: त्यसले त्यो जलाशयभन्दा तलको बस्तीलाई पनि धेरै क्षति पुर्याउने सम्भावना झन् बढेर जान्छ। त्यसो गर्दाखेरि
0: अब जलाशय कुन जलाशयको ड्याम कुन स्ट्रक्चरमा बनाइन्छ, यस्तो ठाडो
1: प्रकारको
0: बनाइन्छ कि हजुर, आर्क स्टाइलको ड्याम भयो भने त्यसले अलिकति फ्रडलाई रेसिस्ट गर्छ, होइन? पर्खाल जस्तो, अब तपाईँलाई मैले चित्र बनाएर देखाउन सक्दिनँ, यस्तो पर्खाल जस्तो भयो भने त्यसले फ्लड रेसिस्ट गर्न सक्दैन, कराई घोप्ट्याएको जस्तो भयो भने त्यसले फ्लड रेसिस्ट गर्न सक्छ। अब त्यो त डेफिनेटली उनीहरूले त्यो फ्लड रेसिस्ट गर्न सक्ने नै बनाउलान्। तर जति बनाए भने जतिसुकै गरे भने प्रकृतिको प्रकृतिमा आएको विपदले प्राकृतिक विपदलाई मान्छेले निर्माण गरेका चिजहरूले थाम्न कठिन हुन्छ।
1: पहाड़ी क्षेत्रमा त्यो सँगसँगै डोजर चलाएर एकदमै धेरै सड़क बनाइएका छन् पछिल्ला केही दशकहरूमा, विशेष गरी एक डेढ दशकमा नै। कमजोर प्राविधिक डिजाइनहरू छन् अथवा भने कतिपयमा त डोजर अपरेटरले नै सड़कको मापदण्ड के भन्यो त्यसको नक्साङ्कन सहित आफै खन्दै हिँडेको भन्ने कुराहरू पनि चल्छन्। यसले गर्दा चाहिँ यो नदीको प्राकृतिक बहाव अर्थात् भनौँ यसका जोखिमहरूलाई कतिको थप चुनौती थप्नेछन्?
0: केही न केही मात्रामा त हुन्छ, तर त्रिशुलीको प्रसंगमा या तपाईँले भनेको ठूलो बाढ़ी फ्लडको प्रसंगमा डोजर चल्ने भनेको मध्य पहाड़ी भूभागमा प्राय छ, त्यहाँभन्दा अलिकति माथि भनौँ न, डोजर चल्ने भनेको 7000 फिटसम्मको भूभागमा हो, होइन? 7000 फिटसम्मको भूभागमा हो डोजर चल्ने। त्यसले सानातिना पहिरो पानीका सानातिना मूल खोल्साहरूमा पानीको प्रवाहलाई त्यसले नराम्ररी प्रभावित गरेको छ, असर गरेको छ, तर ठूला

0: खडी पहिरोलाई डोजरले त्यति धेरै चाहिँ कारण डोजर कारण हुन चाहिँ सक्दैन. जस्तो त्रिशुलीमा डोजरलाई कारण मान्न सकिन्न, त्रिशुलीमा कारण चाहिँ ग्लोबल वार्मिङ नै हो. तर त्यो ग्लोबल वार्मिङ छ भन्ने हामीमा सचेतता थियो, त्यो ग्लोबल वार्मिङ छ भन्ने हामीमा सचेतता नेपालमा स्टेटमा हाइड्रो पावर प्रोजेक्टहरूमा त्यो सचेतता हुँदाहुँदै ग्लोबल वार्मिङका कारणले आउन सक्ने विपत्तिबाट त्यहाँका मान्छे बचाउने त्यो प्रक्रिया तय गर्नमा चाहिँ हाम्रो कमजोरी भएको कुरा चाहिँ त्यो हो.
1: हामी राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेका छौँ. अलिकति नीति अनुगमन र राज्यको जवाबदेहिताको बारेमा चर्चा गरौं. नेपालमा जलविद्युत तथा ठूला पूर्वाधार सम्बन्धी कानून नीतिहरू बनाइएका छन्, तर तिनको अनुगमन गर्ने सरकारी निकायको भूमिका चाहिँ कहाँ चुकेज लाग्छ? तपाईँले भन्नुभयो एउटा कुरा त उनीहरूकै खर्चमा जान्छन्, एउटा कुरा त्यो भयो लगायत त्यो भूमिकामा चाहिँ हाम्रो निकायहरू कहाँ चुकेका छन्?
0: धेरै चुकेका छन् कहाँनिर. तपाईँलाई म एउटा कुरा भनौँ, यस्तो पनि मैले दृष्टान्त पाएको छु, जुन कम्पनीमा जुन हाइड्रो पावर कम्पनीमा सञ्चालकका रूपमा मान्छे काम गर्छ त्यही मान्छेले ए भन्ने मान्छे बी भन्ने हाइड्रो पावर कम्पनीको सञ्चालक सदस्य छ ए भन्ने मान्छे, त्यो ए भन्ने मान्छेले अर्को एउटा कम्पनी खोलेको छ, उसले चाहिँ वातावरणीय अध्ययन गर्छ, वातावरणीय प्रभावको अध्ययन गर्छ, र त्यो मान्छे त्यही कम्पनीको मान्छेले हाइड्रो पावर सञ्चालक कम्पनीको सदस्य भएको मान्छेले उसका नामबाट खोलेको अर्को वातावरणीय अध्ययन गर्न पाउने कम्पनीबाट त्यही हाइड्रो पावरको वातावरणीय अध्ययन गरिएको छ. र त्यो कहाँ बसेर गरिएछ
1: भन्दा
0: काठमाडौँमा बसेर गरिएको छ, र त्यहाँ दुई चारजना मान्छे पठाएर ल्याएर जंगलको फोटो खिचेर ल्याएर नदीको फोटो खिचेर ल्याएर पनि वातावरणीय अध्ययन गरियो. त्यो सम्मको हरकत, त्यो सम्मको निकृष्ट काम चाहिँ नेपालमा भएका छन्।
1: त्यसको उदाहरण त जस्तो हामीले चर्चा गरेको भोटे कोशी बाढीमा जलविद्युत आयोजनाको भित्र फसेका कुरा अथवा त्यसमा भएको क्षति हामीले देखिहाल्यौं. यसको अब प्राविधिक नैतिक जिम्मेवारी कसले लिनुपर्ने हो जस्तो लाग्छ तपाईँलाई?
0: त्यो त स्वभाव त नैतिक जिम्मेवारी त स्टेटको हुन्छ, किनभने नागरिकहरू राज्य यही राज्यका नागरिकहरू बेपत्ता भएका मरेका हुनाले त्यो यसलाई नैतिक कसैले जिम्मेवारी बोध गराउने भन्दा पनि यो कुरा के हो भनेदेखि नेपालमा कस्तो खालको आपत्ति र प्रलयहरू आउन सक्ने रहेछन् यसलाई मैले भन्दा चाहिँ नेपाल सिभिल सोसाइटीले सरकारले पार्लियामेन्टले सुरक्षा निकायले यसलाई एउटा पाठका रूपमा ग्रहण गर्नुपर्छ. नेपालमा यस्तो पनि हुन सक्ने रहेछ हजुर, किनभने नेपाल जोखिमको यो तहमा तपाईँ हामी त बोलिरहेको थियौं, हामी त म लेखिरहेको थिएँ, तपाईँहरू बोलिरहनु भएको थियो, जोखिमको यो तहका जोखिमहरू आउन सक्ने रहेछन् भन्ने एउटा दृष्टान्त भोटेकोशीले देखाएको हुनाले त्यसलाई पाठका रूपमा लिनुपर्छ र राज्यका कर्तव्यहरू संसदले अबको उद्धारका कानूनी परिमार्जन होइन सुरक्षाले सुरक्षाको कानूनी परिमार्जन हाइड्रो पावरहरूले हाइड्रो पावरको चाहिँ त्यो साइन्टिफिक स्टडीको त्यसलाई रिभ्यू गर्नुपर्ने कुरा इन्भाइरोमेन्टल स्टडीको त्यसलाई रिभ्यू गर्नुपर्ने कुरा ती सबैलाई यो तहको हानि हुन सक्ने रहेछ भन्ने पाठका रूपमा ग्रहण गर्नुपर्छ. यसलाई सरकार दोषी पनि छैन, किन दोषी छैन भने हिमाल मुनिको भिरालो पाको फुटेर आएको छ. सरकार दोषी किन पनि छ भने सारा नागरिकहरूको सुरक्षा प्रबन्धको जिम्मेवारी उसले लिएको हो. दुई तिनवटा कुरा भयो के त्रिशुलीमा, त्रिशुलीमा एउटा कुरा के भयो भनेदेखि त्यो अर्ली वार्निङ सिस्टमका विषयमा किन हाइड्रो पावरहरूले त्यो कुरा गर्न सकेनन्? त्यो उनीहरूको जिम्मेवारी हो नि, उनीहरू स्टेटका ब्याङ्कहरूबाट राज्यले अनुमति दिएका ब्याङ्कबाट लोन लिने अनि त्यहाँदेखि राज्यलाई नेपाल सरकारको अधीनस्थ भएको विद्युत प्राधिकरणलाई आफू उत्पादित पावर बेच्ने र त्यहाँबाट पैसा लिने अनि उनीहरूले त्यो राज्यको काममा हात बटाउनु पर्थ्यो पर्दैनथ्यो, उनीहरूले अर्ली वार्निङको सिस्टम डेभलप गर्नु पर्थ्यो पर्दैनथ्यो, उनीहरूले रिमोट सेन्सिङ कति गाह्रो हुन्छ, 65,000-75,000 डलरमा रिमोट सेन्सिङ आउँछ, त्यत्रो हाइड्रो पावरले त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट जडान गर्न सक्दैनथे. अघि मैले भने नि त्यो मलाई लाग्छ मेरो अनुमान मात्रै हो 72 भूकम्पले त्यो त्यो चर्किराखेको थियो, ढाँचा परिराखेको थियो, आज फुटेको हुनसक्छ मेरो अनुमान हो. त्यसो हुँदा उनीहरूले त्यो एकै दिन त चर्लकै एकैछिनमा एक मिनटमा एक सेकेन्डमा त लेरुङको हिम पहाड खसेको होइन नि, भैँसी बाँधेको दाम्लो चुडिन त्यसमा अन्तिममा एउटा सानो स्वयो रहिरहन्छ हो कि होइन, अनि त्यो चिन्छ, त्यो त चटट गर्यो, हल्लियो होइन, साना साना टुक्राहरू झरे, साना साना ठुला यो घर जत्रा टुक्राहरू झरे, यो घरभन्दा ठुठुला टुक्राहरू झरे, स्वयम्भू सिङ्गै जत्रो, स्वयम्भूको पहाड जत्रो सिङ्गै जत्रा टुक्राहरू झरे, अनि त्यस पछाडि लास्टमा त्यो झरेको हो नि त। त्यसमा त हामीसँग हाइड्रो पावरले त्यहाँ त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट राखेर त्यो त्यो त्यो पाखाको गर्न सकिन्थ्यो नि त, त्यो अनुभव
1: हाइड्रो पावरको कुरा कमजोरी हो। हाइड्रो पावरहरूको कुरालाई अलिकति जोड्दाखेरि जलविद्युत आयोजनाहरूलाई चाहिँ राज्यले एक किसिमको आफ्नो ऊर्जा उत्पादनको क्षेत्र त मानेको छ नै, सँगसँगै त्यहाँबाट रोयल्टी राम्रो माध्यमको रूपमा पनि हेरेको पाइन्छ। यो राजस्व बाँडफाँडको कुरा, रोयल्टी बाँडफाँडको कुरा गर्दा संघीय सरकारले 50% र बाँकी 25-25 प्रदेश र पालिकाहरूले बाँड्ने यो चलन जब आयो, त्यसपछि पालिकाहरूले आफ्नो क्षेत्रमा बनेको हाइड्रोबाट चाहिँ निरन्तर आमदानी लिन सकिन्छ भन्ने उनीहरूले बुझेको पाइन्छ अहिले। तर उनीहरूले यो जोखिम अनि यस्ता वातावरण न्यायका विषयमा चाहिँ किन चासो कम दिएका होला?
0: पालिकाहरूको त, त्यहाँका पालिकाहरूको त मलाई लाग्यो कुनै अर्थ नै छैन। त्यहाँका पालिकाहरू जुन पालिकाहरू छन् नि, उनीहरूको अर्थ किन छैन भने उनीहरूले हाइड्रो पावरले दिने राजस्वको अंश उनीहरूले कति प्राप्त गरे कति प्राप्त गरेनन् मलाई थाहा भएन। तर त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा चाहिँ के थियो भनेदेखि, त्यहाँको विपत्तिको अर्ली वार्निङ सिस्टम डेभलप गराउन पर्थ्यो हाइड्रो पावरबाट, एउटा त्यो गराउनु पर्थ्यो, अर्को रिमोट सेन्सिङ गराउनु पर्थ्यो, इक्विपमेन्ट राखाउनु पर्थ्यो, तेस्रो कुरा कम्युनिटी मोबिलाइज गर्नु पर्थ्यो। हाइड्रो पावरमा सामाजिक उत्तरदायित्व अन्तर्गतको जुन बजेट छ नि, त्यो बजेटले कम्युनिटी मोबिलाइज गरेको थियो भने, सिभिल सोसाइटी सञ्चालन गरेको थियो भने, सिभिल सोसाइटीले के गर्थ्यो? सिभिल सोसाइटीले स्वाधीन स्वतन्त्र इन्भाइरोमेन्टालिस्टहरूलाई त्यो कुराको अध्ययन गराउँथ्यो, यहाँ यस्तो यस्तो छ, हामीमाथि के आपत्ति आउन सक्छ भन्थ्यो। अनि स्वतन्त्र मान्छेहरूले के गर्थे भने, माथिको हिउँ पहिरो आउन पनि सक्छ, अनि त्यहाँदेखि ठूलो मनसुन फ्लड पनि आउन सक्छ, त्यसो हुँदा त्यो मनसुन फ्लड या हिउँ पहिरो या हिमताल विस्फोटबाट जोगिनका लागि के कुरा गर्न जरुरी छ भनेर स्वतन्त्र विश्लेषकहरूले, स्वतन्त्र इन्भाइरोमेन्टालिस्टहरूले त यो कुरा बताउँथे नि। त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा यो हो, पालिकाहरूको त्यो फ्लड भन्दा अगाडि पालिकाहरूले त्यहाँका नागरिकहरूको प्रतिको सचेतता कुनै या के गरेका थिए होला, सरकार हो नि नगरपालिका गाउँपालिका, त जुन डिग्रीमा नागरिकहरू प्रतिको उनीहरूमा सचेतता हुनु पर्थ्यो नि, त्यो सचेत
1: तथा यो प्रकोप यति ठूलो विपत्तिमा परिणत हुनुमा जलवायु परिवर्तन मात्र दोषी हो कि यहाँ मानिसले गर्न सकिने अरू अवस्था व्यवस्थाहरू पनि छन् भन्ने बारेमा राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग,
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: ಸಿಧಾಕುರ ಪ್ರಶ್ನ ವಿಚಾರ ಉದ್ಯಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बज्रिदो नेपाल. पानी र पर्वत विशेष बज्रिदो नेपालमा अहिले हामी भोटेकोशी बाढी र यसबाट सिक्नुपर्ने पाठ तथा प्रकोप ठूलो विपत्ति परिणत हुनुका कारण बारेमा कुराकानी गरिरहेका छौं. हामीसँग राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा हुनुहुन्छ. कुराकानीमा अब चाहिँ पूर्व तयारी, पूर्व सूचना, विपद व्यवस्थापन यो बारेमा चर्चा गरौं. हामीले यी विषयहरू अघि पनि जोड्दै आएका छौं. तिनै कुराहरूलाई अलिकति सारांशमा कुराकानी गरौं. भोटेकोशी जस्ता संवेदनशील नदी जलाधार क्षेत्रमा पूर्व सूचना प्रणालीहरू कतिको प्रभावकारी रूपमा काम गरिरहेका पाइन्छ अन्यत्र पनि यहाँ त यसपालि देखिहाल्नुभयो. यसलाई पनि हेर्दाखेरि हाम्रो पूर्व सूचना प्रणालीमा हामी कुन अवस्थामा छौं जस्तो लाग्छ?
2: नेपालमा नदीमा एउटै तामाकोशीमा पूर्व सूचना प्रणाली डेभलप गरिएछ. छोरोल्पा ब्रस्ट हुन सक्छ भन्ने अनुमानका आधारमा होइन. त्यो पूर्व सूचना प्रणाली कस्तो हुनु पर्यो भने उदाहरणका लागि पहिलो फ्लड जसले देख्यो नि भटेकोशीमा, त्यो पहिलो फ्लड देख्ने मान्छेले यस्तै माइकमा बोलिदिने सिस्टम होइन, त्यसलाई बेत्रावतीसम्म तार लग्यो भने त माइक त बेत्रावतीसम्म बोल्छ नि हजुर होइन. बेत्रावतीबाट बोलिदियो भने विदुरसम्म बोल्छ नि. पहिलो फ्लड देख्ने मान्छेले माइकमा बोल्ने ठाउँ बनेको भए पनि हुन्थ्यो नि
1: हजुर. त्यहाँको प्रहरीले
2: इन्फर्मेसन पनि हुनु पर्यो नि. ठूलो बाढी आयो भनियो नि ठूलो. अब हामीले त्यो स्वाभाविक हो यस्तो खालको आउला भन्ने कसैले अनुमान भएन. तर त्यो इन्फर्मेसन पहिलो देख्ने मान्छेले पाँच तलाको घर छोप्ने गरी बाढी आयो भनेको भए धेरै मान्छे भाग्ने थिए नि.
1: आधी बेरी आयो भनेको भए पनि त अलिकति हुन्थ्यो
2: होइन. पाँच तलाको घर छोपिसक्यो है केरुङमा. केरुङको चाइनाको के भन्छ भन्सारको पाँच तलाको बिल्डिङ छोपिसक्यो भनेको भएदेखि तलका मान्छेहरू त्यसमा कम्युनिकेट पनि कसरी गर्ने भन्ने कुरामा पनि भर पर्ने रहेछ. कम्युनिकेट गर्दा त्यो कम्युनिकेसनको पनि ट्रेन गर्नुपर्ने रहेछ क्या. मान्छेलाई कसरी कम्युनिकेट गर्ने, त्यो जुन खालको विपत्ति आयो त्यो विपत्तिलाई कम्युनिकेट गर्न प्रयोग गर्ने भाषा के हो, त्यो भाषाको प्रमुख कुरा हुने. ठूलो बाढी आयो भाग भने ठूलो बाढी भनेको कत्रो कत्रो. हामी केटाकेटी हुँदा खोलामा ठूलो बाढी आयो भने चाहिँ हेर्न गइहाल्छ.
1: त्यो कुरा चाहिँ बाढी प्रमाण महाशाखाले पठाएको एसएमएसमा पनि ठूलो बाढी मात्रै भनिएको छ.
2: ठूलो बाढी भने छ होइन. तर त्यसलाई त्यही ठूलो बाढीको ठाउँमा नदी किनारको पाँच तलाको घर डुबिसक्यो छोपिसक्यो भनेको भएदेखि अनि मान्छेले पाँच तलाको घर डुब्यो भनेपछि हामी बाटाको छेउको रोड छेउको घरभन्दा माथि आउने रहेछ भन्ने मान्छेले अनुमान गर्थ्यो नि. हो हाइड्रो पावरहरूले गर्नुपर्ने कुरा, किन त्यहाँ त इन्जिनियर हुन्छन्, त्यहाँ इन्भाइरोमेन्टलिस्ट हुन्छन्, त्यहाँ सोसल रिस्क हेर्ने मान्छे हुन्छन्. किनभने आजको हाइड्रो पावरले सोसल रिस्क नहेरिकन हाइड्रो पावरको प्रोजेक्ट गर्न पाइँदैन कि. योभन्दा ठूलो सोसल रिस्क के हो, त्यो इन्जिनियर हुन्छन्, सोसल रिस्क एनालिस्ट हुन्छन्, इन्भाइरोमेन्टल रिस्क एनालिस्ट हुन्छन्, ती मान्छेहरूले बनाइदिनुपर्ने कम्युनिकेसनको यो प्रणाली मात्रै होइन के कम्युनिकेट गर्ने कसरी त्यसलाई भन्ने भन्ने कुरा त्यहाँनेरि हाइड्रो पावरहरूको कमजोरी छ. उनीहरू त्यो सचेतता पर्याप्त सचेतता हाइड्रो पावरहरूमा छैन र नगरपालिकाहरूमा पनि त्यो सचेतता नै छैन नगरपालिकाहरूमा.
1: त्यसँगै विपत आउनु अघि गरिने पूर्व तयारी र विपत आएपछि गर्ने उद्धार राहतको बीचमा चाहिँ एकदमै धेरै अन्तर पाइन्छ. उद्धार र राहतमा त सरकार जुट्छ, जुट्नु पनि पर्यो, आफ्नो भयभरको स्रोत खर्च गर्छ, अगाडि बढ्छ. तर त्यो आउनु अघि रोकथाममा चाहिँ त्यसरी कहिले पनि लागेको थिएन. यो अन्तर किन भइरहेको छ जस्तो लाग्छ तपाईँलाई?
2: एउटा स्टेट लेभलको कुरा गर्ने हो भने नेपालमा स्टेटमा सचेत ताको डिग्री चाहिँ कम छ. रिस्क एनालिसिसका कामहरू कम हुन्छन्, हाइड्रो पावर होस् कि जुनसुकै होस् होइन, मेलम्ची खाने पानी होस् कि धाप ड्याम खोलिन थाल्यो भनेर फेक न्युज हो कि सत्य हो थाहा छैन. धाप ड्याम शिवपुरीको धाप ड्याम खोलिन थाल्यो
1: अलि तल सानो पहिरो आएको रहेछ फेरि भन्नेहरूले
2: रिस्क फ्याक्टर चाहिँ कम एनालिसिस गरिन्छ नेपालमा. त्यो रिस्क फ्याक्टर किन, एउटा कुरा के छ भनेदेखि एक किसिमको जुनुन पैदा भएको छ कि विकास गरौं विकास गरौं विकास गरौं विकास गरौं भन्ने जुनुन पैदा भएको छ. तर सस्टेनेबल विकास गरौं है, त्यो डेभलपमेन्ट सस्टेन होस् र कुनै पनि विकासको बेस चाहिँ यो इन्फ्रास्ट्रक्चरको बेस चाहिँ यो धरतीमा बस्छ है. र त्यो धरती नै कमजोर छ भनेदेखि त्यो इन्फ्रास्ट्रक्चर चाहिँ दीर्घकालिक दीर्घायु हुन सक्दैन भन्ने चेतना मान्छेले ग्रहण गर्न सकेनन् कि नेपालमा त्यो समस्या भयो र विकास गरौं विकास गरिहालौं विकास गरौं भन्दा हाइड्रो पावर प्रोजेक्ट बनाऊ बाटो बनाऊ एयरपोर्ट बनाऊ होइन रेलवे बनाऊ यी कुरा तर त्यो जुन विकास जुन धरतीको जुन भूभागमा गरिन्छ नि त्यो धरतीको त्यो भूभागको वास्तविक जियोलोजी चाहिँ कस्तो छ है त्यो रिस्क फ्याक्टर चाहिँ एनालिसिस गर्नमा मान्छेहरू चुके कि त्यो हाइड्रो पावर पनि चुके अनुमति दिने त्यहाँ हाइड्रो पावर बनाउन अनुमति दिने सरकार पनि चुक्यो
1: समग्रमा नियमन गर्ने सरकार नै चुक्यो भन्दा पनि भयो समग्रमा
2: सरकार नै चुक्यो त्यस पछाडि यस्तो हुन सक्छ भन्ने कुराको अनि यसलाई उद्धारको कुरा चाहिँ के उद्धार अगाडि या विपत्ति भन्दा अगाडिको पूर्व तयारी चाहिँ पूर्व तयारी भनेको तीन चारवटा कुरा गर्नुपर्ने नै हो एउटा कम्युनिकेशन सिस्टम बनाउनु पर्ने एउटा यस्तो आपत्ति आयो भने मान्छेलाई नदी किनारका मान्छेलाई सेटल बनाउने त त्यो बनाउनु पर्ने होइन सरकारले

0: छोरामा मान्छेलाई राख्ने होइन, भाँडाकुँडा किनेर त त्यहाँ आर्मीको क्याम्पमा राखी छोड्न सक्छ, पुलिसको क्याम्पमा राखी छोड्न सक्छ नि, त्यो सामान्य कुराहरूमा चाहिँ हाम्रो ध्यान पुग्दैन।
1: नदी किनारका बस्ती त्यहाँका आयोजनाहरूमा काम गर्ने श्रमिकहरूको सुरक्षा, अघि हामीले हाइड्रोको केही कुराहरू गर्यौं, उनीहरूले अप्नाउनु पर्ने न्यूनतम विपद सुरक्षाका मापदण्डहरू चाहिँ के हुनुपर्छ?
0: त्यो न्यूनतम सुरक्षाको मापदण्ड चाहिँ एउटा कुरा चाहिँ मापदण्ड के थियो भने सुरुङका मापदण्ड बनाएका छन्, इन्टरनेशनल मापदण्ड बनाएको छ, अन्तर्राष्ट्रिय सुरुङ ओर्ग सम्बन्धी एसोसिएसन छ, नेपाल त्यसको सदस्य राष्ट्र हो, त्यसले मापदण्ड बनाएको छ, ती मापदण्ड लागू हुनु पर्थ्यो। अघि मै हामीले भन्यौं त्यो नदोहोर्याउं। अर्को कुरा चाहिँ के हुनु पर्थ्यो भने त्योभन्दा माथिको त्यो जमिनी हलचल मनिटरिङ गर्न त सकिन्छ नि बाबा, त्यो त एउटा चिया खाने कप झरेर आएको होइन नि लिरुङको,
1: तर धेरै विकटमा छ, गाह्रो छ भन्ने, जस्तो चीनले पनि थाहा पाएन उसको आफ्नो नाकामा आइपुग्दासम्म भन्ने, हामी प्रविधिमा त्यति अगाडि पनि बढिसकेका छैनौं कि
0: होइन, प्रविधिमा अगाडि बढ्यौं प्रविधि छ कि छैन भन्ने कुरा हो। प्रविधि त प्रविधिमा अगाडि बढ्न नसक्नुको कारण त हाम्रो लगानीको कुरा हो नि
1: हजुर,
0: हाम्रो लगानीका कारणले प्रविधिमा अगाडि बढ्न नसकेका, तर त्यहाँ त खरबौं लगानी भएको छ नि त, खरबौं लगानी भएको ठाउँमा एक करोड़ प्रविधि प्रयोग गर्न के गाह्रो छ? त्यो त तपाईँलाई उनीहरूले पनि थाहा पाएनन्, उनीहरू पनि थाहा त त्यो ठाउँ अहिले त्यो त के उसले भन्दा त्यो त हाम्रातिरबाट हेर्न सजिलो होला जस्तो लाग्छ, मैले यताबाट भूगोल हेर्दाखेरि धुन्चेबाट हेर्न सजिलो लाग्छ, तपाईँले धुन्चेबाट त्यसलाई मनिटरिङ गर्ने मेकानिजम केही राख्नु भएको थियो, त्यहाँबाट शिवपुरीबाट सगरमाथाको चाहिँ के अरे जुम गरेर फोटो खिच्न सकिन्छ शिवपुरीको चिसापानीबाट होइन, त्यहाँ त्यो मेकानिजम त्यो इक्विपमेन्ट छैन र त्यो मनिटरिङ गर्न सकिँदैन थियो, त्यो निसन्देह सकिन्थ्यो, त्यो मनिटरिङ गर्न सकिन्छ। यति मात्रै होइन, अहिले त अस्ट्रेलियाले यस्तो प्रविधि पनि बनाएको छ कि त्यो पहिरो आउने सम्भावना छ कि छैन भन्ने त्यो जाँच्ने पनि प्रविधि बनाएको छ हजुर, त्यो पनि छ, त्यसलाई हेर्नु पर्यो नि त कहाँ के छ भनेर, अनि त्यो प्रविधिले काम नगरेको थियो भने लो प्रविधिले काम गरेन, प्रविधि प्रयोगै नगरिकन प्रविधिले काम गर्थ्यो गर्दैन थियो भन्न त मिलेन नि, अस्पतालै नगइकन डाक्टरले ज्वरो निको पार्थ्यो कि पार्दैन थियो भन्न त मिलेन नि।
1: अहिले अब यी घटना
0: अब हामीले गरिराखेको विकासलाई रिभ्यू गर्नुपर्छ, हामीले कस्तो विकास गरिरहेछौ, हाम्रा बाटा सबै नदी किनारमा बनेका छन्, नदीहरू सबै हिम नदी र हिमतालबाट आएका नदीहरू हुन्, त्यो कुन बेला कुन रूपमा आउन सक्छ भन्ने, त्यो कति बेला प्रलय हुन्छ भन्ने अनुमान गर्न नसकिने रहेछ, त्यसो हुँदा हामीले प्रयोग गरिराखेका बाटा, हामीले बनाइराखेको बाटा, नदी किनारको नदी करिडोरका बाटाहरूको विषयमा रिभ्यू गर्नु पर्यो एउटा, अर्को के रिभ्यू गर्नु पर्यो, हामीलाई चाहिएको विकास कस्तो, वास्तवमा हामीलाई कस्तो खालको विकास चाहिएको, हामीले गरेको विकासले विकास गरिरहेछ कि विनाश गरिरहेछ, अघि तपाईँले भन्नुभयो नि डोजरले पहाड़को पानीका साना मूल सुकाउनमा सबैभन्दा ठूलो योगदान डोजरको छ, हामीले गरिराखेको विकासले विकास गर्दैछ कि विनाश गर्दैछ भन्ने सोच्नु पर्यो, पहाड़मा बाटो पुर्याइएको छ नि, पहाड़मा पुर्याएको बाटो बसै हिँड्नमा प्रयोग भएको छ, पहिला हाम्रा पुर्खाहरू हाम्रा बाबुबाजेहरू डोकामा सामान बोकेर मधेस झरे, अहिले ट्र्याक्टरमा राखेर ट्रकमा राखेर पिकअपमा राखेर मधेस झर्ने सहर झर्ने प्रचलन, पहाड़मा पुर्याइएका बाटाहरूले बसै हिँड्नमा काम भएको छ, प्रयोग भएका छन् ती बाटाहरू, त्यसो हुँदा हाम्रो विकासको बाटाको हाइड्रो पावरको त्यसलाई रिभ्यू गर्नु पर्यो कि एउटा नदी किनारमा कति डिस्टेन्समा हाइड्रो पावर दिने हजुर, भए जति सबै चिज आजै प्रयोग गरिसक्नु पर्दैन नि हजुर, त्यसलाई बिस्तारै अर्को साल अर्को पुस्ताले पनि त प्रयोग गर्दै जान्छ नि, त्यसो हुँदा एउटा नदी किनारमा एउटा नदीको कति डिस्टेन्समा कतिवटा हाइड्रो पावर राख्ने, आखिरी प्राइभेट सेक्टरको भए पनि पैसा त देशको हो नि हजुर,
1: क्षति त फेरि देशकै हुन्छ,
0: त्यो प्रपर्टी त देशकै हो नि, देशकै चिजहरूलाई उसले कोल्याटर राखेर लोन लिएको होला नि त होइन, त्यसो हुँदा यदि त्यो कुरालाई रिभ्यू गर्न सकेको थियो भने सीमा अवलोकन गर्न सकेको थियो भने त एकैचोटि 12 हाइड्रो पावर त जाने थिएन नि, एउटा जाने थियो, 11 त प्रपर्टी जोगिने थियो नि, होइन कुन तहमा गएका छन्। त्यसो नेपालले सोच्न फरक ढंगले सोच्नु पर्यो, नेपाल सरकारले हामी नागरिकहरूले सोच्न फरक ढंगले सोच्नु पर्यो, विकासलाई जुनूनका रूपमा लिनु भएन। हाइड्रो पावर बेचेर हाइड्रो पावर पावर जेनेरेट गरेर इण्डियालाई बेचेर पैसा कमाउँछु भन्ने कुरा चाहिँ के हो भनेदेखि त्यो हाइड्रो पावर कम्पनीहरूले आफूले चिनेका जानेका साथीभाइहरूबाट आफन्तबाट या अरू कसैसँग इक्विटी उठाएर त्यो इक्विटी पैसामा आफूले मोज गरिरहनका लागि हामी इण्डियामा बेचेर अरबपति भइहाल्छौ भन्ने त्यो देखाएको कुरा हो, त्यो इक्विटी उठाउनका लागि गरेको हो त्यो हाइड्रो पावरहरू। कति सस्टेनेबल कति सस्टेनेबल हुन्छ अहिले, अहिले सस्टेनेबल हाइड्रो भन्ने इन्टरनेशनल हाइड्रो पावर एसोसिएसनले हाइड्रो सस्टेनेबल हुनुपर्छ भन्ने एउटा कम्प्लायन्स पोलिसी ल्याएको छ, हाम्रा हाइड्रोहरू सस्टेनेबल छन् कि छैनन्। अब नागरिक तहमा पनि त्यो कुरा सोच्नु पर्यो र सरकारलाई आफ्ना छाउँको सांसदलाई त्यो प्रश्न उठाउनु पर्यो कि हाम्रा घरका छेउमा बनेको हाइड्रो पावर सस्टेनेबल छ कि छैन, हजुर त्यसले राज्यका कम्प्लायन्सहरू पूरा गरेको छ कि छैन, कम्प्लायन्स पूरा गरेर बनाएको छ कि कम्प्लायन्स पूरा नगरी बनाएको छ, त्यसले सुधार गर्नुपर्ने ठाउँ कहाँ छ, त्यो कुराको सचेतता सरकारमा आउनु पर्यो र विकासलाई एकचोटि सीमा अवलोकन गर्नु पर्यो। हामीले गरेको विकास कुनै दिन यसले नेपाललाई स्वाहा गर्न सक्छ। यहाँ त एकैचोटि 5 नदीमा, अघि तपाईँले भन्नुभयो दुधकोशी, जुनकोशी, तामाकोशी, अरुण, 5-7 नदीमा एकै दिन यो भएको भए नेपाल के हुन्थ्यो, नेपाल घुँडा टेक्ने ठाउँमा पुग्थ्यो, पुग्दैन थियो। 5 नदी किनारमा एकै दिन या 7 त्रिशुलीको जस्तो आपत्ति आएको भए नेपालले के गर्थ्यो, नेपालले उद्धार गर्न सक्थ्यो, नेपालले खाद्यान्न पुर्याउन सक्थ्यो, नेपालले तिनीहरूलाई विस्थापितहरूलाई रिहेबिलिटेट गर्न सक्थ्यो, नेपालको सेक्युरिटी उद्धारमा पुग्न सक्थ्यो, नेपालका हेलिकप्टरहरूले पुग्ने थियो। त्यतिखेर नेपालले, नेपाल सरकारले सोच्नु पर्यो कुनै दिन 5-10 नदीमा यो आपत्ति आउन सक्छ भन्ने कुरा सोच्नु पर्यो, त्यो चेत परिवर्तन गर्नु पर्यो, चेत इम्प्रुभ गर्नु पर्यो, सोचाइमा परिवर्तन गर्नु पर्यो।
1: हामी अहिले पानी र पर्वत विशेष पछिल्लो नेपालमा राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी अन्तिम चरणमा दिगो विकास र केही यसका कुराहरूको निष्कर्षलाई चर्चा गरौं। थोरै समय छ हामीसँग, हिमाल तथा पहाड़ी नदीहरूमा अवबन्ने जलविद्युत आयोजना लगायत सड़क पुल यी संरचनाहरूको डिजाइन सुरक्षा नीतिमा तत्काल कस्ता परिवर्तनहरू ल्याउन एकदमै आवश्यक देख्नुभयो तपाईँले अहिले घटनालाई हेर्ने गर्दा?
0: यसको चाहिँ प्राविधिक पक्षमा, डिजाइनको प्राविधिक पक्षमा बोल्न सक्ने जान्ने मान्छे म होइन, यस प्रसंगमा म त्यति भन्छु कि एकदमै इन्भाइरोमेन्टल स्टडीलाई जियोलोजी, भूविज्ञान, भू आकृति समेतलाई मध्यनजर राखेर इन्भाइरोमेन्ट स्टडीहरू तयार गर्नुपर्छ र इन्भाइरोमेन्ट स्टडीले त्यहाँबाट माथि आबाट आउने पहिरो अनि बाँधको तलबाट नदी आफै खोलिने सम्भावना, बाँधको दुवैतिरबाट हाम्रो त ठाडा भीर को बीचमा नदी बग्छ नि, त्यो दुवैतिरबाट नदी आउने पहिरोको सम्भावना, त्यसको भूविज्ञान, त्यो सबैलाई इन्भाइरोमेन्ट रिपोर्टले त्यसमा एकदम गम्भीरतापूर्वक मूल्याङ्कन गरेर अनि त्यहाँदेखि इन्भाइरोमेन्ट रिपोर्ट दिनुपर्छ र त्यो इन्भाइरोमेन्ट रिपोर्ट अनि मात्रै पास गर्छ। अहिले जसरी इन्भाइरोमेन्ट रिपोर्ट एउटै कम्पनीमा हाइड्रो पावर जेनेरेसन गर्ने कम्पनीको सञ्चालक समितिको सदस्य हुने अनि अन्त गएर अर्को एउटा कम्पनी खोल्ने इन्भाइरोमेन्ट के अरे वातावरणीय अध्ययन प्रतिवेदन बनाउन पाउने कम्पनी खोल्ने अनि त्यही मान्छेले आफ्नै कम्पनीको हाइड्रो पावरका लागि वातावरणीय अध्ययन गर्ने, दुनियाँमा कहीँ हुन्छ यस्तो, हजुर? अनि त्यो नेपाल सरकारबाट त्यो वातावरणीय अध्ययन पास हुने, त्यो कुरा रोकिनु पर्यो, नेपाल सरकारले त्यो कुरा गर्नु पर्यो। अर्को कुरा, त्यो स्ट्रक्चर कस्तो बनाउने, ठाडो स्ट्रक्चर बनाउने कि आर्क स्ट्रक्चर, तामाकोसीको त आरी गप्याएको जस्तो स्ट्रक्चर बनाउने, त्यो इन्जिनियरिङ कुराको पाटोमा म भन्न सक्दिनँ, होइन? तर इन्भाइरोमेन्टल पाटोमा त्यसको भूविज्ञान, त्यो भूसतहको अवस्था, त्यहाँभन्दा माथिको जंगलको अवस्था, त्यहाँभन्दा मुनिको जंगलको अवस्था, त्यहाँभन्दा मुनिको ह्युमन रिसोर्सेस, ह्युमन सेटलमेन्टको अवस्था, त्यो सबै सामाजिक र वातावरणीय र भौगोलिक रिस्क एनालिसिस नगरिकन कुनै पनि प्रोजेक्ट पास गर्न हुँदैन र यो अधिकांश प्रोजेक्टले न सामाजिक रिस्क एनालिसिस गरेका छन् उचित ढंगले न भौगोलिक रिस्क एनालिसिस गरेका छन् न वातावरणीय रिस्क एनालिसिस गरेका छन्।
1: जस्तो त्यो समय स्थानीय समुदाय जो चाहिँ विपदको पहिलो र सबैभन्दा ठूलो मार खेप्न बाध्य हुन्छन् उनीहरूलाई चाहिँ पूर्वाधारको निर्माणको निर्णय प्रक्रिया जोखिम न्यूनीकरणका उपायहरूमा चाहिँ कसरी सहायता बनाउन सकिन्छ त्यहाँका बासिन्दाहरूलाई?
0: पहिलो कुरा बजेन्द्र सर, मैले देखेको कुनै पनि हाइड्रो पावरका लगानीकर्ताहरूले वातावरणीय रिपोर्ट बनाउन जाँदाखेरि त्यहाँका गाउँका मान्छेसँग कन्ट्याक्ट नगरी आउनु भनेर पठाउँछन्। गाउँका मान्छेसँग सम्बन्ध नराख्नु, गाउँमा हामी एजेन्ट तयार गर्छौं, एउटा दुईटा एजेन्ट गाउँमा केही खर्च दिएर दुई चार पैसा दारू पाएको बोतल दिएर काठमाडौँमा आएका बेला होटलमा लगेर खुवाएर के गरेर एजेन्ट बनाएको हुन्छ अनि गएर ती चारवटा तीनवटा एजेन्टसँग उनीहरूले इन्टरेक्सन गर्नु पनि परेन। यी इन्टरेक्सन भएको हुन्छ, दुईजना जान्छन् तीनजना जान्छन् फोटो खिचेर ल्याउँछन्, खोलाको फोटो खिच्छन्, भिडियो खिच्छन्, जंगलको फोटो खिच्छन्, रूखको फोटो खिच्छन्, लिएर आउँछन्। होइन त्यसो हुँदाखेरि सबभन्दा डेन्जर कुरा यहाँ छ कि नेपाल सरकारले बनाएका कम्प्लायन्सहरू त्यति प्रश्न उठाउने खालका छन्। सुधार गर्ने ठाउँ छ तर धेरै राम्रा छन्, इन्भाइरोमेन्ट रिपोर्ट बनाउन भने राम्रा छन् तर त्यो कम्प्लायन्स पूरा नगरिकन काम गर्छन्। सरकारले आफैले बनाएको कम्प्लायन्सहरू अनुपालना गराउन सक्दैन, दुःखको कुरा त्यहाँ हो।
1: त्यस्तै विपदपछिको पुनर्निर्माण पुनर्वास गर्दा अब पुरानै गल्तीहरू चाहिँ नदिउरुन् भनेर ध्यान दिनुपर्ने मुख्य मुख्य सुझावहरू चाहिँ तपाईँले के छन्?
0: एउटा कुरा नेपाल सरकारले सोच्नुपर्ने कुरा के हो भने पहिलो कुरा नेपाल सरकारले मानव प्रयत्नले स्टेबिलाइज गर्न सकिँदैन त्यो ठाउँलाई, लिरुङको पहाड़लाई मानव प्रयत्नले लिरुङ त्यसलाई स्टेबिलाइज गर्न सकिँदैन, गराउन सकिँदैन। नेपाल सरकारले एउटा स्टडी के गराउनु पर्छ भने त्यो स्टेबिलाइजको दिशामा छ कि छैन, सम्भावना के छ, त्यो स्टेबिलाइजको दिशामा छ भने अब 20-50 वर्षलाई यो सम्भावना छैन भन्ने साइन्टिस्टहरूले, इनडेप्थ एनालिसिस गर्ने साइन्टिस्टहरूले त्यो अनुमान गर्न सक्छन् भने अब त्यो बिग्रिएको जमिनलाई, नदी किनारमा जुन बिग्रिएको जमिन छ नि त्यसलाई रिक्लेम गर्न गर्नुपर्छ, त्यो रिक्लेम गर्न सकिन्छ नदी किनारको जमिनलाई, र नदी किनारको जुन बस्ती छ नि त्यसलाई चाहिँ त्यो रोडभन्दा माथि छाडिदिनुपर्छ। अब पनि ती लगेर बस्ती बसाउनु हुँदैन नेपाल सरकारले, त्यो मूर्खता हुन्छ। त्यति मात्रै होइन, अरू नदी किनारका बस्तीहरूलाई पनि क्रमशः उनीहरूलाई फेसिलिटी के दिएर हुन्छ, होइन ट्याक्समा छुट दिएर हुन्छ या जग्गा पासमा छुट दिएर हुन्छ, के गरेर हुन्छ, नदी किनारका बस्तीलाई बिस्तारै त्योभन्दा 20-50 मिटर माथि सार्नु नै श्रेयस्कर हुन्छ। अब अहिले तत्कालका लागि चाहिँ त मान्छेलाई अब खाना र बस्ने बासको कुरा भयो, मेरो विचारमा राहत प्रशस्त उठेको छ, राहत प्रशस्त उठेको छ, उद्धारमा पनि मैले त्यति धेरै प्रश्न उठाउने ठाउँ छैन देख्दिनँ।
1: तत्कालको लागि त्यस्तो भएन तर पुनर्स्थापना,
0: पुनर्स्थापनाको कुरामा चाहिँ अब फेरि बस्ती त्यहीँ बसाउने कुरामा चाहिँ पुनर्स्थापनाको अब कहाँ कुन ठाउँमा पुनर्स्थापना गर्ने, कसरी पुनर्स्थापना गर्ने, बजार बनाएर पुनर्स्थापना गर्ने कि एउटा हेमलेट बनाएर पुनर्स्थापना गर्ने कि त्यहाँ स्कूल कलेज खाने पानी सानो स्वास्थ्य चौकी सबै व्यवस्थित गरिदिएर त्यहाँ पुनर्स्थापना गर्ने कि, त्यो कुरामा चाहिँ सोच्नुपर्छ। त्यहाँ भोलि पनि हुन सक्छ, त्यो एउटा मोडल नेपाल सरकारले के भने त्रिशुलीको फ्लड पछाडि महाप्रलय पछाडिको विपद पछाडिको व्यवस्थापनको नेपाल सरकारले एउटा मोडल तयार पार्नुपर्छ। अब विपद पछाडिको व्यवस्थापनको मोडल तयार पार्नुपर्छ, अरू रिभर बेसिनहरूमा सेफ हाउसहरू बनाइराख्नुपर्छ, जस्ता लाएर जस्ताको टहरै लाएर सही सेफ हाउसहरू बनाइराख्नुपर्छ र मान्छेलाई तत्काल त्यो आपत्ति आउँदाखेरि कहाँ लगेर राख्ने भन्ने, छाता ओढेर मान्छे उभिनु नपरोस् सेफ हाउसमा लगेर राख्ने, नेपाल सरकारले यो मोडल बनाउन सक्छ, यो शिक्षा ग्रहण गरेर अबको विपद व्यवस्थापनको मोडल बनाउनुपर्छ र यसको शिक्षा ग्रहण गरेर इन्फर्मेसन सिस्टम डेभलप गर्नुपर्छ, इन्फर्मेसनका लागि च्यानलिङ गर्नुपर्छ, इन्फर्मेसनको मेकानिजम बन्नुपर्छ, संयन्त्र बन्नुपर्छ, माइक राख्ने ठाउँ छ भने माइक राखिदिनुपर्छ, डाँडामा माइक राखिदियो भने कति ठाउँमा सुनिन्छ भन्नु, अप्ठ्यारो मात्रै छैन नि, हाम्रो प्रयोग गर्न जाने हाम्रो जमिन सजिलो पनि छ नि, तपाईले एउटा डाँडाबाट के अरे बोलेको अर्को डाँडामा अर्को जिल्लामा सम्म सुनिन्छ हजुर मायकमा बोलेको हाम्रो त्यसलाई प्रयोग गर्न सक्नु पर्छ
1: त्यसँगै अहिले उठेको कुरा लामै समस्या पनि हो भोटेकोपछि सीमा पार माथिल्लो क्षेत्र हुँदै आयो हो नि त नेपालकै भूभागबाट पहिरो झर्यो हिम पहिरो तर पनि सीमा पारी हुँदै आयो यस्ता अझ सीमा पारी नै स्रोत भएका थुप्रै जोखिमहरू हिमताल हिम नदीहरू छन् अहिले पनि यही हिमाली विपदहरूलाई हेर्दाखेरि चाहिँ छिमेकी देशहरूसँग कस्तो खालको सम्बन्ध कुट्ने सम्बन्ध हुनुपर्छ यो जोखिम घटाउनको लागि
0: कूटनीतिको अब एउटा कूटनीतिको मेन टपिक मेन एजेन्डा नै क्लाइमेट चेन्ज इन्भाइरोमेन्ट हुनुपर्छ मेन एजेन्डा कूटनीतिको अनि त्यो चीनसँग मात्रै होइन मेरो विचारमा भारतसँग पनि त्यो सहकार्य हुनुपर्छ किनभने हामीभन्दा तल गएपछि त्यो पानी जाने उसकामा हो हजुर उसँग पनि सहकार्य हुनुपर्छ चीनसँग एउटा कम्युनिकेसन सिस्टम पनि डेभलप गर्नुपर्छ उसले गरेको कम्युनिकेसन हामी कहाँ तुरन्त आइपुग्ने त्यो सिस्टम डेभलप गर्नु पर्यो उसँग र उसँग उसले जाँचेको उसले अध्ययन गरेको ग्लासियल लेकको र ग्लासियरको अवस्था कस्तो छ त्यो हामीले दिनै पछि त्यो चाहिँ सेयरिङ गर्नु पर्यो हामीले जाँचेकाको उसलाई सेयरिङ गर्नु पर्यो हामीले अध्ययन गरेकाको उसले अध्ययन गरेकाको हामीलाई सेयरिङ गर्नु पर्यो त्यो सेयरिङको एउटा मेकानिजम हुनु पर्यो एउटा नेपाल चीनको एउटा मेकानिजम बनाएर भारतलाई त्यसको मेकानिजमको उसलाई पनि एउटा सदस्य बनाए पनि हुन्छ अर्थात उसलाई सदस्य बनाउन गाह्रो छ भने उसलाई आमन्त्रित सदस्य बनाए पनि हुन्छ त्यो एउटा मेरो विचारमा त चीन नेपाल भारत नेपाल चीन र भारतको एउटा संयुक्त मेकानिजम संयन्त्र बन्नुपर्छ र त्यो संयन्त्रले इन्फर्मेसन पनि च्यानलाइज गर्नुपर्छ र भोलि आपत्ति आइराखेका बेला उद्धारका रणनीतिक योजनाहरू पनि तय गर्ने गरी गर्नुपर्छ
1: यसै तपाईँ लामो समयदेखि प्रकृतिको अधिकारको बारेमा आवाज उठाइरहनु भएको छ लेख्नुहुन्छ बोल्नुहुन्छ त्यो हिसाबले सोधे मैले आम नागरिक र संचार माध्यमले चाहिँ धेरै जसो बाढीहरूलाई प्राकृतिक प्रकोप वा जलवायु परिवर्तन भन्न छाडिदिने परिपाटीको विरूद्धमा चाहिँ त्यस्ता कुरालाई चिर्न कसरी आवाज उठाउनुपर्छ
0: यो एउटा सजिलो के भयो भने सबै मिडियाहरूले जलवायु परिवर्तन भनेर दोषारोपण लगाउन सजिलो पनि भयो तपाईँले नेपालमा प्लेन क्र्यासको रिपोर्ट हेर्नुभयो भने सबै प्लेन क्र्यासको रिपोर्टमा एउटै कुरा लेखेको हुन्छ टोपोग्राफी वेदर र ह्युमन एरर नेपालमा जति पनि प्लेन क्र्यास भए त्यसको रिपोर्ट सरकारले प्लेन क्र्यासको स्टडी एउटा प्यानल बनाउँछ कमिसन बनाउँछ त्यसले टोपोग्राफी वेदर र ह्युमन एरर भनेर रिपोर्ट दिन्छ त्यति मात्रै त हुँदैन नि किनभने त्यो सजिलो कुरा हो पाइलटको पाइलटहरू मरि गए
1: उनीहरूलाई
0: दोष लगाइदियो हाम्रो गल्ती नै छैन उसले भन्ने ठाउँमै हुँदैन अनि टोपोग्राफी हाम्रो यही हो हाम्रो वेदर यही हो यहाँभन्दा 2000 फिट माथि गएपछि बादल हुन्छ होइन
1: सकिहाल्यो त्यति भएपछि
0: ठ्याक्कै यो पनि क्लाइमेट चेन्जलाई दोषारोपण गरेपछि यहाँ कानूनी दायित्व वहन गर्नुपर्ने संस्था व्यक्तिहरू त्योबाट मुक्त भए त्यसका लागि मिडियाहरूले पनि क्लाइमेट चेन्ज भइराखेको छ नि राष्ट्रपति रामरण यादवले बोल्नु भएको छ हाम्रा हिमाल पड्किन आँटिसके हाम्रा ग्लासियर फुट्न आँटिसके भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले बोल्नु भएको छ प्रधानमन्त्री खड्गो ओली शेरबहादुर देउवा पुष्पकमल दाहाल बाबुराम भट्टराईले बार बार बोल्नु भएको छ आजभन्दा 20 वर्ष अगाडिदेखि यिनै मान्छे त्यही कुरा बोलिरहेछन् यही सत्ताका योभन्दा पूर्वजहरू त्यही कुरा बोलिरहेछन् भने त्यो कुरा हामीले चिन्तनमा राख्नु पर्दैन यिनीहरूले हावामा बोलेका थिए कि के भनेर बोलेका थिए त त्यसमा त्यो तयारी हुनु पर्दैन थियो ती हाइड्रो पावरहरूमा त्यो तयारी हुनु पर्दैन थियो हाइड्रो पावरहरूको त्यो डाउनस्ट्रिम सेटलमेन्टमा बसेका मान्छेहरूको प्रति उसको जिम्मेवारी हुँदैन ऊ पानीमा घट्टा राख्ने घट्टाबाट बिजुली बनाउने बिजुली बेच्ने अनि त्यहाँदेखि खल्तीमा पैसा हालिहाल्ने उसको जिम्मेवारी त्यति हो यहाँ यो आपत्ति आउन सक्दैन स्टेटको एउटा अनौपचारिक तहको निकाय होइन राज्यको स्वीकृति लिएर त्यहाँ इस्टाब्लिस भएका हाइड्रो पावरहरू राज्यको काम गरेको होइन राज्यसँग स्वीकृति लिएर राज्यको लागि काम गरेको होइन उसको त्यो दायित्व हुँदैन थियो आफ्नै इन्फ्रास्ट्रक्चर जोगाउने दायित्व हुँदैन थियो त्योभन्दा मुनिका मान्छेहरूको जीवन जोगाउने दायित्व हुँदैन थियो त्योभन्दा मुनिको प्रपर्टी मान्छेका प्रपर्टीको पब्लिक र प्राइभेट प्रपर्टी जोगिनुपर्छ भन्ने दायित्व उसको हुँदैन थियो? उनीहरूले त्यो विषयमा के गरे? प्रश्न त्यहाँ हो।
1: अब अन्तमा जाँदै गर्दाखेरि भोटेकोसी विपदले हामीलाई दिएको सबैभन्दा ठूलो पाठ के हो र जुन राज्य र नागरिक दुवैले तत्काल सम्झिनुपर्छ?
0: नौटंकी छोड्नुपर्छ राज्यले। एकातिर क्लाइमेट चेन्जको कारणले के अरे लिरुङको हिम नदी पड्क्यो होइन, अब लाङटाङ हिमाल पड्किन सक्छ भन्ने, अर्कोतिर अनि त्यहाँदेखि निजगढको वनमा वन क्षेत्रमा कसरी के अरे विमानस्थल बनाउन सकिने भन्ने यस्ता खालका कुराहरूमा सरकार संवेदनशील हुनुपर्छ। यो किनभने एकातिर क्लाइमेट चेन्जको कुरा गर्ने, अर्कोतिर प्राकृतिक वन फाँडेर बनाइने चाहिँ विमानस्थललाई प्रश्रय दिने होइन, एकातिर क्लाइमेट चेन्जका कारणले लिरुङको हिम नदी पड्क्यो र हाम्रो आपत्ति आयो भन्ने, अर्कोतिर शिवपुरीका थाप्लामा चाहिँ नागमती ड्याम बनाउने, यस्तै कुरा गर्ने हो भने यो चाहिँ यो चाहिँ लजिकल कुरा हुँदैन।
1: हाम्रो अवस्था अनुसार कामहरू गर्नु
0: लजिकल हुँदैन, लजिकल कुरा गर्नु पर्यो होइन। विकास गर्दै नगर भनेको होइन, विकास गर तर यो धरतीले थाम्ने गरी, मान्छेको ज्यान नजाने गरी। तपाईँलाई त्रिशुलीमा लेदोभित्र मरेका मान्छेको लागि बिजुली ठूलो हो कि विकास ठूलो हो कि ज्यान ठूलो हो त्यो बाँचेको मान्छेका लागि? हजुर, कुन चाहिँ ठूलो हो? त्यो लेदोमा पुरिएका जसका बच्चा छोराछोरी पुरिएका छन् नि, त्यो लेदोमा पुरिएर बसेका छन् र बाबुआमा त्रिशुलीका माथि पाखामा रोएर चाहिँ बसिराखेका छन् नि, उनका लागि बिजुली ठूलो हो कि ज्यान ठूलो हो?
1: यस्ता भेद छुट्याउनु पर्यो,
0: ए भेद छुट्याउनु पर्यो। बिजुली नहुँदा ह्युमन सिभिलाइजेसन कति वर्ष चल्यो? मैले गर्नु पर्दैन भने गर्ने, तर त्यसलाई दीर्घकालिक हुने गरी दीर्घायु हुने गरी गर्ने, त्यो त्यो यसपालि हाइड्रो पावरको पर्खाल बनायो, अर्को सालको बाढीले लाने, अनि हाइड्रो पावर लगाएर इन्सुरेन्स कम्पनीमा दावी गर्ने, इन्सुरेन्स कम्पनीले पैसा तिर्ने, ऊ बस्ने, तलको मान्छेको एउटा दसवटा कुखुरा लग्यो भने कति लग्यो? दसवटा कुखुरा, एउटा भैँसी लग्यो भने कति लग्यो? एक लाख रुपियाँ लग्यो होइन। त्यही भैँसीको दुध बेचेर जीवन पालिराखेको मान्छे भैँसी मारिदियो भनेदेखि कति लग्यो? त्यो हुँदा ऊ पनि सस्टेनेबल हुने, अरूलाई पनि घात नगर्ने गरी विकास गर्छ।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो तथा गर्नुपर्ने यो आवश्यक रहेको विषयमा आफ्नो भनाइहरू राख्नुभयो। यहाँलाई उज्यालो तर्फ धेरै धन्यवाद।
0: धन्यवाद भजनजी, मलाई पनि आफ्ना कुरा राख्ने समय दिनुभयो, त्यसका लागि धेरै धन्यवाद।
1: उहाँहुन्थ्यो राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नयाँ ट्र्याक खोलेसँगै धादिङको कृष्णवीरबाट ग्यास बुलेट र ट्याङ्कर पार, आज बेलुकासम्म ग्राभेल सकेर भोलिदेखि दुईतर्फी गाड़ी चल्ने। सबैभन्दा पहिले मुख्य खबर। नयाँ ट्र्याक खोलेसँगै धादिङको कृष्णवीरबाट ग्यास बुलेट र ट्याङ्कर पार, आज बेलुकासम्म ग्राभेल सकेर भोलिदेखि दुईतर्फी गाड़ी चल्ने। भोटेकोशीको बाढ़ीपछि अझै 5,179 जना सम्पर्कविहीन।

अहिलेसम्म 1,399 शव भेटिए। आज 22 दिन पनि खोज तथा उद्धार चल्दै। मुस्ताङमा चलिरहेको जलवायु सम्बन्धी सम्मेलनबाट घोषणा पत्र जारी गरिँदै संघ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड। जलवायु निगरानीका लागि ईएसएद्वारा दुई भू उपग्रह प्रक्षेपण। एक उपग्रहले वनस्पतिमा पर्ने असर बारे तथ्याङ्क संकलन गर्ने। र साफ च्याम्पियनशीपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशीको बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्गको नागढुङ्गा मोगलिङ सड़क खण्डमा पर्ने धादिङ कृष्णभीरमा ट्र्याक खोल्ने काम सकिएको छ। परीक्षणसँगै ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार भएका छन्। हिजो 4 ग्यास बुलेट भरिएका सिलिण्डर बोकेका 25 ट्रक र 40 पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर पनि पार भएका हुन्। अब भोलि असोज 1 गतेदेखि दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी भइरहेको छ। सड़क विभागका अनुसार आज बेलुकासम्म ट्र्याकमा ग्राभेलको काम पूरा हुनेछ। बाढ़ीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 त्रिशुली नदीको कटानले पर्खाल नै भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको थियो। सड़क विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुंगा नौबिसे मुगलिन सड़क खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढ़ीका कारण चरौंदी क्षेत्रको सड़क खण्डमा क्षति पुगेको थियो। त्यस लगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो। मन्त्रालयले सड़क विभाग र नेपाल जियोटेक्निकल सोसाइटी एनजीएस को सहयोगमा 4 दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णवीरको पहाड़ काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए। इन्जिनियर पौडेलका अनुसार प्राविधिक सहितका 50 जनाले निरन्तर दैनिक 12 देखि 16 घण्टासम्म काम गरिरहेका छन्। नयाँ ट्र्याक संचालनमा आएपछि माथिबाट पहिरो हिलो लेदो खसेर सड़क अवरूद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि पनि तयारी भइसकेको छ। माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरू तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। कृष्णवीरको जोखिमलाई मध्यनजर गरी यो सड़क खण्डको वैकल्पिक मार्गका रूपमा भेनीघाट फिस्लिङसम्मको झण्डै 20 किलोमिटर खण्डमा ट्र्याक खोल्ने काम पनि अघि बढ़ेको छ। यो सड़कमा यात्रुवाहक गाड़ी वैकल्पिक रूपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 22 दिन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अहिलेसम्म 1,399 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन छन्। चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 199, गोर्खामा 78, धादिङमा 72 र तनहुमा 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,742 जनाको भने उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 30 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। यसै गरी विभिन्न 19 अस्पतालमा 343 जनाको उपचार गरिएकोमा 282 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्था स्थापनका काम भइरहेका छन्। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा हिजोदेखि शुरू भएको जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलनबाट घोषणा पत्र जारी गर्ने तयारी छ। सम्मेलन घरपजोङ घोषणा पत्र जारी गरी आज समापन गर्ने तयारी भइरहेको आयोजक घरपजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपजोङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरका
33 भन्दा धेरै पालिकाका जनप्रतिनिधि सहभागी छन्। गएको भदौ 10 गते भोटेकोसीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजे सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित हुनेछ। लामिछानेको आह्वानमा बस्न लागेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल ठोकिँदा दुईजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। कविलासे नगरपालिका साथ सिर्सियाको मलंगवा नवलपुर सड़क खण्डमा मधेस प्रदेश 03033P7824 नम्बरको मोटरसाइकल र BR30AP1224 नम्बरको भारतीय मोटरसाइकल हिजो बेलुका ठोकिएका हुन्। दुर्घटनामा 7824 नम्बरको मोटरसाइकलका चालक सर्लाहीको गोडै नगरपालिका 6 का 30 वर्षीय सुमित यादव र 1224 नम्बरको मोटरसाइकलका चालक सर्लाहीको कविलासी 8 का 26 वर्षीय पप्पू पासवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ। दुर्घटनापछि गम्भीर घाइते यादव र पासवानको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा ज्यान गएको हो। दुर्घटनामा घाइते भएका सुरेन्द्र पासवान र बब्लू कुमार पासवानको भने प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। साथै मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती देशका धेरै जसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको थियो। पछिल्लो 12 घण्टामा संखुवा सभाको तासी गाउँमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। अबका केही दिन कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। मुगुको कालै क्षेत्र आसपास केन्द्रबिन्दु भएर गैराती र आज बिहान गरी दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गैराती 1:51 4.5 म्याग्निच्यूडको भूकम्प गएको हो। यसै गरी आज बिहान 4:28 4.2 म्याग्निच्यूडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। दुवै भूकम्पको केन्द्रबिन्दु कालै आसपास रहेको केन्द्रले जनाएको छ। 3 घण्टाभित्रै दुई पटक भूकम्पको धक्का महसुस गरिए पनि त्यसबाट भएको क्षति बारे तत्काल कुनै विवरण प्राप्त भएको छैन। इन्डियन आयल कर्पोरेशन आईओसीबाट

वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डौ पोखरा र दीपायल पर्छन्। खाना पकाउने ग्यासको भाव पनि प्रति सिलिण्डर 2060 रूपियाँ यथावत राखिएको निगमले जनाएको छ। अब विदेशको खबर। युरोपेली अन्तरिक्ष निकाय ईएसएले जलवायु परिवर्तनको प्रभावलाई नजिकबाट अध्ययन गर्न दुईवटा उपग्रहलाई कक्षमा पठाएको छ। फ्रान्सेली गुयानाको कौरो अन्तरिक्ष केन्द्रबाट वेगा सी रकेट मार्फत फ्लेक्स र सेन्टिनेल 3C उपग्रह प्रक्षेपण गरिएको हो। प्रक्षेपणको झण्डै दुई घण्टापछि दुवै उपग्रहलाई सूर्यसँग समकालीन कक्षमा स्थापित गरिएको एएफपीले जनाएको छ। तीमध्ये एउटाले विशेष गरी वनस्पति जीवनमा ध्यान केन्द्रित गर्नेछ। फ्लेक्स उपग्रहले उष्ण लहर लगायत जलवायु परिवर्तनका कारण वनस्पतिमा पर्ने असरबारे तथ्याङ्क संकलन गर्नेछ। यसले प्रकाश संश्लेषणका क्रममा वनस्पतिले उत्सर्जन गर्ने रातो प्रकाशको सूक्ष्म चमकको निगरानी गरी वनस्पतिमा देखिने तनाव र वातावरणीय परिवर्तन बीचको सम्बन्ध अध्ययन गर्नेछ। युरोपेली संघको कोपरनिकस पृथ्वी अवलोकन कार्यक्रम अन्तर्गतको सेन्टिनेल 3C समुद्रको तापक्रम, छालको उचाइ र समुद्री धाराका साथै जमीनको प्रयोग तथा भू आवरण सम्बन्धी तथ्याङ्क समेत संकलन गर्नेछ। प्राप्त तथ्याङ्कले समुद्री वातावरणमा भइरहेका परिवर्तन बुझ्न र कृषि उत्पादन अनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। ईएसएको पृथ्वी अवलोकन कार्यक्रमकी निर्देशक सिमोनेटा चेलीले जलवायु परिवर्तनको चुनौती सामना गर्न यस्ता अन्तरिक्ष अभियान आवश्यक रहेको बताउनु भएको छ। उहाँका अनुसार उपग्रहबाट प्राप्त तथ्याङ्कले पृथ्वीमा भइरहेको वातावरणीय परिवर्तनको निरन्तर निगरानीमा महत्वपूर्ण सहयोग पुर्याउनेछ। अब खेल खबर। फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एसियाली फुटबल महासंघ साफले पुरूष च्याम्पियनशीपको खेल तालिका सार्वजनिक गरेको छ। साबिक विजेता भारतले साफ च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्नेछ। यो प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा आउँदो नोभेम्बर 5 शुरू हुनेछ। उद्घाटन दिनको दोस्रो खेलमा आयोजक बंगलादेश र भूटान खेल्नेछन्। 6 टोली सहभागी प्रतियोगिताको समूह चरणमा 3 खेल हुनेछन्। हरेक दिन दुईवटा खेल हुने भएका छन्। समूह एमा आयोजक बंगलादेश, भूटान र श्रीलंका तथा समूह बीमा भारत, पाकिस्तान र मालदिव्स रहेका छन्। नेपाल भने फिफाको

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध।

0: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक, रोशन फ्रेश हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: Media Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसलसँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: हेलो मर्स्याङदी FM 95 मेगाहर्ज

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Liponia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2180,
6: सम्पर्क मोबाइल नम्बर 9857-13-375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
6: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
9: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
9: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
9: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
9: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
6: बाल विवाहका गम्भीर असरहरू,
9: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
9: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
9: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
9: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
9: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लम्जुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लम्जुङ, प्रोप्राइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856-28186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomersengi.org बिहान 10 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज मन्त्री परिषदको बैठक बस्दै फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक तयार, सीमा सुरक्षा र सहकार्यबारे छलफल हुन हुम्लाको टोली ताक्लाकोटमा, र साफ च्याम्पियनशीपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक।
3: पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङ्गदी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिकासँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छूट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 विषय स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 9841112। सुबेदार चित्रबहादुर गुरूङ, अध्यक्ष लमजुङ भारतीय भूपसैनिक विकास समिति लमजुङ।
4: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
5: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
6: मर्सेङ्गदी एफएम 95 मेगाहर्ज।
0: मन्त्री परिषद बैठक आज बस्दैछ। प्रधानमन्त्री मालिङ शाहले बुधबार अपरान्हका लागि बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अपरान्ह 4 बजे बस्नु भएको छ। सरकारले फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक तयार पारेको छ। सरकारले तयार पारेको विधेयकमा फोहोरको उत्पादन न्यूनीकरण, स्रोतले वर्गीकरण, संकलन स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन केन्द्रमा पुनः प्रयोग र पुनः प्रशोधनको विषय समेटिएको छ। फोहोरबाट मल, ग्यास वा ऊर्जा उत्पादन र बाँकी फोहोरको सुरक्षित अन्तिम विसर्जनको सम्पूर्ण प्रक्रिया समेटेर विधेयक तयार भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विधेयक तयार भएको जानकारी दिनुभएको हो। प्रकृतिले हामीलाई संसारकै सुन्दर देश दिएको छ, तर आज सड़क, नदी, बस्ती र सार्वजनिक स्थलमा बढ़दो फोहोरले हाम्रो प्राकृतिक सुन्दरता, वातावरण र जनस्वास्थ्यलाई चुनौती दिइरहेको छ। उहाँले बताउनु भएको छ, यही अवस्थालाई बदल्ने उद्देश्यसहित फोहोर मैला व्यवस्थापन सम्बन्धी ऐतिहासिक विधेयक संघीय संसदमा दर्ता गर्ने तयारीमा छौं। उहाँका अनुसार यो विधेयकको सबैभन्दा महत्वपूर्ण पक्ष फोहोर व्यवस्थापनलाई फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्रका रूपमा सम्बोधन गर्नु हो। नेपाल चीन सीमा सुरक्षा अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रको नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको ताक्लाकोट पुगेको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधि सहितको टोली स्थलमार्ग हुँदै चीनको पुराङ काउन्टी स्थित ताक्लाकोट पुगेको हो। पुराङ काउन्टीको स्थानीय प्रशासनको निमन्त्रणमा सीमा सुरक्षा सम्बन्धी अनौपचारिक छलफल कार्यक्रममा सहभागी हुन टोली ताक्लाकोट पुगेको प्रमुख जिल्ला अधिकारी गुरागाईले बताउनु भएको छ। चीनीय टोलीसँग छलफल जारी रहेको छ। फिफा फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एसियाली फुटबल संघ महासंघले पुरूष च्याम्पियनशीपको खेल तालिका सार्वजनिक गरेको छ। सार्विक विजेता भारतले साफ च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्दछ। यो प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा आउँदो नोभेम्बर 5 शुरू हुनेछ। उद्घाटन दिनको दोस्रो खेलमा आयोजक बंगलादेश र भूटान खेल्नेछन्। 6 टोली सहभागी प्रतियोगिताको समूह चरणमा 3 खेल हुनेछन्। हरेक दिन 2 खेल हुने भएको छ। प्रो समूह ए मा आयोजक बंगलादेश, भूटान र श्रीलंका तथा समूह बी मा भारत, पाकिस्तान र मालदिव्स रहेका छन्। नेपाल भने फिफाको निलम्बनमा रहेकोले अहिले समावेश गरिएको छैन। यद्यपि सेप्टेम्बर 30 तारीकभित्र नेपालको निलम्बन फुकुवा भएमा संशोधित खेल तालिका सार्वजनिक गरिने साफले जनाएको छ। आसाममा 15 महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेस लमजुङले आगामी असोज 4 गते वडा अधिवेशन गर्ने भएको छ। कांग्रेस केन्द्रले जारी गरेको तालिका बमोजिम 4 गतेका लागि सबै स्थानीय तह अन्तर्गतका वडाहरूले अधिवेशन गर्ने तयारी गरेको हो। नेपाली कांग्रेस जिल्ला कार्यसमिति पदाधिकारीले बैठकले सो निर्णय गरेको हो। सभापति डाक्टर टकराज गुरूङको सभापतित्वमा बसेको पदाधिकारी बैठकले जिल्लाका 75 वडाको अधिवेशन एकै दिन गर्ने निर्णय गरेको हो। पत्र अनुसार असोज 3 र 4 लागि वडा अधिवेशनको समय तालिका कायम भएकोमा लमजुङका वडाहरूमा 4 गते गर्ने तयारी भएको नेपाली कांग्रेस लमजुङका सचिव कृष्ण बहादुर अधिकारीले जानकारी दिनुभयो। यद्यपि केन्द्रबाट अधिवेशन समय तालिका आए पनि अधिवेशनका आवश्यक अन्य कागज पत्र भरि अहिलेसम्म उपलब्ध नभएको पनि कांग्रेस लमजुङले जनाएको छ। नेपाली कांग्रेस लमजुङले वडा अधिवेशन शुरू हुनु अघि असोज 2 गतेका दिन जिल्ला भेला आयोजना गर्ने भएको छ। जिल्ला भेलामा वडा सभापतिदेखि महासमिति सदस्य एवं जिल्लाबाट प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूको सहभागिता रहने नेपाली कांग्रेस लमजुङले जनाएको छ। नेपाली कांग्रेस लमजुङमा क्रियाशील सदस्यको संख्या अघिल्लो कार्यकालको तुलनामा घटेको छ। पार्टीले संचालन गरेको जरा अभियान अन्तर्गत सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण सम्पन्न भएपछि जिल्लाबाट कुल 6371 जनाको क्रियाशील सदस्यता सिफारिश भएको छ। अधिवेशनको महाअधिवेशनको मिति अनिश्चित भए पनि लमजुङमा भने अधिवेशनको सरगर्मी बढ़न थालेको छ। जिल्लादेखि वडा तहसम्मै नेता तथा कार्यकर्ता बीचको आगामी नेतृत्व र प्रतिनिधित्वलाई लिएर छलफल तथा भेटघाट तीव्र बनेको हो। आसन्न जिल्ला अधिवेशनमा नेपाली कांग्रेस लमजुङ जिल्ला सभापतिका लागि अहिले 2 नेताको नाम चर्चामा आएको छ। वर्तमान जिल्ला सचिव कृष्ण बहादुर अधिकारी र नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख तथा पूर्व जिल्ला सचिव हरि बराल सभापति पदका आकांक्षीका रूपमा चर्चामा आएको हुन्। दुवै नेताले हालसम्म सार्वजनिक रूपमा आफ्नो उम्मेद्वारी वा आकांक्षा घोषणा गरेका छैनन्। यद्यपि आगामी अधिवेशनलाई लक्षित गर्दै कार्यकर्तासँगको भेटघाट आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास भने अघि बढ़िरहेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्। जिल्ला कार्यसमितिको पदाधिकारीका अन्य पदमा भने हालसम्म कसैले पनि औपचारिक रूपमा उम्मेद्वारी घोषणा गरेका छैनन्। तर जिल्लाका अधिकांश नेताहरू महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी रहेको बुझिएको छ। लमजुङको रानेश नगरपालिकामा 66 जना घातक रोग तथा कड़ा रोगका बिरामी रहेको एक तथ्याङ्कले देखाएको छ। पालिकामा क्यान्सर रोग, मृगौला सम्बन्धी समस्या भएका र मेरुदण्डको पक्षघात लगायतका स्वास्थ्य समस्या र रोग लागेर उपचार गराइरहेका 66 जना बिरामी रहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। ती बिरामीहरूलाई सरकारले मासिक 5,000 रूपियाँ उपचार खर्च उपलब्ध गराउँदै आएको छ। गत असार मसान्तसम्म मासिक 5,000 खर्च लिनेको संख्या अनुसार क्यान्सरका बिरामी मात्र 50 जना रहेको पाइएको छ। सोबाहेक मृगौला सम्बन्धी समस्या देखिएर डायलिसिस गरिरहेको 11 जना र मेरुदण्डको पक्षघात भएर उपचार गराइरहेको 5 जना रहेको छन्। आर्थिक सहायता लिइरहेको बिरामीको संख्या 66 जना भए पनि घातक तथा कडा रोगका बिरामी संख्या थप हुने क्रम बढ़िरहेको नगरपालिकाले जनाएको छ। यसअघि आर्थिक वर्ष 2081-82 50 जना कडा रोगका बिरामी रहेको पालिकाको तथ्याङ्क थियो। यसैबीच नगरपालिकाले उपचार सहायताका लागि गत आर्थिक वर्षमा 31 जनाको सिफारिश गरेको जनाइएको छ। सरकारले विभिन्न 7 प्रकारका घातक रोगमा 1,00,000 रूपियाँ उपचार सहायता उपलब्ध गराउँदै आएको छ। सोको लागि आर्थिक वर्ष 2082-83 क्यान्सरका 13 जना, मुटु रोग लागेको 10 जना, मृगोलाका 5 जना, मेरुदण्डको पक्षघात भएका दुईजना र जलनको एकजना गरी 31 दीर्घ रोगी कड़ा रोगका बिरामीलाई उपचार सहायता सिफारिश गरिएको हो। पछिल्लो समय नसर्ने रोग तथा घातक रोगका बिरामी संख्या बढ़दो देखिएको छ। विशेष गरी क्यान्सर, मुटुरोग, मृगोला रोग, मेरुदण्डको पक्षघात र हेड इन्जुरी लगायतको बिरामीले उपचार सहायता सेवा पाएका हुन्। बेसी शहर चामी सड़क अन्तर्गत सदरमुकाम बेसी शहरदेखि खरखरेसम्मको 3 किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा सड़क भाँसिँदा जोखिम बढ़ेको छ। सवारी साधन चालक तथा यात्रीले जोखिमपूर्ण क्षेत्रको संरक्षण तथा मरमतमा ध्यान दिन सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छन्। बेसी शहर नगरपालिका 6 खरखरे वरपर गत वर्ष गरिएको ढलान भाँसिएर चिरा परेको छ। सो ठाउँमा सड़क मुनि

0: ठाउँको अनुगमन गरी छिटो स्तर उन्नति गर्न लमजुङ र मनाङका सांसदले पनि जोड़ दिनुभएको थियो। लमजुङका प्रतिनिधि सभा सदस्य धर्मराज केसी र मनाङका प्रतिनिधि सभा सदस्य टेक बहादुर गुरूङले सड़कको संयुक्त अनुगमन गर्दै स्तर उन्नति गर्न पहल गर्नुभएको थियो। उत्तरी लमजुङ र सिंगो मनाङ जिल्लाको लाइफलाइनसँग जोड़िएको यो सड़कको विभिन्न ठाउँमा खसेको ठूला पहिरो, खाल्डाखुल्डी, धूलो, हिलोले यातायात संचालनमा कठिनाई हुँदै आएको छ। वर्षाले बेसी शहर चामी जोड़ने सड़क खण्डका विभिन्न स्थानमा क्षति भएको छ। सड़क क्षति भएका कारण सवारी आवागमनमा कठिनाई भएको छ। मनाङलाई सड़क सञ्जालमा जोड़ने सरकारको योजना अनुरूप 2051 सालदेखि सड़क डिभिजन कार्यालय दमौली तनहुली सड़क निर्माण गर्न शुरू गरेको थियो। विभिन्न कारणले 2057 सालदेखि नेपाली सेनाले उक्त सड़क निर्माणको जिम्मेवारी पायो। तत्कालीन नेपाली सेनाको कार्य गर्ने 2069 सालमा सड़क निर्माण कार्य सम्पन्न गरेर सड़क डिभिजन कार्यालय दमौली तनहुलाई हस्तान्तरण गरेको थियो। हाल डुम्रे बेसी शहर सड़क योजना कार्यालय स्थापना गरी डुम्रे बेसी शहर एक खण्ड र बेसी शहर चामे अर्को खण्ड गरी स्तरोन्नतिको कार्य हुँदै आएको छ।
1: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
2: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सहर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
1: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
2: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
1: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
2: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
1: विस्तृत जानकारीको लागि
2: केयर फार्मेसी बेसी सहर साथ पुरानो ब्याङ्क चोक सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845860780।
3: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्ने।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
5: तपाईँको छलमा नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
6: नाम चाहिँ के लेखेको रहेछ सर?
5: भन्नु मिल्दैन। यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
3: तेरो बाउले यत्रो ठुलो कुरा मसँग लुकाएछ होइन? पेन्सन पनि अर्कै नाममा लेखाएछ।
4: मध्याह 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ छ बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छस्? तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राय माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप राय माझी जस्तै।
10: दिलीप राय माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497398।
0: जिल्ला प्रहरी कार्यालय लम्चुङको अनुरोध।
12: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ, त्यसैले वर्षा जन्ने सम्भावना

0: विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
0: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
0: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङदी 95 MHz।
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङमा 20 वर्ष उमेर नपुगेका किशोरीले परिवार नियोजनका अस्थायी तथा दीर्घकालीन साधन प्रयोग गर्ने गरेको पाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 जिल्लाका 75 किशोरीले डिपो, पिल्स, आईयूसीडी र इम्प्लान्ट प्रयोग गरेका छन्। तीमध्ये 56 डिपो र पिल्स प्रयोग गरेका छन्। डिपो प्रयोग गर्ने किशोरीको संख्या सबैभन्दा धेरै दोर्दी गाउँपालिकामा 13 रहेको छ। देशी शहरमा 9, सुन्दर बजारमा 8, मर्स्याङदीमा 5, मध्यनेपालमा 4 तथा रायनस र दूधपोखरीमा 3-3 जनाले डिपो प्रयोग गरेका छन्। पिल्स प्रयोग गर्ने किशोरी मध्ये देशी शहरका 5 जना, दोर्दी र मर्स्याङदीका 2-2 जना र रायनस र मध्यनेपालका 1-1 जना रहेका छन्। सुन्दरबजार, कोलसुथार र दूधपोखरीमा पिल्स प्रयोग गर्नेको संख्या 0 रहेको छ। पछिल्लो वर्ष अस्थायी साधन प्रयोग गर्ने किशोरीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। आर्थिक वर्ष 2081-82 94 जना र 2080-81 82 जना किशोरीले डिपो तथा पिल्स प्रयोग गरेका थिए। त्यस्तै आर्थिक वर्ष 2082-83 3 जनाले आईयूसीडी र 16 जनाले इम्प्लान्ट प्रयोग गरेका छन्। अघिल्लो आर्थिक वर्षमा आईयूसीडी र इम्प्लान्ट प्रयोग गर्ने किशोरीको संख्या 11 जना तथा 2080-81 29 जना थियो। यसैबीच 20 वर्ष मुनिका किशोरीले आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्ने क्रम समेत देखिएको छ। आर्थिक वर्ष 2082-83 71 जना किशोरीले यस्तो चक्की प्रयोग गरेका छन्। यो संख्या 2081-82 702 जना र 2080-81 558 जना थियो। पछिल्लो वर्ष आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्नेमा सुन्दर बजारका 68, मर्स्याङदीका 3, दोर्दीका 2 र रायनसका 1 जना रहेका छन्। बेसी सहर, मध्यनेपाल, कोलसुथार र दूधपोखरीमा भने शून्य संख्या रहेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका जनस्वास्थ्य निरीक्षक दीपक बोमजनले जानकारी दिनुभयो। स्वास्थ्य कर्मीहरूले किशोर अवस्थामै हुने असुरक्षित यौन सम्पर्क तथा अनिश्चित गर्भधारणको जोखिम न्यूनीकरणका लागि किशोर किशोरीलाई परिवार नियोजनका साधनबारे सही जानकारी, आवश्यक परामर्श र सहज स्वास्थ्य सेवाको पहुँच आवश्यक रहेको बताएका छन्। विद्यालय, समुदाय र स्वास्थ्य संस्था मार्फत प्रजनन, स्वास्थ्य तथा परिवार नियोजन सम्बन्धी सचेतना र परामर्शलाई थप प्रभावकारी बनाउनु पर्ने उनीहरूको सुझाव छ। बेसीसहर नगरपालिका 10 स्थित कुप्लिङ गाउँ समाजले भोटेको सीमा आएको बाढ़ीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेको छ। समाजले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 27,500 रूपियाँ जम्मा गरेको हो। भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समाजले उक्त रकम सहयोग गरेको जनाएको छ। समाजले विपदको समयमा पीड़ित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ।

0: राष्ट्रीय लोक दोहरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङको आयोजनामा असोज 10 गते हुने भनिएको माया गुरूङ सांगीतिक साँझ 2083 कार्यक्रम स्थगित भएको छ। रसुवाको भौतिको सीमा आएको विनाशकारी बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै तथा वर्तमान परिस्थितिलाई मध्यनजर गरी पूर्व निर्धारित नीति स्थगित गरिएको आयोजकले जनाएको छ। स्थगित कार्यक्रम अब 2083 मंगिर 19 गते शनिबार आयोजना गरिने भएको छ। नीति परिवर्तन भए पनि कार्यक्रमको उद्देश्य भावना र अभियान कुनै परिवर्तन नभएको आयोजकको भनाई छ। लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्य सहित कार्यक्रमलाई थप व्यवस्थित, भव्य र सफल बनाउने आयोजकले जनाएको छ। कार्यक्रमको मिति परिवर्तनबाट पर्न गएको असुविधाप्रति शुभेच्छुक दर्शक, प्रायोजक, प्रवर्धक, विज्ञापनदाता, सहयोगदाता तथा देश विदेशमा रहेका सम्पूर्ण महानुभावसँग आयोजकले क्षमा याचना गरेको छ। यसैबीच आयोजकले भोटेको श्रीबारीमा ज्यान गुमाउने प्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समावेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। प्रसंगी समाचार यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज मन्त्री परिषदको बैठक बस्दै फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक तयार। सीमा सुरक्षा र सहकारबारे छलफल गर्न हुम्लाको टोली ताक्लकोटमा र साफ च्याम्पियनशीपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: आया मरे नि आमा, आया नि आया।
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
6: ल दिदी, विशेषकर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850683780।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
11: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिचे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
7: नेपाल ऋण खप्पै बिमगाछ, क्याल्बोलुम प्रविधि से शोभा, अल्मोनियम कोटे सादा थिन, रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला।
8: हुलास मुसाम अर्कु तिल्द माइसे।

0: कि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: sip on ya.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
9: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका स्वात, युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ।

0: Bunny,
1: extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
4: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
5: हुन्छ हुन्छ हुन्छ।

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्र भयो। ए केटा केटी हो, आऊ त आऊ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर
2: 98-560-299। जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 लमजुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDVP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर 7।

0: तिमीसँग जीवन बिताउन पाए आफूलाई भाग्यमानी ठान।
1: बिहे भन्ने कुरा भाग्यकै खेल त हो मास्टर साहब।
0: राजी छ भने साईसँग त यहीँबाट गर्छौ।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
8: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
12: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
12: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
12: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
13: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
14: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हरावरा।
15: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
14: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
15: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
14: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
15: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 42 244।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
6: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
9: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
6: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
9: अब यो फोहोर के गर्ने त?
6: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
9: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भए।
7: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
3: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
11: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर सेन बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 12 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.

0: California. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: आधार मजबूती को अटूट।

0: गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
1: हेलो, मर्सङ्गदी FM 95 MHz

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
8: हेर्न माले,
9: ए छोरी, त्यो पानीमा राखेको रेडियो लिए त बा।

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आउ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई? सुन्छ छैन कि कसो?
0: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ। कहिलेकाहीँ त सास फेर्नै गाह्रो। आया, खै के भयो के?
1: ल दिदी, त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
0: जाने त भने हो बाबु। खै कहाँ जाने कहाँ? कहाँ जाने होला है?
1: ल दिदी, विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थायराइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
2: सम्पर्क फोन 9849068924, 9850386780।
0: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
4: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
6: अब जापान ट्राई होइन स्योर गरौं
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
7: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बिसे सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
7: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
8: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
7: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सहर नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँले मर्सङदी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी बुधबारको बसाईमा छौं बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ आधुनिक विधा लोक विधा चलचित्र विधा र पप विधाबाट हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ तपाईँले आफूलाई मन परेको बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ 06-35-20-20 डायल गरेर र आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ सोमबार तपाईँले जुन गीत रोज्नुहुन्छ हामी त्यसै गीतलाई बजाइदिनेछौ मंगलबारको दिनमा तपाईँले लोकगीत मात्रै गाउन सक्नुहुनेछ र आज बुधबारको दिनमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ बिहिबारको बसाईमा तपाईँले कथा कविता गजल मुक्तकहरू वाचन गर्न सक्नुहुनेछ र तपाईँले शुक्रबारको दिनमा कुन गीतको ट्र्याक हो भनेर चाहिँ गेस गर्नुपर्ने हुन्छ भने तपाईँले शनिबारको दिनमा खुल्ला गीत गाउन सक्नुहुनेछ यो हाम्रो सात दिनको बसाई हो यो बसाई अनुसार हामी कार्यक्रममा उपस्थित हुने गर्छौं भने तपाईँले पनि आफूलाई मन परेको बसाईमा फोन गर्नुहोला साथै प्रशस्त मात्रामा पानी पिउन पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्नुहोला फेसबुक लाइभ मार्फत हुनुहुन्छ भने कमेन्ट गर्न सक्नुहुनेछ साथीहरू सम्झिन सक्नुहुनेछ यति बेला आजको पहिलो कलर जोडिनु भएको छ हेलो नमस्ते गुड आफ्टरनून
1: नमस्ते नमस्ते लक्ष्मीजी
0: श्यामजी
1: हजुर
0: के गर्दै हुनुहुन्छ
1: म गोठालो छु अहिले
0: गोठालो हुनुहुन्छ है
1: हजुर
0: एक्लै हुनुहुन्छ कि साथीहरू पनि हुनुहुन्छ
1: हुनुहुन्छ एकजना दाई
0: एकजना दाई अनि हजुर हुनुहुन्छ है
1: हजुर
0: पानी पिउनु भएको छ कि छैन श्यामजीले
1: पिएछु भर्खर पिएर नि बसेको के गर्ने आज त अलिकति मलाई नि सन्चो छैन हो
0: ओहो हजुरलाई रुगा लागेको छ कि टाउको दुखेको छ कि के भएको छ
1: होइन रुवा टाउको दुखेको छैन दाँत दुखिएछ त नि
0: ओहो
1: औषधि के होला
0: दाँतको औषधि अब त्यो त दाँतको औषधि त अब डाक्टरसँग बुझ्नुपर्छ अब मैले फेरि भनिराख्दाखेरि कहिले कस्तो उल्टो पनि हुन्छ हामी आफैले अपनाउने क्रियाकलाप चाहिँ कहिले कस्तो चाहिँ अलिकति घातक हुन सक्छ त्यही भएर एकचोटि चाहिँ देखाउनु होला है डेन्टिस्टलाई चाहिँ देखाउनु होला है
1: त्यही त नि हिजो दुखेर चौपटबाट फेरि दुखिए बेलामा फुकाल्नु हुँदैन बरु बेसी भयो कि
0: हजुर यो एकचोटि देखाउनु होला त्यसपछि चाहिँ उहाँहरूले उहाँहरूको सल्लाह सुझाव अनुसार चाहिँ गर्नुहोला दाँत के गर्नुपर्छ है अनि आज कार्यक्रममा सुरुमै जोडिनु भएको छ एकदमै धेरै खुसी लाग्यो अनि आजको बसाईको बारेमा जानकारी पाउनु भएको छ कि छैन श्यामजीले अब दाँत पनि दुखेको छ यहाँलाई शीघ्र स्वास्थ्य लाभको एकदमै कामना गर्न चाहन्छु है
1: हजुर धन्यवाद
0: अब यो गीत रोज्न सक्नुहुनेछ कुन विधाबाट कुन गीत
1: मैले धनकडीको बस केले कालो चस्मा भन्ने रोजिसकेको थियो लोकगीत
0: यो गीत रोज्नु भएको छ हजुरलाई थाहा छ यो आधुनिकमा पर्छ कि लोकगीतमा पर्छ होला श्यामजी
1: लोकगीत होला
0: धनकडीको बसमा भन्ने गीत चाहिँ रोज्नु भएको छ है
1: हजुर
0: हजुर हामी यो गीत बजाइदिनेछौँ कसलाई सम्झिन चाहनुहुन्छ
1: पहिलो प्रश्न हजुरलाई
0: हजुर धन्यवाद
1: त्यसै गरी दिलु बहिनीलाई अनि बसन्तजी खुसीजी मिनाजी र सुजन भाइ मर्स्याङ्गी होल तिनको साथीहरू भन्नुपर्छ यहाँ मसितै सँगै हुनुहुन्छ दाईलाई पनि सम्झेँ अनि त्यसै गरी रिना बहिनीलाई नि सम्झना छ अनि मुना बहिनीलाई सलिनालाई आइतेश्वरी दिदी सरस्वती सुषमा दिदी शङ्कर भाइ अनि त्यसै गरी हाम्रो आज अचेल त सम्झना त कता हराउनु भएछ हो निकै उहाँहरूको नातादारलाई पुकार्नु हुन्थ्यो कता हराउनु भएछ सम्झनाजीलाई पनि सम्झेँ है धेरै दिन हराउनु भएर सम्झेँ उहाँलाई पनि अनि त्यसै गरी हाम्रो रामपान्ते भाइ अनि तामानी हराउनु भयो अनि त्यसै गरी लक्ष्मी मिश्र शिव छेत्री एमसर भाइ कृष्ण गुरुङ मुलक आन्छ पछि आउने सम्पूर्णलाई सम्झिँदै
0: हजुर हुन्छ नमस्ते हजुर भर्खरै मात्रै आजको पहिलो कलर जोडिनु भएको थियो श्यामजी हुनुहुन्थ्यो एकदमै राम्रो गीत रोज्नु भएको छ यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर इफ तपाईँले अर्को गीत रोज्न चाहनुहुन्छ भने अर्को गीत चाहिँ तपाईँले रोज्न सक्नुहुनेछ र अर्को गीत रोज्न चाहनुहुन्छ भने चाहिँ यो गीत बजिसकेपछि मात्र तपाईँले फोन गर्नु पनि एकदमै अनुरोध गर्न चाहन्छु यही गीत समर्थन गर्न चाहनुहुन्छ भने अहिले पनि फोन गर्न सक्नुहुनेछ यति बेला कोही साथी जोडिनु भएको छ हेलो नमस्ते
2: हेलो नमस्कार बहिनी
0: को बोल्दै हुनुहुन्छ होला
2: नौलो मान्छे हो नि पहिलोचोटि हो नि यसो स्वर पनि थाहा पाउनु भएन
0: सरस्वतीजी
2: तपाईँहरूको रेडियो के बनाएको के गरेको हो भने पटक्कै सुन्नै पाइएन नि त भने
0: रेडियोमा चाहिँ अलिकति समस्या छ अब ट्रान्समिटर अर्को आउँदैछ ट्रान्समिटर बनिसकेपछि चाहिँ बल्ल राम्रोसँग बज्छ है
2: अहिले नि बिहानमा चाहिँ सम्झर चाहिँ आउँछ है एकैछिन त राम्रोसित आउँछ त्यहाँबाट एकछिनपछि त सिँगार भन्छ त्यहाँदेखि त भन्दछ अहिले नै आज त आउँछ होला भनेर खोलेको पटाकै आएन कताखेरि तपाईँ बोलेको आवाज अलिअलि आहा सुनेर फोन गर्न मजा आउँछ कि सुन्न सुनि त फोन गर्न नि अलिक मजा लाग्दैन
0: हो नि अब सुनिराखेको अब साथीहरूको आवाज पनि सुन्ने हो म पनि बोल्छु मैले पनि हुन्छ अब नसुनिकन कसैको न आवाज नआउने अनि झ्याप्पो फोन गर्दाखेरि त यतिकै फोन गरे जस्तो मात्रै हुन्छ होइन त अब छिट्टो हजुर हजुर म एकदमै सन्चै छु अब सरस्वतीजीले आज फोन गर्नुभएको छ अब त झनै सन्चै हुन्छु म चाहिँ हजुर
2: सबैजना लट्ठै हुन्छ नि के
0: हो र अब हजुर पनि लट्ठै हुनुभएको छ अहिले अनि घाम कति चर्को लागेको छ सरस्वतीजी
2: घाम कहिले चर्कै भएको छ कहिले चाहिँ बादल परे है यसो फटाफटी पानी नै परे है हिजो म विश्वास गरेको थिएँ काउलीको बिउ लिएर आएको थिएँ त्यो रोपौँ भन्न लगाएको कहिले घाम चर्के है कहिले पानी आउँछ जस्तो भयो है
0: ओहो बेसी सर आउनु हुँदा पनि हामीलाई भेट्न आउनु भएन है
2: हिजो म के अरे बच्चा लिएर झरेको थिएँ कि अस्ति बिचमा ल्याएको थिएँ बुहारीले
0: हजुर
2: गाडी फेरि गाडी फेरि पारेन गाडी त बेलुकै झरिचाउँछ अनि बिहान फेरि बच्चा पढाउनु पर्यो भने पाँचै उठेरै बोकेर झरेको
0: बाख्रालाई हजुर अनि आज कार्यक्रममा जोडिनु भएको छ अब रेडियो राम्रोसँग नसुनेपछि त आजको को जोडिनु भयो भनेर पनि थाहा पाउनु भएन होला है
2: खै के छ कुन त के हो अलिक बिर्स्यो है पहिलातिर त सम्झना आएको थियो आजकल धेरै भयो नि त है नतोडेको नि सुन्न नपाएको नि
0: हजुर हो नि भर्खरै आज चारवटा बिजाबाट गीत रोज्ने बसाइ थियो सरस्वतीजी भर्खरै श्यामजीले लोकविधाबाट धनगढीको बसमा भन्ने गीत रोज्नु भएको छ तपाईँले पनि समर्थन गर्नुपर्ने हुन्छ
2: हुन्छ हुन्छ झन् त्यही थियो मलाई नि मनपर्छ श्यामपर्छ दाइले आफ्नो मान्छेले रोज्नु भएको छ आफ्नो साथीले
0: मन पनि गीत रोज्नु भएको छ तर अब सुन्न चाहिँ नपाउने भयो है रेडियो अलिकति कष्ट नसुनेपछि
2: रोजिन नरोजिने है सुन्न चाहिँ पाइँदैन गीत चाहिँ मन परेको छ अब
0: बर्बाद भयो नि
2: अब अरू साथीले सुन्न पाइरहनु
0: अब फेसबुक लाइभमा चाहिँ सुन्न सक्नुहुनेछ
2: लाइभबाट मात्र सुन्यो होला नि अनि यो रेडियोमा त सुन्न पाइयो होइन
0: हजुर हो नि कसलाई सम्झिन चाहनुहुन्छ सरस्वतीजीले आज
2: सम्झिनु पर्दा त हजुरलाई धेरै शुभकामना तिजमा गइहाल्यो के अरे
0: हजुर
2: कामना दिनु परेको थियो तिज गइहाल्यो
0: त्यही त अब अहिले दिँदा पनि के फरक पर्दैन
2: ल ल तिजको धेरै शुभकामना अनि भित्र बहिनीलाई धेरै सम्झना छ अनि के अरे अब सबै मर्स्याङ्गे हो टिमलाई धेरै सम्झना अनि साथीहरू भन्नुपर्छ त अब थुप्रै छन् खुदीबाट कृष्ण लामा आउँछ आउनुहुन्छ आउनुहुन्न आज भोलि
0: हजुर आउनुहुन्छ
2: ए कृष्ण लामाले एकपल्ट फोन गर्नु न भनेर नम्बर नै छोडेको फोन नै गर्नु भएन उहाँसित एकपल्ट बोल्ने काम थियो छोडेको
0: हजुरको नम्बर छोड्न सक्नुहुनेछ म उहाँलाई दिन्छु
2: सम्झाएको अनि गाँसरबाट आउनु सुषमा दिदीलाई अनि आइटिसरी दिदीलाई के अरे तङबाट आउने सर के अरे यमसर भाइ अनि चेकु छेत्री अनि के अरे राम पाण्डे अनि नाम पनि आउँदैन ले मलाई चिन्ने नचिन्ने सबैजनालाई सम्झिन चाहन्छु अनि यहीँ बेसरमा हुने सुतालाई अनि यहाँ कुब्लीमा हो भने त बेसी भएको हुने सुनिता बहिनीलाई अनि मेरो नम्बर छोड्न पर्छ 98463
0: हजुर 98463
2: 13 6
0: अनि
2: हजुर 7 8
0: 7 8 भन्नुभयो है हजुर हामी पक्कै पनि नम्बर उहाँलाई उपलब्ध गराउनेछौँ हुन्छ अब भोलितिर चाहिँ अब छिट्टै नै राम्रोसँग सुनिनेछ रेडियो चाहिँ बन्छ भन्न चाहन्छु है
2: छिट्टै बनोस् ए हामी सारा आदुर भइयो कि
0: हजुर हुन्छ माया नमान्नु होला है
2: नमस्कार है
0: हजुर हुन्छ नमस्ते हजुर भर्खरै मात्रै जोडिनु भएको थियो सरस्वतीजी हुनुहुन्थ्यो एकदमै धेरै समयपछि जोडिनु भएको छ र अलिकति रेडियोमा समस्या परेको छ त्यसको लागि सम्पूर्णलाई एकदमै धेरै माफ माग्न चाहन्छु र छिट्टै रेडियो चाहिँ राम्रोसँग बन्नेछ र प्रश्न सुनिनेछ भन्ने पनि बताउन चाहन्छु यहाँहरूलाई माया चाहिँ नमान्नुहोला फोन गरेर कार्यक्रममा चाहिँ जोडिनुहोला भन्न चाहन्छु र उहाँले श्यामजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ र सम्पूर्ण साथीलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ र उहाँले विशेष गरी कृष्ण लामाजीको लागि चाहिँ नम्बर छोड्नु भएको छ सुन्दै हुनुहुन्छ भने नम्बर टिपेर उहाँलाई फोन गर्न सक्नुहुनेछ 98463 13

0: दिन भर घाम लागे कन्टापुरे
1: हजुर अहिले भनेपछि
0: मसेन्डीको पानी 2 मिटर बढेको छ भनेको छ
1: हजुर हजुर हो एकदमै पानी पर्ने क्रम जारी छ है
0: हजुर हजुर
1: अनि आज कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन आज गणेशजीले
0: म सुनेकै छैन हान्ने मात्रै हो के छ कार्यक्रम
1: आज चाहिँ पानी पिउनु भएको छ कि छैन त्योभन्दा पहिले चाहिँ गणेशजी
0: पानी त बेसी नै खाएको गर्छु म दिनमा 5-6 लिटर पानी खान्छु
1: हो राम्रो हो अनि आज चाहिँ चारवटा विधाबाट गीत रोज्ने बसाइ थियो हजुरभन्दा अगाडि श्यामजीले चाहिँ गीत रोजिसक्नु भएको छ श्यामजीले रोज्नु भएको गीतलाई फेरि सरस्वतीजीले पनि समर्थन गर्नुभएको छ अब गणेशजीले पनि समर्थन गरिदिनु पर्यो
0: हजुर समर्थन गरिहाल्नु पर्यो नि हजुर
1: हुन्छ क कसलाई सम्झिन चाहनुहुन्छ सुन्नको लागि अनुरोध गर्न चाहनुहुन्छ यो गीत
0: पहिला बताओ हजुर यति मध्ये मसेती आफन्तको यति मिठो स्वर्ग धनीलाई धेरै मिठो मिठो माया मिठो सम्झना छ टेक्निकलमाको सिस्टर हुनुहुन्छ होला नि मिठो माया मिठो सम्झना फेरि मध्ये मसेती रेडियोलाई नि धेरै मिठो माया सम्झना फेरि सम्झना भन्दाखेरि हाम्रो त्यतै माथि हुनुहुन्छ आइटी माया श्री तमाङ हुनुहुन्छ फेरि यता दुरदुरतिर हुनुहुन्छ सुखमाया बिका धार्जेतिर हुनुहुन्छ सरस्वती बिका फेरि दुरदुरतिर हुनुहुन्छ राम पाण्डे यतै हामीहरूको बेसरतिर गाउँघरतिर हुनुहुन्छ छोरीजाइहरू सबैलाई एक मुठा मिठो माया मिठो सम्झना भन्दै बिदा हुन्छु हजुर
1: हजुर हुन्छ नमस्कार
0: नमस्कार हजुर बाई
1: बाई बाई बाई हजुर भर्खरै मात्रै गणेशजी जोडिनु भएको थियो गीतलाई समर्थन गर्नको लागि सम्पूर्णलाई एकदमै धेरै माया र सम्झना दिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ यति बेला श्यामजीले रोज्नु भएको सरस्वतीजी र गणेशजीले समर्थन गर्नुभएको गीत तपाईँको माझमा राख्नेछौ स्वीकार्नुहोला

0: मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर, साथै फेसबुक लाइभ मार्फत कमेन्ट पनि पठाउन सक्नुहुनेछ। सोनिम राईजी हुनुहुन्छ, मिस यू अल भनेर छुट्नु भएको छ, मिस यू टू भन्न चाहन्छु। यहाँलाई फोन पनि गर्न सक्नुहुनेछ कार्यक्रममा जोडिनको लागि, र तपाईले आजको विषयमा जोडिएर चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। 0665520020 डायल गर्न सक्नुहुनेछ। हामी सात दिनको सातै बार फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं। तपाईले आफूलाई मन परेको बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। राई पीके राईजी हुनुहुन्छ, गुड आफ्टरनून दर्शन सेवा र हजुर, म पनि सुन्दैछु, नाइस प्रोग्राम। मलेसियाबाट राई पीके राई, मिस यू अल भन्नुभएको छ। गुड आफ्टरनून पीकेजी, दर्शन सेवारो यहाँलाई पनि एकदमै धेरै धन्यवाद छ है कार्यक्रम सुन्नु भएकोमा। यति बेला कुन साथी हुनुहुन्छ कलमा? हेलो, नमस्ते।
1: नमस्ते लक्ष्मी,
0: हजुरलाई पनि एकदमै धेरै नमस्कार छ है सुषमाजी। के गर्दै हुनुहुन्छ आज? एक्लै हुनुहुन्छ कि को को हुनुहुन्छ? अनि आज काममा व्यस्त भएर पानी पिउनु बिर्सिनु त भएको छैन नि सुषमाजीले?
1: फोन गर्दाखेरि सुनिरहेको थिएँ, अनि तल गएर चिसा फेरेर पानी मस्त पानी पिएर अनि भर्खरै फेरि लिएर म झुकालिरहेको छु।
0: भनेपछि अहिले पानी पिएर पनि काम गर्दै हुनुहुन्छ है?
1: हजुर हजुर।
0: अनि एकदम खुसी लाग्यो आज कार्यक्रममा जोडिनु भएको छ, धेरै दिनपछि आजको बसाइको बारेमा जानकारी पाउनु भएको छ कि छैन?
1: मलाई जानकारी छ नि बहिनी, छन त, तर हाम्रो रेडियो सुन्न पाइएन।
0: हजुर,
1: हजुर, अब रेडियो त बज्दै बज्दैन कि, अब यही ठुलो मोबाइलमा लाइभमा हेर्नु मात्रै हो, सुन्नु मात्रै हो। अब के अरे नि, रेडियो चौतारी पनि चलेको रहेछ, अनि बरु दुईजना मिलेर, दुईवटा रेडियो मिलेर, अनि हाम्रो अलिक ठुलो ठुल्ठुला मान्छेलाई भनेर कसरी हुन्छ अहिले चाहिँ गर्नु पर्यो। अब यो भनेको त हाम्रो त एकदम, हामी घर बसेर नि कहाँ कहाँको सुन्न पाउने समाचारहरू सुन्न पाइन्छ। अब रेडियोमा के अरे पहिला खबरको न्युजहरू चाहिँ हामी राम्रै सुनिन्छ, अनि जब हाम्रो रेडियोको सबै त्यसको न्युज आउने बेला भयो, हामीले कुरै बुझ्दैन, सुन्दै सुन्दैन कि बहिनी।
0: हजुर,
1: मलाई फेरि असाध्यै रेडियो सुन्न सक्छ।
0: हजुर, अनि धन्यवाद छ यहाँलाई एकदमै सुझावको लागि। पक्कै पनि अब हामी छिट्टै नै अब पहिलेको जस्तै नै सुन्ने बनाउनेछौँ रेडियोमा। अहिले अलिकति धेरै नै समस्या परेको छ, धेरै समय भइसकेको छ है। अब आजको बसाइमा तपाईँले कुन विधाबाट कुन गीत रोज्न चाहनुहुन्छ सुषमाजी? हजुर, हजुर, भर्खरै मात्रै सुषमाजी जोडिनु भएको थियो, उहाँले एकदमै राम्रो लोकगीत रोज्नु भएको थियो, आफैले पनि गाएर सुनाउँदै हुनुहुन्थ्यो, तर अलिकति प्राविधिक समस्याको कारणले गर्दाखेरि फोन काटिएको छ, त्यसको लागि एकदमै क्षमा प्रार्थी छु। सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन गर्न सक्नुहुनेछ, र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ सुषमाजीले रोज्नु भएको गीतलाई समर्थन गर्नको लागि। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाएको साथमा। अतीत अञ्जन राईजीले लेख्नु भएको छ, हेलो दर्शन, नमस्कार, नमस्ते, म पनि आज आए हजुरहरूको आत्मीय प्रोग्राममा, म उही त हुँ हजुरहरूलाई माया गर्ने कान्छो अतीत अञ्जन राई, घर उदयपुर, हाल काठमाडौँ। साथीहरूलाई सम्झिनु पर्दा उषा किरण, मुस्कान बान्तवा, मन कुमारी, कान्छी कुलुङ, दिपा मगर, काली कमला लिम्बुनी, मीडिया प्रेमी निर्मला वनिम, राज खले मगर, सोनिम शेर्पा, जेनी लिम्बु, मिसिङ रेवत, रमला साम्पाङ, अस्मिता बान्तवा राई, रञ्जना बाहिङ राई, पूर्ण बहादुर थुलुङ, राधिका अधिकारी दिदी, पुष्प अञ्जली राई, सरला राई, दिपेश कार्की, सहयात्री उमेश, अञ्जन राई, रीमा थामी, पूर्णिमा थुलुङ राई, नाम छुटेको सबैले सम्झना भनेर सुट्नु भएको छ। अञ्जनजी यहाँलाई एकदमै धेरै धन्यवाद छ। गुरूङ टेकजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, रेडियो वर्षेङ्गी सुनेर बस्नुहुने सम्पूर्ण मित्रजनहरूलाई म मलेसियादेखि सुन्दैछु, मिस यू अल फ्रेण्ड भन्नुभएको छ। थ्याङ्क यू सो मच गुरूङ टेकजी, यहाँलाई एकदमै धेरै धन्यवाद छ। कार्यक्रम सुन्नुभएको छ, यति मिठो कमेन्ट छोड्नु भएको छ साथीहरूको लागि, त्यसको लागि एकदमै धेरै आभारी छौ। टेक बहादुर पुमाजीले, संचालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभ मार्फत रेडियो मर्साङ एफएम 95 मेगाहर्ज भन्नुभएको छ। धन्यवाद छ टेक बहादुरजी। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते, गुड आफ्टरनून।
2: नमस्ते, गुड आफ्टरनून।
0: नमस्कार कृष्णजी, सन्चै हुनुहुन्छ? हजुर म सन्चै छु भन्नुपर्छ। अनि पानी पिउनु भएको छ क्या छैन कृष्णजीले?
2: हजुर
0: भनेपछि मैले नसोध्ने दिनमा त पानी नै पिउनुहुन्न कि के हो? मैले पनि पिइरहेको छु। अब आफूले नपिउने अरूलाई पिउनु पिउनु भनेर पनि त भएन नि, होइन र? अनि आज कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। मौसम कस्तो छ जानकारी गराइदिनुहोस् त।
2: हजुर अब तपाईँको जस्तै छ क्यामा छु म त।
0: हजुर
2: यहाँ क्याबमा छु क्या, बेसरमै।
0: ओहो भनेपछि बेसी सहरमै हुनुहुन्छ, शिविरमा आउनुभएको
2: हो? हजुर।
0: अनि
2: दबाई
0: लिन आउनुभएको, अनि आज बसाइको बारेमा जानकारी पाउनु भएको छ कि छैन त? भर्खरै रोजिसक्नु भएको छ सुषमाजीले, लोकगीत रोज्नु भएको छ है। अनि तपाईँले समर्थन गर्न सक्नुहुनेछ, अनि समर्थन गर्नुभन्दा पहिले चाहिँ आज सरस्वतीजीले हजुरलाई कुराकानी गर्नु मन छ मलाई कृष्णजीसँग भनेर नम्बर छोड्नु भएको छ। नम्बर भन्दैछौ, तपाईँ केमा टिप्नुहुन्छ? हजुर हुन्छ, उसो भए साथीहरूको नाम भन्न सक्नुहुनेछ, क कसले सम्झिन चाहनुहुन्छ?
2: सम्झिनु पर्दछ भन्दा पहिला तपाईँलाई
0: हजुर धन्यवाद।
2: अनि अब प्राविधिक साथ दिने दिलुजीलाई, अनि मर्स्याङ दि होल टिमलाई
0: हजुर,
2: अनि अब साथीहरू अब रेडियो सुनेर बस्नुहुने साथीहरू कृष्ण भने चिन्ने नचिन्ने सबैलाई भन्दै नम्बर भन्नुहुन्छ?
0: हजुर हुन्छ, सरस्वतीजीको नम्बर भन्दा हुन्छ कृष्णजी।
2: ल ल ल के अरे ल भन्नुहोस् त।
0: 98 4 63 98 4 61 63
2: ए 98 4 63
0: 13
2: 98 4 63 अनि
0: 13 678
2: 678
0: हजुर
2: सरस्वतीजीले भन्नुभयो होइन?
0: हजुर सरस्वतीजीको नम्बर हो, यसमा तपाईँले फोन गरेर सम्झिन सक्नुहुनेछ उहाँलाई है।
2: हस्
0: अब साथीहरूको नाम फेरि पनि लिनुहुन्छ कि लिइसक्नु भएको त्यति मात्रै हो?
2: अब खोइ रेडियो त सुन्नु त पाउँदैन कि रे, आज रेडियो बन्यो कि बनेन? हाम्रो
0: रेडियो बनेको छैन है।
2: त्यसै पनि आज त सुन्नु पाउने छैन मैले, अब घरमा टिकेर आउँदैन त नि, झ्यारो झ्यारो गर्दा।
0: हजुर
2: हुन्छ, अब गीत बजाउनुहोस् के रे, अब म त सुन्नु पाउँदैन।
0: हजुर
2: लिएन।
0: हजुर हजुर
2: हस् त बाबाई।
0: हजुर नमस्ते, बाई बाई। हजुर भर्खरै मात्रै सुषमाजीले रोज्नु भएको गीतलाई समर्थन गर्न कृष्ण लामाजी जोडिनु भएको थियो, उहाँले सम्झिनु भएको छ, साथै सम्पूर्ण साथीको नाम पनि लिनुभएको छ। र यति बेला तपाईँको सामु सुषमाजीले रोज्नु भएको र कृष्णजीले समर्थन गर्नुभएको गीत राख्नेछौ, स्वीकार दिनुहोला।

0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
1: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
2: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्ने।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
3: तपाईँको छलमाय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
4: नाम चाहिँ के लेखेको रहेछ सर?
3: भन्नु मिल्दैन। यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
2: तेरो बाउले यत्रो ठुलो कुरा मसाल लुकाएछ होइन? पेन्सन पनि अर्कै नाममा लेखाएछ।
0: मध्याह 12 बजे र दिउँसो 3 बजे पेन्सन

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन,
7: त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छ।
8: तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
9: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू उल्बोय पारस बम ठकुरी, दिव्या राय माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
10: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
11: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
10: ओहो ठ्याक्कै दिलीप राय माझी जस्तै।
12: दिलीप राय माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
13: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: मिठो सांगीतिक ओसिली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। र यति बेला राज घले मगरजीले लेख्नु भएको छ, हेलो नमस्ते झोली, सुन्दैछु उदयपुर घर भई हाल भारतबाट। शुभ दिनको कामना विवश कुलुङ पृथक, छत्र याम्पु, गुनु अमिना सुनवार, अतीत अञ्जन राई, रंजना बाहिङ राई, शमशेर लिम्बू, सिम्पल सरिना, मिता राज, बिराही काइला, भाई सहयात्री उमेश अञ्जन राई, आशिष नयन बस्नेत, हर्बल रोशनी, प्रतिमा स्पर्शी, सानु सम्झना, बसन्त श्रेष्ठ, राम चौधरी, मीना चामलिङ, लक्ष्मण मगर, राय बीके राई, सूरज राय थुम्चा, गगन तेह्र थुमे, भावना चामलिङ, दुर्गा कटवाल, उमेश चामलिङ, अस्मिता बान्तव राई, मनिष राई, मीडिया प्रेमी राजेश राई, गणेश श्रेष्ठ, नाना भूमिका राई, टीका राम सुनवार, जीवन सुन्दास, रमिला राई, दिवेश दीपसन छेत्री, जुनिता चामलिङ राई, कृष्ण तामाङ, वरूण चञ्चली, भाई दाई रत्न बहादुर थापा, कमला मुखिया, राम्प सुमन, रंजित राई, तीर्थ राई चामलिङ, निर्मला राई, योगेन इमेहाङ लिम्बू, अरूणा साम्बा हाम्फे, सुरेश राणा मगर, निलिमा लिम्बू, विपिना रुन्दाली दाई राई, सबैलाई भनेर छुट्नु भएको छ। यति बेला फेरि पनि कार्यक्रममा कोही साथी हुनुहुन्छ, हेलो नमस्ते। नमस्ते, को जस्तो लाग्छ भन्नुहोस् त बालकृष्णजी? लक्ष्मी जस्तो लाग्छ है? म लक्ष्मी होइन नि। हजुर, म लक्ष्मी नै बोलिरहेको छु है बालकृष्णजी। के गर्दै हुनुहुन्छ
1: बालकृष्णजी?
0: बसाइमै हुनुहुन्छ है? पानी पिउनु भएको छ कि छैन बालकृष्णजीले? हजुर, सधैँ पिउनुपर्छ, एकदमै धेरै पिउनुपर्छ है। अहिले कार्यक्रममा जोडिनु भएको छ, आजको बसाइको बारेमा जानकारी छ कि छैन? नारायण गोपालको कुन गीत सुन्न चाहनुहुन्छ? भनिसक्नु भएको छ, आधुनिक गीताबाट है, चलचित्रबाट चाहिँ रोज्नु भएको रहेछ। र हामी यो गीत बजाउनेछौ, तपाईँले कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद
1: भित्र दिदी बहिनीलाई। अब म अघि आउनु पछि आउनु घर परिवारले भन्दैछु।
0: हजुर हुन्छ, नमस्कार। हजुर, भर्खरै मात्रै बालकृष्णजी जोडिनु भएको थियो, उहाँले आजको बसाइमा चलचित्र विधाबाट गीत रोज्नु भएको छ। यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी? सुनिरहेको छु कार्यक्रम पोखराबाट, मनको साथी के छ हजुर हालखबर? कार्यक्रम एकदमै राम्रो लाग्छ, कामतिरै बिजी छु, सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन हजुर, फेरि भेटौँला भनेर सोध्नु भएको छ। नमस्कार, हामी एकदमै आरामै छौ, यहाँ पनि आरामै हुनुहुन्छ नि जीवनजी? र एकदमै धेरै काममा व्यस्त भए तापनि कमेन्ट गर्नुभएको छ, त्यसको लागि धन्यवाद दिन चाहन्छु है त। र जति पनि साथीले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रममा फोन पनि गर्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा, हेलो नमस्ते। नमस्ते, गुड आफ्टरनुन। नमस्कार, को बोल्दै हुनुहुन्छ होला? मिन्जीको आवाज किन यति सानो सानो सुनिएको छ आज, किन होला? अनि मिन्जी के गर्दै हुनुहुन्छ आज? ड्युटीमा हुनुहुन्छ है? पानी कतिको पिउनु भएको छ यहाँले? अनि आजको बसाइको बारेमा जानकारी छ कि छैन यहाँलाई? आजको बसाइको बारेमा जानकारी छ कि छैन? भर्खरै मात्र बालकृष्णजीले चलचित्र विधाबाट गीत रोज्नु भएको छ, तपाईँले चाहिँ त्यसमा समर्थन गर्नुपर्ने हुन्छ। भर्खरै बालकृष्णजीले गीत रोज्नु भएको छ, तपाईँले त्यो गीतलाई समर्थन गर्नुपर्ने हुन्छ। हजुर, एकदमै समस्या भइरहेको छ, सबैजनाले त्यही नै भनिराख्नु भएको छ, पक्कै अब छिटै नै यो बनाउनेछौ, त्यसपछि चाहिँ समस्या हट्छ है। त्यही त अलिकति ट्रान्समिटरमा चाहिँ समस्या छ अहिले. मिन्जी हजुरले साथी सम्झिन सक्नुहुनेछ है? हजुर हुन्छ हुन्छ. हजुर भर्खरै मात्रै मिनजी जोडिनु भएको थियो, उहाँले आजको बसाईमा सम्पूर्ण साथीले सम्झिन त भएको छैन, उहाँ आफै गीत रोज्छु भनेर उहाँले चाहिँ फोन काटिएको छ. पक्कै पनि एकछिनमा उहाँले कल गर्नुहुन्छ होला. तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ 06625020 डायल गरेर. प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं. तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ. यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ. हेलो नमस्ते.
2: हेलो लक्ष्मीजी नमस्कार. गुड आफ्टरनुन.
0: नमस्ते. गुड आफ्टरनुन टेकजी, सन्चै हुनुहुन्छ?
2: हजुर लक्ष्मीजी हामी सन्चै छु. म पनि.
0: के गर्दै हुनुहुन्छ?
2: हजुर यति बेलाको समयमा चाहिँ अब यसो शीतल ताप्दै अनि प्रोग्राम पनि सुन्दै.
0: प्रोग्राम पनि सुन्दै हुनुहुन्छ है?
2: हजुर लक्ष्मीजी.
0: पानी कतिको पिउनु भएको छ टेकजीले?
2: म त जहिले पनि पानीमै पिउँछु नि.
0: जहिले पनि पानी नै पिउनुहुन्छ? हजुर. अनि आज कार्यक्रममा जोडिनु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि बालकृष्ण
2: लाइन गएको थियो भर्खर भर्खर लाइन आएर अनि मैले सुन्दैछु यो कार्यक्रम चाहिँ लक्ष्मीजी.
0: हजुर भर्खरै बालकृष्णजीले गीत रोज्नु भएको छ है?
2: हजुर लक्ष्मीजी.
0: तपाईँले चाहिँ त्यसै गीतमा समर्थन गर्नुपर्ने हुन्छ.
2: हुन्छ लक्ष्मीजी.
0: ककसलाई तपाईँ सम्झिन चाहनुहुन्छ?
2: हुन्छ. सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ नि आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बत्मी गीतमा सम्झन चाहन्छु.
0: हजुर धन्यवाद.
2: हजुर हुन्छ, वेलकम सो मच. अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने पारिविधिक मित्रजीवीलाई अनि उदयपुर बेलतार निवासी चौनपाथ सञ्चालिका आर्जे तारा गदन्द्र शैली अनि तम्बु कटवाल दाजु भाइराज गली मगर अनि मिना चामलिङ राई अनि धरान विष्णु पादुकामा रहनुहुने आदरणीय दाजु रोशनपुल हाङ राई ताप्लेजुङ निवासी बहिनी कमलावनी लिम्बू अनि धनकुटा निवासी जेनुबान्तावा राई हरपल रश्मी सञ्चालिका दिदी सुकला राई अनि निर्मला कुँवरज्यूलाई पनि यो बस्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्स्याङ एफएम 95 MHz चाहिँ यसै गरी नै चाहिने वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक बहादुर पुमा राई अहिलेलाई छुटिन्छु. ओके बाई बाई.
0: हजुर हुन्छ नमस्ते बाई बाई. हजुर भर्खरै मात्रै उदयपुरबाट टेक बहादुरजी जोडिनु भएको थियो, सम्पूर्ण साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ. र यति बेला बालकृष्णजीले रोज्नु भएको र टेक बहादुरजीले समर्थन गर्नुभएको गीत तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला.

मिठो सांगीतिक उसुरीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यति बेला सुनपल सरेनाजीले लेख्नु भएको छ, हेलो हाई नमस्ते दिदी, के छ खबर? म मोरा गानी पोखरीबाट सिम्पल सरिना गुरूङ। अपकमिङ सङ स्पेशल मेरो हस्बेण्ड एलबी गुरूङ, बेस्ट फ्रेण्ड बुद्धा वेगा, नाभि तामाङ दाई, वीरेन्द्र लामा, शरण आली मगर, बेस्ट सुदीप बान्तवा, राजघले मगर, रामु चाचा, राई पीके राई, संगीत सुब्बा, सूरज राई थुम्सा, पूर्वेली आकाश राई, राज बिराही काइला, मातृका बस्ने, तीर्थ राई, हर्बल रोशनी, कुमारी योङहाङ, नावती शुक्रराज, रसाइली दिलु, शुक्रराज रसाइली, दिलु यम्फू राई, जुनिता चामलिङ राई, दुर्गा कटवाल, मीडिया प्रेमी राई अनिसा, अन्जान थुनुङ, टेकु छेत्री, शमशेर लिम्बु, दिलु सानु याम्फू, भावना चामलिङ, रुमन मुक्तान, तामाङ भूमिका राई, वरूण चञ्चले राई, विनोद बरुवाल, कमला मुखिया, गीता लिम्बु, गीता राई लगायत नाम छुटेका सम्पूर्ण साथीहरूलाई मिठो सम्झनाको साथमा यो गीत सुनेर इन्जोय गर्नुहोला, मिस यु अल भन्नुभएको छ। यहाँले पनि एकदमै धेरै धन्यवाद छ र फोन पनि गर्न सक्नुहुनेछ है सरिनाजी। र विनिता दाहाल सुवेदीजीले लेख्नु भएको छ, हेलो के छ खबर? विनिता दाहाल थनकुटाबाट सङ सुनाइदिनु पर्दा खुशबु सुवेदी, लोचना सुवेदी, लुकेश सुवेदी, सुषमा दाहाल, विमला दाहाल, झुमा दाहाल, कुमार दाहाल, स्मारिका याक्का, तुलसा भेटुवाल, जानुका चापागाई, भण्डारी भूमिका भण्डारी, दुर्गा कटुवाल, डम्बरू ढुङ्गाना, विष्णु खनाल, शुक्रराज रसाइली निर्दोष, हर्बल रोशनी, पूर्वेली खुशी, ममता पोया, शमशेर लिम्बु, सुभाष कटुवाल, मम्मी बाबाको लागि पनि भनेर छुट्नु भएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना छ विनिताजी, आज भोलि त फोन पनि गर्नु हुँदैन। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सुन्दै बागमती प्रदेश तीनबाट भन्नुभएको छ, नमस्कार। यहाँलाई पनि एकदमै धेरै सम्झना छ रामजी घिमिरेजीले, त अब फोनै गर्नु हुँदैन, अब कमेन्ट मात्रै गर्नुहुन्छ, अब चितवनको मान्छेले फोन त गर्नु पर्यो नि। सिर्जना मुखियाजी हुनुहुन्छ, मिस यु अल फ्रेण्ड्स भन्नुभएको छ, रमिला राईले पनि मिस यु अल भन्नुभएको छ है, सबैजनालाई सम्झिनु भएको छ। तपाईँले पनि ब्याकमा मिस यु टू भनेर लेखेर पठाउन सक्नुहुनेछ। मिडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ मिस यु अल भनेर। यामसारु मगरजीले लेख्नु भएको छ, नमस्ते झोली है सम्पूर्ण रेडियो मर्साङ दि टीमलाई, साथै म पनि सुन्दैछु है भन्नुभएको छ। हजुर धन्यवाद छ यामसारु मगरजीले, फेरि पनि लेख्नु भएको छ, फोन कल गर्न सकिएन, सो सरी ल सिस्टर, हल्का बिरामी भएको अवस्था छ, त्यसैले सुनेर साथ दिँदैछु, अब बज्ने सङ मार्फत सम्पूर्ण साथीहरूमा मिठो सम्झना भन्दै छुटिन्छु ल, ओके बाई बाई भन्नुभएको छ। हजुर तपाईँले कमेन्ट गर्नुभएको छ, त्यही नै ठूलो कुरा हो, अलिकति बिरामी हुँदो रहेछ, तपाईँको शीघ्र स्वास्थ्य लाभको एकदमै धेरै कामना गर्न चाहन्छु। आज चाहिँ दुईजना साथी बिरामी हुनुहुँदो रहेछ, श्यामजी बिरामी हुनुहुन्छ, साथै यामसारूजी पनि बिरामी हुनुहुँदो रहेछ, सबैले शीघ्र स्वास्थ्य लाभको कामना दिन सक्नुहुनेछ, उहाँलाई छिटो निको हुनुहोला भन्न चाहन्छु। धर्मराजजीले लेख्दै हुनुहुन्छ, नमस्ते म दुबईबाट कार्यक्रम सुन्दैछु, सबै सबैमा मिठो सम्झना माया भन्दै अब बस्ने गीत समर्पण गर्दछु भन्नुभएको छ। नमस्कार छ, यहाँले पनि एकदमै धेरै माया र सम्झना छ भन्न चाहन्छु। कमला मुखियाजीले लेख्नु भएको छ मिस यु अल भनेर। र मनिषा राईजीले पनि मिस यु अल, म रेन केटी मनिषा भन्नुभयो, राई केटी, राईनी केटी, मनिषा भनेर लेख्नु भएको छ। यहाँलाई एकदम धेरै सम्झना छ है मनिषाजी, यस्तो मिठो गीत गाउनुहुन्छ, अब गीत गाउने दिनमा चाहिँ पक्कै जोडिनुहोला भन्न चाहन्छु। र सुषमाजीले लेख्नु भएको छ, शान्ता भुजेल आइडीबाट कमेन्ट आएको छ, पक्कै पनि सुषमाजीले नै लेख्नु भएको हो। नमस्कार बुनु, साथी सम्झिनै पाएन, किन साथीको नाम लिनु पर्दा सर्वप्रथम हजुर अनि रेडियोका भाइ बहिनी सबैलाई साथीहरू सुनिता गुरूङ, मुना गुरूङ, सलिना गुरूङ, आयतश्री, कृष्ण लामा, सरस्वती, शोभा, जिजा भुजेल, सिर्जना भुजेल, मिठु भुजेल, कमला भुजेल, सम्झना खड्का, सबिना खड्का, अन्जु खड्का, कल्पना खड्का, बिन्दु खड्का, गंगा खत्री, जमुना खत्री, चिजा खत्री, जीवन कार्की, जीवन मगर, कृष्ण गुरूङ, टेकु छेत्री, देव याम सारू, श्याम प्रसाद कान्छा गुरूङ, सबै सबैलाई सुनाउन र म पनि सुन्न चाहन्छु बुनु, बाई आजलाई जान्छु, भोलि आउने नै छु भनेर सोध्नु भएको छ। हजुर नमस्कार, एकदमै धेरै सम्झना छ। आजको कार्यक्रममा हामीसँग आठजना साथी जोडिनु भएको थियो, श्यामजी हुनुहुन्थ्यो, सरस्वती जी, गणेशजी, सुषमाजी,
कृष्ण लामाजी, बालकृष्ण घिमिरेजी, मिन राईजी र टेक बहादुरजी जोडिनु भएको थियो। उहाँहरू आठ जनालाई फेरि पनि धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट गर्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी बिलु तामाङले पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुटिन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

नमस्कार, दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको अर्थ समितिको बैठकमा अर्थ समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले समितिको प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए, जसलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। विधेयकका सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै सभापति बुढाथोकीले समितिका सदस्यहरूबाट प्राप्त सुझाव र सल्लाहका आधारमा दफावार छलफलबाट सर्वसम्मत निर्णय गरिएको बताउनु भएको छ। सभामुख डोलप्रसाद अर्यालले विगतका संसदीय दस्तावेज खोजी डिजिटलाइज गर्ने तयारी थालेको बताउनु भएको छ। बुधबार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परिसर सञ्चालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले संघीय संसदलाई प्रविधि मैत्री बनाउँदै लगिने बताउनु भएको छ। नेपालको संसदीय इतिहासमा दीर्घकालीन रूपमा डिजिटल अभिलेखमा सुरक्षित राख्ने तयारी थालिएको भन्दै वहाँले थप्नु भएको छ। नेपालको संसदीय इतिहासको हामी पुराना डाटाहरू खोज्दैछौ, ती डाटाहरू भेटेसम्म हामी यसलाई डिजिटलाइज गरेर सबैमा यसैमा समेट्ने प्रयास गर्नेछौ। वहाँले आगामी 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास खोज्न र अध्ययन गर्न सकिने गरी अभिलेख तयार पार्ने दीर्घकालीन रक्षा राख्नु भएको छ। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले विपदपछिको काम गर्न संसदबाट उच्च स्तरीय समिति निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै वहाँले रसुवा बा बाटीमा आएको 3 हप्ता नागेको बताउनु भएको छ। 5000 बढ़ी बेपत्ता रहेको र खोजी जारी राख्न माग गर्नु भएको छ। रोग फैलिएको र उद्धार कार्य थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै वहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस क्रममा वहाँले विपदपछिको काम गर्न संसदबाटै उच्च स्तरीय समिति निर्माण गर्नुपर्ने बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पछिको अवस्थामा सिर्जित विपदबारे काम गर्नका लागि सर्वदलीय बैठक संयन्त्र बन्ने भएको छ। बुधबार बसेको सर्वदलीय बैठकले अबको 7 दिनभित्र सर्वदलीय संयन्त्र बनाउने गरी छलफल गरेको हो। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले 7 दिनभित्र सर्वदलीय संयन्त्र बनाउने बारे छलफल भएको जानकारी दिनुभएको छ। अबको 7 दिनभित्र सर्वदलीय संयन्त्र बन्ने कुरा भएको छ। संसदीय समिति छानबिन गर्ने कुरा पनि भएको छ। सांसद शाहीले बैठकपछि संचारकर्मीसँग बताउनु भएको छ। हिजो र अस्ति घटेको सुन चाँदीको भाव आज बढ़ेको छ। सुन आज तोलामा 1700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तीजको दिन अस्ति सोमबार र हिजो मंगलबार सुन चाँदीको भाव घटेको थियो। सुन अस्ति तोलामा 1200 रूपियाँ र हिजो 900 रूपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको थियो। आइतबार सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज पनि चाँदीको भाव पनि बढ़ेको छ। आज चाँदी तोलामा 85 रूपियाँले बढ़ेर तोलाको 4,685 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भएको थियो। आज काठमाडौँ उपत्यका सहित 20 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलान्चोक, गोर्खा, तनहुं, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको मौसम पूर्वानुमानले बताएको छ। दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्दी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0664204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
12: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
13: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
12: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
13: ए हो र?
12: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
13: बाप्रे, यति धेरै जोखिम?
12: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
14: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसौँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
9: बेसी सहरी खोलिब रेडियो मर्सिङ क्याले यो भाषाले कति छाप पुगे खैमु खोजिन तिङ औस्यो
10: ए 26 तिसे घरी बालोटी र रेडियो मर्सिङ लिङ्गेन औस्यो
11: क्यों यो आफै रेडियो मर्सिङ एफएम 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: आया मरे नि आमा आया नि
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु खोइ कहाँ जाने कहाँ जाने होला है।
7: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924 9845386780।
1: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन के तनाव दियो ए खुशी।
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099453।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: ए साईले घर बनाएर त लगभग 17-18 सौ त
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार अल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त अल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, अल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार अल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामचुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
11: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841445148।
6: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
7: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
7: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
6: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
7: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
6: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
7: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
8: भावपूर्ण श्रद्धांजलि। श्री चण्डी स्थान भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सुविधा नरबहादुर रिमालको यही मिति 2083 भदौ 24 गतेका दिन 86 वर्षको उमेरमा भएको असामयिक निधनले हामी स्तब्ध छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछौ। श्री चण्डीस्थान संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी बेसी सहर 6 मकै डाँडा।
6: शिव विकास तालिम सम्बन्धी सूचना।
0: लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटी भिटीको सहकार्यमा सहभागीको माग अनुसार सिप विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले सिप सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटी भिटी खुदी, न्यूनतम सहभागी संख्या 20 जना, तालिम अवधि 390 घण्टा, तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ, सम्पर्क नम्बर 0665201156। सिप सिकौ, आत्मनिर्भर बनौ, सिप नै रोजगार र स्वरोजगारको आधार हो। सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्छौ।
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक

0: Media Extreme Energy Drink.
1: Extreme Energy Drink. Time check. अहिले ठीक 3 बजेको छ.
2: Extreme Energy Drink. Taste the difference. Feel the energy.
3: मर्संग एफएम 95 मेगाहर्ज.
4: डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू. नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई. विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय. भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन. बैंकको ब्याजर घट्ने क्रम असोजमा पनि रोकिएन. व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै पर्वो बैंकमा 4.55% ब्याज पाइने. कर्जा लगानी नबढ़ेपछि बैंकमा पैसा थुप्रिने क्रम बढ़दै. जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1 लाख नाग्यो. स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक. र 2027 आईपीएल अक्सन भारतमा हुने. नेपाल खबरमा अब पूरा खबर. संघीय संसद सचिवालयले संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री र कागज रहित बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू गरेको छ. आज आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा यो प्रणालीको शुभारम्भ गर्नुभयो. संसदका काम कारोबारलाई थप छिटो व्यवस्थित र प्रभावकारी बनाउन शुरू गरिएको यस प्रणाली मार्फत सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ. यस प्लेटफर्ममा विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी, समितिका बैठक व्यवस्थापन र बहसका सर्वे दृश्य अभिलेख राखिनेछ. साथै नागरिकले सार्वजनिक पोर्टल मार्फत विधेयकमा सुझाव वा संशोधन पठाउन सक्नेछन् भने सांसदहरूका लागि मोबाइल एपको व्यवस्था गरिएको छ. एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्न सकिने. यस प्रणालीको डेटा सुरक्षा सरकारी डेटा सेन्टर मार्फत मिलाएको सचिवालयले जनाएको छ. शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अरियालले नेपालको सम्पूर्ण संसदीय इतिहासलाई डिजिटलाइज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो. आउँदो 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेका भन्दै उहाँले संसदका अडियो र भिडियो सामग्री पनि सुरक्षित राखिने बताउनुभयो. राज्यका सबै निकाय र सेवा प्रवाहलाई नागरिकमुखी र प्रविधि मैत्री बनाउन आवश्यक रहेको उहाँको भनाइ छ. संघीय संसद सचिवालयले यस प्रणालीबाट नागरिकको राज्य नेतृत्व र संचार माध्यमप्रतिको विश्वास थप मजबूत हुने अपेक्षा लिएको छ. आज बसेको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ. राष्ट्रपा सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकले सभामुख मार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो. शाहीका अनुसार बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सम्बन्धी कानून संशोधनका विषयमा पनि छलफल भएको छ. अहिलेको कानून अनुसार 12 वर्षपछि मात्रै मृत घोषणा गर्ने प्रावधान रहेको अवस्थामा अहिले बाढ़ीमा बेपत्ता भएकाहरूको बीमा लगायत सुविधा प्रभावित हुने देखिएको छ. दलहरूले भदौ 10 गते भोटेपछि हुँदै आएको बाढ़ीको नामाकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्. सरकारले रसुवाको भोटेकोश नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ. ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलनीति तथा अनुसन्धान विज्ञ देवेश वेलवासेको संयोजकत्वमा समिति गठन गरेको छ. समितिमा जलविद डाक्टर नरेन्द्रमान साक्य, ग्यासियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ. प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटिएपछि मन्त्रालयले विस्तृत अनुसन्धान गराउन लागेको जनाएको छ. समितिले हिमाली भू जोखिम, श्रृंखलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे अध्ययन गर्नेछ. विज्ञ टोलीले ड्रोन तथा सैटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने जनाएको छ. 3 चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई 2 महिनाको समय दिएको छ. प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ. वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर असोजका लागि थप घटेको छ। बैंकमा लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याजदर असोजका लागि थप घटेको छ। संचालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दा निक्षेपको औसत अधिकतम ब्याजदर 0.404 प्रतिशत बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औसत ब्याजदर असोजमा 4.08 प्रतिशतमा झरेको छ। 20 मध्ये 4 बैंकले दर घटाएका छन्। कुमारी, नबिल, एभरेस्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएका हुन्। बाँकी 16 स्थिर छ। वाणिज्य बैंक मध्ये असोजमा सबैभन्दा धेरै प्रभु बैंकले 4.55 प्रतिशत ब्याज दिनेछ। सबैभन्दा कम कुमारी बैंकबाट 3.73 प्रतिशत मात्रै ब्याज पाइन्छ। बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खातामा भन्दा 1% ब्याज दिने गर्छन्। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि ब्याजदर घटिरहेको छ। अहिले बैंकहरूसँग झण्डै 15 खर्ब रूपियाँ भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले 3% र 2.50% ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्। यसरी 13.61 खर्ब रूपियाँ राखेका छन्। अहिले मासिक 2 खर्ब भन्दा बढ़ी रेमिट्यान्स भित्रिरहेकाले पनि बैंकहरूमा पैसा थुप्रिरहेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935.
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछुरिङ राई विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछुरिङ राई विरूद्ध आज आरोपपत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 दिने ढाका सिलाई बुनाई तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रूपियाँ घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराकै मिल्मतोमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रूपियाँ बिगो कायम गर्दै कैद र जरिवानाको मागदाबी सहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलो पटक 1 लाख नागेको छ। जापानमा अहिले 1,07,677 जना 100 वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संख्या विश्वमै सबैभन्दा धेरै हो। यसमध्ये 88% महिला छन्। सबैभन्दा धेरै उमेरकी महिला क्योटो शहरकी 114 वर्षीय किसी मातो फुयो र सबैभन्दा धेरै उमेरका पुरूष कुमा मोतोका 112 वर्षीय कातो हिकारुर हुनुहुन्छ। त्यहाँको स्वास्थ्य मन्त्री केनिचिरो एउनाले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वस्थ र सक्रिय जीवन बिताइरहेकामा आफू खुशी भएको बताउनुभयो। तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे पनि सचेत गराउनु भएको छ। विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैली लगायतका विभिन्न कारकहरूलाई दिन्छन्। त्यस टापु राष्ट्रको खानपानमा मुख्यतया माछा, तरकारी र भात समावेश हुन्छन्। यसमा धेरैजसो पश्चिमी खानपानको तुलनामा स्याचुरेटेड फ्याट अर्थात संतृप्त बोसो कम हुन्छ। वृद्धवृद्धा पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाड़ी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन्। अब खेल खबर। सन् 2027 इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको अक्सन भारतमा हुने भएको छ। पछिल्ला वर्षहरूमा विदेशमा आयोजना हुँदै आएको प्रचलनलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आउँदो वर्षको आईपीएल अक्सन भारतमै गर्ने निर्णय गरेको हो। हिजो बसेको आईपीएल गवर्निङ काउन्सिलको बैठकले यस्तो निर्णय गरेको हो। सन् 2023मा केरलाको कोचीमा भएको अक्सनपछि पछिल्ला संस्करणहरू दुवै जेद्दा र अबुधाबीमा आयोजना भएका थिए। यद्यपि यसपटक भने बीसीसीआई र आईपीएलले अक्सनलाई भारतमै फर्काउने निर्णय गरेका छन् र यो पहिलो मिनी अक्सन हुनेछ। यस्तै सन् 2028 मेगा अक्सन फेरि विदेशमै आयोजना हुन सक्ने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बजले जनाएको छ। यो निर्णय फ्रेन्चाइजहरूलाई दिएको आश्वासन अनुरूप नै छ। उनीहरूले मिनी अक्सनका लागि आफ्ना टोलीहरू विदेश लैजाँदा आइपर्ने व्यवस्थापकीय तथा सञ्चालनगत चुनौतीबारे चिन्ता व्यक्त गरेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अर्यालको भनाई। विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय। भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। बैंकको ब्याजदर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दा दिन सबैभन्दा धेरै प्रभु बैंकमा 4.55% ब्याज पाइने। कर्जा लगानी नबढ़ेपछि बैंकमा पैसा थुप्रिने क्रम बढ़दै। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1,00,000 नाग्यो। स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक। र सन् 2027 आईपीएल अक्सन भारतमा हुने।
1: मणिचूडको काख
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
6: भीडभाडबाट टाढा
1: शहरबाट नजिकै
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: कृषि मन्त्र नार्कसँग
11: बाढ़ीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। प्रहरीले काठमाडौँको बबरमहलबाट थापातलीतर्फ जाने माइतीकर मण्डलाको सड़क खुला गरेको छ। माइतीकर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरूद्ध हुँदै आएका थापातलीतर्फ जाने सड़क प्रहरीले आज खुला गरेको हो। लामो समयदेखि धरनामा बसेकाहरूले राखेका टेन्ट प्रहरीले हटाएको छ। सड़कमा नै टेन्ट राखेर निरन्तर धरना दिँदा रातको समयमा असुरक्षा हुन सक्ने र आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न

काठमाडौँमा आयोजन हुने भएको छ। नेपालमा चिकित्सा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको हिमभासका अध्यक्ष डाक्टर सन्दीप राज पाण्डेले जानकारी दिनुभयो। आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले सम्मेलनमा 100 भन्दा बढ़ी देशका भास्कुलर विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकहरू सहभागी हुने जानकारी दिनुभयो। भास्कुलर भनेको मानव शरीरमा स्थिरदेखि पाउसम्म रहेका रक्तनलीको अध्ययन, रोग पहिचान र उपचारसँग सम्बन्धित चिकित्सा विधि हो। अध्यक्ष डाक्टर पाण्डेका अनुसार पहिलो संस्करणमा सहभागी 40 भन्दा बढ़ी विदेशी विशेषज्ञहरू माउन्टेन फ्लाइट र अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए। यसपटक पनि सम्मेलनपछि धेरैजसो विदेशी चिकित्सकहरूले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्। यसले नेपालको पर्यटन र चिकित्सा विधा दुवैको विकासमा ठूलो सहयोग पुग्ने आयोजकको विश्वास छ। काठमाडौँको तारकेश्वर नगरपालिका 6 गैराती मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ। बागमती प्रदेश 87P6864 नम्बरको मोटरसाइकलको ठक्करबाट तारकेश्वर नगरपालिका 6 घर भएका 55 वर्षीय मधु भट्टको ज्यान गएको प्रहरले जनाएको छ। घटनामा गम्भीर घाइते भएका भट्टको ग्रान्ड अस्पताल टोखामा उपचारका क्रममा बिहान निधन भएको हो। र वैदेशी रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा 13 थुमका 35 वर्षीय नगेन्द्र भेटोवाल, बर्दियाका 44 वर्षीय समुद्र बहादुर थापा र 5 थरका 44 वर्षीय कुमार खतिवड़ा रहेका छन्। नगेन्द्रले जापान पठाइदिने भन्दै 1 जनाबाट 10 लाख, समुद्रले कम्बोडिया पठाइदिने भन्दै 1 जनाबाट 7 लाख र कुमारले यूएई पठाइदिने भन्दै 1 जनाबाट 1 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयास रहेको सभामुख अर्यालको भनाई। काठमाडौँको माइतीघरमा राति धरना बस्न रोक। बबरमलबाट थापातलतर्फ जाने माइतीघर मण्डलाको सड़क खुल्ला। र हिमबासको दोस्रो संस्करण आउँदो चैतमा काठमाडौँमा आयोजना हुने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099952।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Liponia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोपाइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
13: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गुटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: भावपूर्ण श्रद्धांजलि। श्री चण्डी स्थान भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सुबेदार नरबहादुर रिमालको यही मिति 2083 भदौ 24 गतेका दिन 86 वर्षको उमेरमा भएको असामयिक निधनले हामी स्तब्ध छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछौ। श्री चण्डीस्थान संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी बेसी सहर छ मकै डाँडा।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202009।

0: Siphonia. Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Bunnia. Extreme energy drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएको माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: हेलो मर्सङ्गदी FM 95 मेगाहर्ज

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
3: सुवर्ण अवसर।
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67787।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460000454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 28 186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: California.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएफ किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
5: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
5: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ

0: California. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
4: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 98564476।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिलाई दिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के भो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665211083
5: सम्पर्क मोबाइल नम्बर 9857133
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
7: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
6: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
7: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008161

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा

0: प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665920973, मोबाइल 97463 06501।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98562644।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
8: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7, लमजुङ।
12: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि, लमजुङ।
11: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
13: नोट, फल सिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
14: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला तीव्र कलर, अरू भन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?
15: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: भनेपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845876780,

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मशान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166, 9560445248, 9141238555 र 9560445357। लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर लमजुङ।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: टिलीमै जलविद्युत आयोजनाको सुरुङमा पाँचवटा सब फेला खोजी चल्दै बाढ़ी प्रभावितको पुनस्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय।
0: डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भन्याई।
1: बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै प्रभु बैंकमा 4.55% ब्याज पाइने। कर्जा लगानी नबढेपछि बैंकमा पैसा थुप्रिने क्रम बढ्दै।
0: युद्धका कारण क्षतिग्रस्त गाजाको भवन भत्किँदा कम्तीमा 20 जनाको ज्यान गयो। भग्नावशेष मुनि 70 देखि 100 जना मानिस फसेका अनुमान।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग पराजित।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333, 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र 5 वटा शव फेला परेका छन्। सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा 30 शव भेटिएका हुन्। फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको नेपाली सेनाले जनाएको छ। भदौ 10 गते भोटेकोशी हुँदै आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धार चलिरहेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार वार्ता गर्नुभएको छ। भेटमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण भोटेकोशी बाढ़ी जस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यमा जोड़ दिनुभयो। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घड़ीमा राहत पुनर्स्थापना र पुननिर्माणका प्रयासमा आवश्यक सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको प्रतिबद्धता समेत जनाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
1: यसैबीच सर्वदलीय बैठकले भोटेकोशी बाढ़ीबाट प्रभावितको पुनस्थापना र क्षतिको पुननिर्माणको अनुमान गर्नका लागि संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकले 1 हप्ताभित्र संसदीय विशेष समिति गठन गर्न सभामुखलाई अनुरोध गर्ने निर्णय भएको कांग्रेस सभापति गगन थापाले बताउनुभयो। संसदको नियमावलीको व्यवस्था अनुसार विशेष समितिले काम गर्नेछ। बाढ़ीपछिको खोज, उद्धार, राहत पुनस्थापना र पुननिर्माणको अनुगमन गर्नका लागि यस्तो समिति गठन गर्ने निर्णय भएको थापाले बताउनु भएको छ। यस्तै बैठकले राज्यसभा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनैतिक संयन्त्र निर्माण गर्ने पनि निर्णय गरेको छ। यो संयन्त्रमा संसदभित्र र बाहिर रहेका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, रापरपा, जनमत र जसपा नेपाल समावेश हुनेछन्। दलहरूले भदौ 10 गते भोटेकोशी हुँदै आएको बाढ़ीको नामाकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्।
0: यसैबीच सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद डाक्टर नरेन्द्र मानुषाकीय, ग्लेसियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटेपछि मन्त्रालयले विस्तृत अनुसन्धान गराउन लागेको मन्त्रालयले जनाएको छ। समितिले हिमाली भू जोखिम, श्रृंखलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन तथा सेटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने मन्त्रालयले जनाएको छ। तीन चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई दुई महिनाको समय दिइएको छ। प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ।
1: त्रिशुली नदीको बाढ़ीले कटान गरेपछि भाषिएको पृथ्वी राजमार्गको कृष्ण भीरमा खोलेको नयाँ ट्र्याकमा भोलि बिहान 6 बजेदेखि दुईतर्फी नै गाड़ी सञ्चालन हुने भएको छ। यही भदौ 14 गते सड़क भाँसिएर पूर्ण रूपमा अवरूद्ध भएको राजमार्गमा नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक तयार पारिएको हो। नागढुङ्गा मुगलिन सड़क योजनाका अनुसार आज बेलुकासम्म ग्राभेल र नाले निर्माणको काम सकिनेछ भने राति सहज रूपमा गाड़ी चलाउन बेनीघाट रोराङ गाउँपालिकाले फ्लड लाइट जडान गर्दैछ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले आज बेलुकासम्मको प्रगतिको समीक्षा गरी रोकिएका गाड़ीलाई आजै पार गराइने र भोलि बिहानदेखि दुवैतर्फ बाटो खुल्ला हुने जानकारी दिनुभयो। कृष्णवीरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा एलपी ग्यास लगायतका अत्यावश्यक वस्तुको अभाव देखिन थालेको थियो। अब सड़क सञ्चालनसँगै नारायणगढ मुगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर रोकिएका गाड़ीलाई गन्तव्यतर्फ पठाइनेछ।
0: संघीय संसद सचिवालयले संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री र कागज रहित बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू गरेको छ। आज आयोजित एक कार्यक्रमका बीच प्रमुख डोल प्रसाद अरियाल राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा यो प्रणालीको शुभारम्भ गर्नुभएको हो। संसदको काम कार्यवाहीलाई थप छिटो, व्यवस्थित र प्रभावकारी बनाउन शुरू गरेको यस प्रणालीमा सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ। यस प्लेटफर्ममा विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी, समितिका बैठक व्यवस्थापन र बहसका श्रव्य दृश्य अभिलेख राखिनेछ। साथै नागरिकले सार्वजनिक प्लेटफर्म पोर्टल मार्फत विधेयकमा सुझाव वा संशोधन पठाउन सक्नेछन् भने सांसदका लागि मोबाइल एपको व्यवस्था गरिएको छ। एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्न सकिने यस प्रणालीको डेटा सुरक्षा सरकारी डेटा सेन्टर मार्फत मिलाएको सचिवालयले जनाएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख डोल प्रसाद अरियालले नेपालको सम्पूर्ण संसदीय इतिहासलाई डिजिटलाइज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। आउँदो 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेको भन्दै उहाँले संसदका अडियो र भिडियो सामग्री पनि सुरक्षित राख्ने बताउनुभयो।
1: सरकारले सुत्केरी आमालाई कम्तीमा 6 महिना र सुत्केरीका श्रीमानलाई 42 दिनसम्मको तलबसहितको प्रसूति स्याहार विदा दिने गरी नयाँ कानून ल्याउने तयारी गरेको छ। कानून मन्त्री सविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार 2075 संशोधन विधेयक तयार भइसकेको र मन्त्री परिषदमा हुँदै छिट्टै संसदमा लैजाने जानकारी दिनुभएको छ। बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको भन्दै उहाँले विशेष समयमा अभिभावकलाई शिशु स्याहारमा पर्याप्त समय दिनु राज्यको दायित्व भएको बताउनुभयो। पछिल्लो समय कामको चाटै उभारमा बच्चा जन्माउने आकर्षण घटेको र जनसंख्या वृद्धिमा समेत कम हुँदै गएकाले सरकारले यस्तो व्यवस्था प्रस्ताव गरेको हो।
0: नेपाली कांग्रेसको 15 महाधिवेशनमा झण्डै 7,000 प्रतिनिधि सहभागी हुने भएका छन्। असोज 16 देखि 19 गतेसम्म सञ्चालन हुने महाधिवेशनबारे आज आयोजित पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन समितिले यस्तो जानकारी गराएको हो। निर्वाचन समितिका सदस्य राजु नेपालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक देशभर कांग्रेसका 8,70,000 क्रियाशील सदस्य पुगेका छन्। चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन ओडा तहसम्मै झण्डै 9,000 निर्वाचन अधिकृतहरू खटाएको कांग्रेसले जनाएको छ। 3 जिल्ला बाहेक बाँकी 74 वटै जिल्लामा आजदेखि निर्वाचनका सामग्री पठाउने र प्रक्रिया अघि बढ़ाउने काम शुरू भइसकेको छ। यस महाधिवेशनले ओडादेखि केन्द्रसम्म गरी देशभरबाट 3.5 लाख भन्दा बढ़ी निर्वाचित नेतृत्व चयन गर्नेछ, जस अन्तर्गत ओडा समितिमा मात्रै 2,96,000 भन्दा बढ़ी प्रतिनिधि निर्वाचित हुनेछन्। यस पटकको महाधिवेशनलाई चुस्त, प्रविधि मैत्री र भव्य लोकतान्त्रिक अभ्यासको रूपमा सम्पन्न गर्ने कांग्रेसले बताएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेपछि बाढीले धादिङमा पुर्याएको क्षति बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिलिमी जल विद्युत आयोजनाको सुरुङमा 5 वटा सब फेला थप खोजी चल्दै बाढ़ी प्रभावितको पुनर्स्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन धादिङको कृष्णगिरको सड़क भोलि बिहानदेखि दुईतर्फी चल्ने डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अर्यालको भनाई लगायतका खबर प्रस्तुत गरियो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। भदौ 10 गतेको भोटेकोशी बाढ़ीले धादिङका 4 वटा गाउँपालिकाहरूमा पनि ठूलो क्षति पुर्याएको छ। नदी किनारमा रहेका बस्ती सड़क पुल र सार्वजनिक संरचनाहरू प्रभावित भएपछि स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरू राहत उद्धार र क्षति मूल्याङ्कनमा खटिरहेका छन्। थप जानकारी सहित साथी महेश केवाली।
10: धादिङको गजुरी गाउँपालिकामा भोटेकोसे बाढ़ीमा 2 जनाको ज्यान गएको छ, 5 जना बेपत्ता छन्। गाउँपालिकाभरि 359 घरधुरी बाढ़ीबाट प्रभावित भएका छन्। प्रभावितहरू 56 परिवार होल्डिङ सेन्टरमा छन्। अरू प्रभावितहरू आफ्नै घर अगाडि त्रिपाल टागेर बसिरहेका छन्। मलेखु र परेवाटार क्षेत्रमा कटान भई सड़क अवरूद्ध बनेको थियो, जहाँ अहिले डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ। त्रिशुली नदी र अन्य खोलामा रहेका 3 वटा पक्की पुलहरू पूर्ण रूपमा बगेका छन्। अहिलेको मुख्य चुनौती भनेको प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माण हो। गाउँपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख एकेन्द्र नेपाल।
11: मलेखुको यो धादिङको लाइफलाइन जोड्ने पुल चाहिँ भइदियो भन्ने छ बेली ब्रिज, त्यो नभइदिएर चाहिँ अहिले चुनौती भइरहेको छ। अहिलेसम्म डाटा अनुसार धादिङ जाने पुरै खोलाको पनि अब यो सडकको जग्गा हो ओइलानी, होइन अधिकांश यो हाइवेको ओइलानी जग्गा होइन, टावर बनाएर बस्या हो। पूर्जावाला लगभग 11 घर पनि हुनुहुन्छ अरे, होइन पूर्जा बाहेकको घरहरूमा चाहिँ अब पुनर्वास र पुनर्निर्माण अनि गर्ने कि नगर्ने भन्ने नै हो चुनौती।
10: रसुवा बाढीका कारण गल्छी गाउँपालिकामा हालसम्म 10 जना बेपत्ता रहेकामा 2 जनाको ज्यान गएको पुष्टि भएको छ। 337 परिवार प्रभावित भएका छन्। 84 वटा घर पूर्ण रूपमा क्षति भएका छन्। 2 विद्यालय 2 स्वास्थ्य संस्था प्रभावित भएका छन्। सड़क पूर्वाधारमा झण्डै 700-800 मिटर बाटो क्षतिग्रस्त भएको छ। 11 वटा झोलुङ्गी पुल र 4 वटा पक्की पुल गरी 15 वटा पुल भत्किएका छन्। कृषि क्षेत्रमा 145 किसानको 417 रोपनी जग्गा पुरिएको छ। हाल सबै विस्थापित परिवार आआफ्नो ठाउँमा फर्किसकेका छन्। बाढ़ी आएको ठाउँमा दिगो बसोबास उपयुक्त नभए पनि मानिसहरू पुरानै ठाउँमा बसिरहेका छन्। अब पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम अगाडि बढ़ाइने पालिकाको योजना छ। गल्छी गाउँपालिकाका विपद व्यवस्थापन प्रमुख रामप्रसाद गेवाली।
12: सबै आफ्नो ठाउँमा घेरा गरेर आफ्नो ठाउँमा फर्किसक्नुभयो। हाम्रो तयारी, अब हाम्रो सहयोगी संस्थाहरू धेरै आउनु भएको छ, 75-80 जना संस्था हुनुहुन्छ। अब हामी क्लस्टरको हिसाबले उहाँहरूलाई कुन कुन सेक्टरमा को कोले हेर्ने भनेर अब हामी त्यसको लागि हामी होमवर्क गर्दैछौँ। खानेपानीतिर हेर्नेले खानेपानी, स्वास्थ्यतिर हेर्नेले स्वास्थ्य, अनि बालबालिका, ज्येष्ठ नागरिक अनि अपाङ्ग, त्यसलाई चाहिँ हामीले फोकस गरेर अब हामी अगाडि बढ्ने भनेर दोस्रो फेजमा गर्छौँ सर।
10: धादिङकै सिद्धलेख गाउँपालिकामा 2 जनाको ज्यान गएको छ, 3 जना बेपत्ता छन्। अभिभावक गुमाउने बालबालिका 2 जना छन्। 2 घर परिवार विस्थापित छन्, उनीहरू युवाहरू पालिकाले वितरण गरेको टेन्टमा बसिरहेका छन्। पालिकाको मुख्य राजमार्ग संघको सम्पर्क नै विच्छेद भएको छ। राजमार्गसँग जोडिने तीनवटा पक्की पुल पूर्ण रूपमा बगेका छन् भने नौवटा झोलुङ्गे पुलहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तत्कालको आवश्यकतामा खाने पानी नै प्रमुख समस्याको रूपमा देखिएको छ। सिद्धलेक गाउँपालिकाका सूचना अधिकारी आशिष रिमाल:
13: खानेपानी पम्प भएको थियो, मतलब खोलाबाट पम्प गरेर हामीले डिस्ट्रिब्युट गर्छौँ। त्यो चाहिँ मोटर पम्पहरू सबै बगाएको भन्ने, पुरेको बोरिङहरू थुन्नेको भन्ने छ। सबै प्राविधिकहरूले हेरेर गर्न गरेको छ।
10: बेनीघाट रोराङ गाउँपालिकामा पनि क्षति भएको छ। 11 जना बेपत्ता छन्। 6 वटा झोलुङ्गे पुल पूर्ण र 3 वटा आंशिक क्षतिग्रस्त भएका छन्। खानेपानी तथा सिंचाई क्षेत्रमा सामुदायिक तथा व्यक्तिगत गरी 33 वटा लिफ्ट खानेपानी योजना र 3 वटा लिफ्ट सिंचाई योजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 42 वटा पशु चौपाया बगेका छन्। साथै झण्डै 200 रोपनी कृषि बाली योग्य जग्गामा क्षति तथा कटान भएको छ। बेनीघाट रोराङ गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरे:
14: हामी कहाँ अलि बढी समस्या भनेको तटबन्ध नै हो। तल्लो लाइनका खानेपानी आयोजनाहरू सबै क्षति भएको थिए। खानेपानीको लागि चाहिँ हामीले विभिन्न जात्री निकायहरूलाई जिम्मा लगाएको छौँ। अनि अर्को चाहिँ हाम्रो पुलहरू गएका छन्। सबै पुलहरूको कारणले गर्दाखेरि बालबालिकाको पढाइ चाहिँ प्रभावित भएको छ क्या धेरै। त्यो चाहिँ हाम्रो अर्को समस्या हो।
1: यसरी सरकारले बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ। विपदका बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट क्षति पुगेका

0: पद्धति निषेधको औसत अधिकतम ब्याजदर 0.046% बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औसत ब्याजदर असोजमा 4.08% झरेको छ। 20 मध्ये चारवटा बैंकले दर घटाएका छन्। कुमारी, नबिल, एभरेस्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएका हुन्। बाँकी 16 स्थिर छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि ब्याजदर घटिरहेको छ। अहिले बैंकहरूसँग झण्डै 15 खर्ब रूपियाँ भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।
1: राष्ट्र बैंक ऐन 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज बसेको अर्थ समितिको 30 बैठकले प्रतिवेदन पारित गर्ने निर्णय गरेको अर्थ समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार केही असहमतिका बीच प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। समितिले संशोधन गरेका विषयमा केही सदस्यहरूको व्यक्तिगत रूपमा असहमति भए पनि उहाँहरूले पारितका लागि सहमति दिनुभएको बुढाथोकीको भनाइ छ। अर्थ समितिले विधेयकमा गवर्नर लगायत संचालकको कार्यकाल घटाउने, बैंक तथा वित्तीय संस्थामा 0.5% भन्दा बढ़ी शेयर स्वामित्व रहेको व्यक्ति गवर्नर तथा संचालक बन्न नपाउने, साउन 1 मौद्रिक नीति ल्याउनु पर्ने, बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गवर्नर बन्न पाउने तर 2 वर्षको कुलिङ पीरियड राखिने, सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने लगायत व्यवस्था गरेको छ। समितिबाट पारित भएको संशोधित प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिनेछ।
0: सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखेकाले केही समयको लागि बोलपत्रदाताले हुलाक मार्फत बोलपत्र दाखिल गर्न सक्ने जनाएको छ। कार्यालयले आज सार्वजनिक सूचना निकालेर विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म बोलपत्रदाता स्वयं उपस्थित भई प्रतिनिधि मार्फत वा हुलाक वा कुरियर मार्फत बोलपत्र बुझाउन सकिने जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको यही भदौ 30 सचिव स्तरीय निर्णय अनुसार विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म हुलाक मार्फत बोलपत्र दाखिल गर्ने व्यवस्था भएकाले हुलाक मार्फत बोलपत्र कागजात प्राप्त गर्ने, हुलाक मार्फत कानून बमोजिम तोकिएको समयसीमाभित्र कार्यालयमा दाखिल गर्न सक्ने व्यवस्था मिलाएको सूचनामा भनिएको छ।
1: शेयर बजार 3 कारोबार दिनपछि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.19 अंकले घटेर 2612.42 बिन्दुमा झरेको छ। पूँजी बजार सुधारका लागि 21 बुधे कार्ययोजना घोषणा भएपछि हिजो बढ़ेको नेप्से आज घटेको हो। आज सबै समूहको उपसूचक घटेकामा जलविद्युत र जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 8.29 अर्ब कारोबार भएकामा आज 350 कम्पनीको 1.51 करोड़ हिता शेयर 5.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: यसैबीच मन्त्री परिषद बैठकले शेयर कारोबारमा पूँजीगत लाभ कर घटाएको छ। आज बसेको मन्त्री परिषद बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो। नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त भएका लाभ धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने बैठकको निर्णयमा भनिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो

0: प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सीधा कुरा, प्रष्ट विचार, जो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर 9 भिरबाट ट्र्याक्टर खस्दा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्र्याक्टर सड़कबाट झण्डै 100 मिटर तल खस्दा मानेभन्ज्याङ गाउँपालिका 8 20 वर्षीय नवीन पुलानी र 62 वर्षीय छविलाल तिमिल सिन्हाको घटनास्थलमै ज्यान गएको हो। ट्र्याक्टर चालक सहित 3 भने सकुशल छन्।
3: यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक गाड़ीको निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको छ। विभागले भदौ 30 गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्रचार गरी असोज 1 गतेदेखि लागू हुने गरी दर्ता खुल्ला गरेको हो। काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक गाड़ीलाई प्राथमिकता दिइने विभागको भनाइ छ। यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक गाड़ीको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गरेकोमा गएको साउन 18 गते एक सूचना जारी गर्दै मालवाहक गाड़ीको दर्ता खुल्ला गरेको थियो।
4: पाठ्यक्रम विकास केन्द्रले गरेको छलफलका क्रममा पाठ्यक्रममा नैतिक शिक्षा, एआई, कोडिङ, जलवायु परिवर्तन र उद्यमशीलताका विषय समेट्नुपर्ने सुझाव प्राप्त भएको छ। केन्द्रका अनुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि देशभरबाट संकलित सुझावका आधारमा यस्तो माग आएको हो। केन्द्रले साथै प्रदेशका 28 जिल्ला र 46 केन्द्रमा पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा पालिका गरी 25,000 भन्दा बढ़ी सरकारवालासँग प्रत्यक्ष अन्तर्क्रिया गरेको थियो। सरकारवालाहरूले शिक्षालाई व्यावहारिक नहुँदै बुक फ्री डे र ब्याग लेस डे जस्ता अभ्यासलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। साथै शिक्षकको पेशागत विकास र मूल्यांकन प्रणालीमा सुधारको माग समेत गरिएको छ। केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार संकलित सुझाव, विज्ञहरूले तयार पारेका 12 थेमेटिक पेपर र अनुसन्धानका निष्कर्षका आधारमा पाठ्यक्रम अध्यावधि गरिनेछ।
3: संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले पेश गर्नुभएको प्रतिवेदनमा विधेयकका 45 मध्ये 24 दफा संशोधन गर्दै पशु स्वास्थ्य सुरक्षा र किसानको राहतलाई प्राथमिकता दिइएको छ। संशोधन विधेयक अनुसार अब बाध्यात्मक परिस्थिति नआएसम्म वा आवश्यक प्रक्रिया पूरा नगरी शंकाकै आधारमा पशु मार्न पाइने छैन। रोग नियन्त्रणका क्रममा पशु वा पशुजन्य पदार्थ नष्ट गर्नु परेमा धनीलाई राहत र क्षतिपूर्ति दिन छुट्टै क्षतिपूर्ति तथा राहत कोषको व्यवस्था गरेको रोकाले बताउनुभयो। उहाँका अनुसार यस्तो राहत वितरणमा विपन्न, असहाय, एकल महिला र सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिइनेछ। विधेयकमा राष्ट्रिय कार्ययोजना निर्माण, वन्य जन्तुका महामारीको सघन निगरानी र तहगत समन्वयको प्रावधान राखिएको छ। साथै रोग नियन्त्रणका लागि बढ़ीमा 11 सदस्यीय भेटनरी द्रुत प्रतिकारी टोली गठन गर्ने र खटिने कर्मचारीको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था समेत गरेको सभापति रोकाले बताउनुभयो।
4: सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछिरिङ राई विरूद्ध आज आरोपपत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 दिने ढाका सिलाई बुनाई तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रूपियाँ घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराकै मिलेमतमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रूपियाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग दाबीसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। गाजामा युद्धका कारण क्षतिग्रस्त एउटा भवन भत्किँदा 5 बालबालिका सहित कम्तीमा 20 जनाको ज्यान गएको छ। गाजा शहरको ताल अल हावा क्षेत्रमा रहेको 6 तले भवनको भग्नावशेषमा अहिले उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ। भवन असुरक्षित रहेको चेतावनीका बीच त्यहाँ झण्डै 10 परिवार बस्दै आएका थिए। नागरिक सुरक्षा निकायका निर्देशक रायद अल दहसानले भग्नावशेष मुनिबाट आवाज सुनिएकाले मानिसहरू जीवितै फेला पार्ने आशा अझै बाँकी रहेको बताउनु भएको छ। सीमित विकल्पहरूका कारण मानिसहरू क्षतिग्रस्त भवनलाई सुरक्षित ठानेर त्यहाँ सर्न बाध्य भएका उहाँको भनाइ छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको गाजामा रहेको कार्यालयका प्रमुख आलेसान्द्रो मार्सिकका अनुसार क्षतिग्रस्त भवनको भग्नावशेषमा नि 70 देखि 100 जना मानिस फँसेका अनुमान छ। उहाँले गाजाभरि युद्धका कारण क्षतिग्रस्त भएका अरू झण्डै 400 भवन ढल्ने उच्च जोखिममा रहेका चेतावनी दिनुभएको छ।
4: यस्तै जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलो पटक 1 लाख नागेको छ। जापानमा मध्ये 1,07,677 जना 100 वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यसमा 88% महिला छन्। स्वास्थ्य मन्त्री केनिचिरो उएनोले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वस्थ र सक्रिय जीवन बिताइरहेकामा आफू खुशी भएको बताउनु भएको छ। तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे भने सचेत गराउनु भएको छ। विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैली लगायत विभिन्न कारकहरूलाई दिन्छन्। वृद्धवृद्धाहरू पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाड़ी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एरिनामा भएको आजको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली रहेका छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: खेलिमा जलविद्युत आयोजनाको सुरुङमा 5 सब फेला, खोजी चल्दै बाढ़ी प्रभावितको पुनस्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय।
3: डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई।
4: बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै प्रभु बैंकमा 4.5% ब्याज पाइने, कर्जा लगानी नबढेपछि बैंकमा पैसा थोपिने क्रम बढ्दै।
3: युद्धको कारण क्षतिग्रस्त गाजाको भवन भत्किँदा कम्तीमा 20 ज्यान गयो। भग्नावशेष मुनि 70-100 मानिस फसेका अनुमान।
4: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग पराजित।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दि एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
8: जय श्री राम, जय श्री राम।
9: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
8: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
8: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
9: हो नि भाउजू।
10: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
11: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
11: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
10: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
11: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org/ साँझ 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आयुर्वेद चिकित्सा पद्धतिमा नागरिकको आकर्षण बढ्दो, लमजुङमा एक वर्षमा 35,000 लिए आयुर्वेद उपचार सेवा। मनाङको खोत्रोमा ठूला ढुङ्गा सहितको पहिरो खस्ता, आज बिहानदेखि बेसर चामी सड़क अवरूद्ध। असोज 2 र 3 गते संविधान दिवस तथा राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइने र सुन्दर बजारको फूलबारीमा क्यान्सर सम्बन्धी सचेतनासँगै स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न।

0: लमजुङमा आयुर्वेद चिकित्सा पद्धतिमा नागरिकको आकर्षण वृद्धि हुँदै गएको पाइएको छ। जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट गत आर्थिक वर्ष 82-83 मात्र 35,428 जनाले आयुर्वेद सेवा उपचार सेवा लिएका छन्। एक वर्षमा जिल्लाका 12 आयुर्वेद स्वास्थ्य संस्थाबाट नागरिकको उपचार सेवा लिएका हुन्, जसमध्ये बेसर स्थित प्रदेश आयुर्वेद चिकित्सालयबाट मात्र एक वर्षको अवधिमा 11,368 जनाले आयुर्वेद सेवा उपचार सेवा लिएका छन्। चिकित्सालयबाट ओपीडी, पूर्वकर्म, पञ्चकर्म, ज्येष्ठ नागरिक सेवा, स्तनपाई, प्रयोगशाला, योग सेवा र शल्य, अग्निकर्म, मर्म चिकित्सा सेवा प्रदान गरिएको हो। यसै गरी नायनचाड स्थित तारूखार आयुर्वेद स्वास्थ्य औषधालयबाट 3,512 जना, भोटेवाडा आयुर्वेद औषधालयबाट 3,441 जना, चक्रतीर्थ आयुर्वेद औषधालयबाट 3,214 जनाले उपचार सेवा लिएका छन्। सो बाहेक मर्सङ्गी 6 स्थित पानीनुन खानी आयुर्वेद औषधालयबाट 2,802, श्रीमञ्जङ आयुर्वेद औषधालय दोर्दीबाट 2,869, सुन्दर बजार 11 रहेको सिन्दुरी आयुर्वेद औषधालयबाट 2,043, मध्य नेपाल 2 स्थित सोतीपसल आयुर्वेद औषधालयबाट 2,843 जनाले सेवा लिएका छन्। बेसर 2 भकुण्डेमा रहेको नागरिक आरोग्य औषधालयबाट 1,279 जनाले सेवा लिएका छन् भने कोलसत्तर 3 खलेगाउँमा रहेको नागरिक आरोग्य सेवा केन्द्रबाट 354, दूधपोखरीको आरोग्य केन्द्रबाट 825 र डाइनस 9 रहेको नागरिक आरोग्य सेवा केन्द्रबाट गत वर्ष 873 जनाले आयुर्वेद उपचार सेवा लिएका छन्। विशेष गरी कोरोना संक्रमण कालपछि नागरिकहरू आयुर्वेद उपचार सेवाप्रति आकर्षित भएको पाइएको छ। एक वर्षको अवधिमा आयुर्वेद स्वास्थ्यालय संस्थाबाट 23,457 जनाले ओपीडी सेवा लिएका छन् भने 2,829 जनाले पूर्वकर्म पञ्चकर्म सेवा लिएका छन्। 1,154 जनाले प्रयोगशाला सेवा, 344 जनाले स्थापाई सेवा र 431 जनाले योग सेवा लिएका छन्। सो बाहेक 4,550 जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र 1,628 जनालाई विद्यालय आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डाक्टर कुमार कसुलाले जानकारी दिनुभयो। गाउँघर तथा शहरी क्लिनिक सेवाबाट 951 जना लाभान्वित भएका छन् भने 12 जनालाई शल्य, अग्निकर्म तथा मर्म चिकित्सा सेवा प्रदान गरिएको छ। आयुर्वेद उपचारका लागि विशेष गरी दीर्घ रोगीहरू, पेट सम्बन्धी समस्या, अम्लपित्त, पाइल्स, फिस्टुला, हड्डी खिने, ढाड दुख्ने, श्वास प्रश्वास सम्बन्धी समस्या भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरू आउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ वैद्य प्रेम प्रसाद पौडेलले बताउनुभयो। मनाङको नासुङ गाउँपालिका 3 खोत्रोमा पहिरो खस्ता बेसर चामे सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। रातभरको वर्षापछि आज बिहान ठूलो पहिरो खस्ता बेसर चामे सड़क अवरूद्ध भएको हो। रातभर परेको वर्षाका कारण बिहान माथिल्लो डाँडाबाट डिस्को सहित ठूला ढुंगा खसेपछि जेसीबीको सहायताले पनि सड़क खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। पहिरोका कारण गन्तव्यतर्फ हिँडेका सवारी साधन बीच बाटोमै रोकिएका छन्। मानिस समेत हिँड्न नमिल्ने गरी पहिरो खसेको प्रहरीले जनाएको छ। बुधबार दिनभर सड़क खुलाउने प्रयास गरिए पनि पहिरोसँगै ठूला ढुंगा खसेकाले आज सड़क सञ्चालन गर्न नसकिएको मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालले बताउनुभयो। आज ड्रिल मेसिनको सहायताले ढुंगा छेर्ने काम भएको छ। भोलि ब्लास्ट गरेर ढुंगा हटाउने प्रजया खनालले जानकारी दिनुभयो। भोलिसम्म सड़क सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोराले बताउनुभयो। खोत्रोको सोही ठाउँमा एकसाथ अघि पनि पहिरो गएको थियो। मर्सङ्गी नदीमा पानीको बहाव बढ़नुको साथै लगातार वर्षा हुँदा यस क्षेत्रमा पटक पटक पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ। अहिले पहिरो खसेको स्थान भन्दा केही तल गत भदौ 4 गते राति मर्सङ्गी नदीमा बाढ़ीसँगै बहाव बढ़दा सड़क भाँसिएको थियो। सड़क निर्माणका क्रममा लगाएको ग्याबिन सहितको बाघ नदीतर्फ भाँसिएपछि उक्त सड़क खण्डमा सवारी आवागमन प्रभावित हुँदै आएको थियो। उक्त ठाउँमा सड़क अस्थायी रूपमा मरम्मत गरी सञ्चालनमा ल्याइएको छ। यसैबीच लमजुङ बेसर नगरपालिका 6 खरखरी भीरमा पनि बुधबार बिहान पहिरो खस्ता बेसर मनाङ सड़क खण्ड अवरूद्ध भएको थियो। बिहान करिब 6 बजे अविरल वर्षाका कारण माथिबाट पहिरो खसेर सड़क अवरूद्ध भएको सड़क पहिरो हटाएपछि बिहान 8:30 बजेदेखि एकतर्फी सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय लमसुङका प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले बताउनुभयो। वर्षाका कारण खरखरी भीड़मा पटक पटक पहिरो जाने गरेको छ। पहिरोको कारण बेसी शहर मनाङ आवतजावत गर्ने यात्रु तथा सवारी साधनले समस्या भोग्दै आएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस लमसुङमा विविध कार्यक्रम गरी मनाइनु भएको छ। दिवसको अवसरमा प्रभात फेरीसँगै असोज 2 र 3 गते विभिन्न कार्यक्रम गर्ने तयारी भएको हो। दिवस मनाउने सन्दर्भमा जिल्ला समन्वय समिति लमसुङका प्रमुख पूर्ण बहादुर गुरूङको संयोजकतामा संविधान दिवस 2083 जिल्ला स्तरीय समिति गठन भएको छ। समितिमा स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, कार्यालय प्रमुखहरू, नेपाल पत्रकार महासंघ, रेड क्रस, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधि सदस्य रहेका छन्। बुधबार बैठकको बसेको समितिको बैठकले 2 गते बेस नगरपालिकाले बालगृहमा फलफूल, खाद्यान्न र आवश्यक सामग्री वितरण गर्ने निर्णय गरेको छ। 2 गते बिहान 7 बजे प्रदेश अस्पताल बेसरमा जनप्रतिनिधि र कर्मचारीको निशुल्क स्वास्थ्य परीक्षण गरिने, मर्सिङ्गी गाउँपालिकाले मानव सेवा आश्रम र रायनस नगरपालिकाले सर्वोदय सेवा आश्रममा फलफूल, खाद्यान्न तथा आवश्यक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ। त्यसै गरी 2 गते शिक्षा दिवस पनि परेकाले शिक्षा दिवस र संविधान दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय इकाई मावि तह स्तरीय वक्तित्व कला प्रतियोगिता आयोजना गर्ने भएको छ। सो बाहेक असोज 2 र 3 गते जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकाय, कार्यालय एवं शैक्षिक संस्था तथा सामुदायिक संघ संस्थाहरूले राष्ट्रिय झण्डा एवं ब्यानर सजाय, कार्यालय र परिसरको सरसफाई गर्ने, जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरूमा साझा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ। संविधान दिवसको अवसरमा स्थानीय छाप तथा विद्युतीय संचार माध्यमबाट संविधानको महत्वका विषयमा विभिन्न सन्देश तथा कार्यक्रमहरू प्रकाशन प्रसारण गर्न अनुरोध गर्ने निर्णय भएको छ। असोज 3 गते बिहान 7 बजे मनाङ्गी चौतराबाट जिल्ला समन्वय समितिको सभाहलमा प्रभात फेरी निकालिने भएको छ। मुलुकमा इतिहासमै प्रथम पटक प्रतिनिधि सम्मिलित संविधान सभाबाट 2072 असोज 3 गते संविधान जारी भएको हो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। लमजुङको बेसर नगरपालिको सात चण्डीडाँडा स्थित गोमा घिमिरेको घरबाट बुधबार बिहान करिब 14 तोला सुन विभिन्न गरगहना चोरी भएको छ। 50 वर्षीय घिमिरेको घरबाट सुनका गरगहना चोरी भएको सूचना पाएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ। चोरीमा संलग्न व्यक्ति फरार रहेकाले प्रहरी टोलीले खोजी कार्य जारी राखेको जनाएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको ₹1,00,000 दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166, 98560-45248, 98412-38555 र 98560-45357 लमसुङ उद्योग वाणिज्य संघ बेसी सहर लमसुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिका सँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छूट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको सातबिसे स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 9841112। सुबेदार चित्रबहादुर गुरूङ, अध्यक्ष लमजुङ भारतीय भूपसैनिक विकास समिति लमजुङ।
2: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
3: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
2: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
4: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
5: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
1: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
6: भावपूर्ण श्रद्धांजलि। श्री चण्डी स्थान भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सुबेदार नरबहादुर रिमालको यही मिति 2083 भदौ 24 गतेका दिन 86 वर्षको उमेरमा भएको असामयिक निधनले हामी स्तब्ध छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछौं। श्री चण्डीस्थान संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी बेसी शहर 6 मकैडाँडा।
7: मर्सङदी एफएम 95 मेगाहर्ज।
2: विषमपछि स्वागत छ। अब बाँकी समाचार। सुन्दरबजार नगरपालिका नौ फूलबारीमा समुदाय स्तरमा क्यान्सर सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ। नेपाल अर्बुद रोग निवारण संस्थाको 44 स्थापना दिवसको अवसरमा बुधबार कार्यक्रम भएको हो। क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुको साथै समुदायमा स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाको आयोजना तथा आईजीसीएस नमूना सामुदायिक अस्पताल सुन्दरबजारको प्राविधिक सहयोग र भोटोडा सामुदायिक सिकाई केन्द्रको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा 42 जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। सहभागीलाई क्यान्सरका जोखिमका कारण, रोकथाम, प्रारम्भिक पहिचान तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी समेत दिएको थियो। नेपाल अर्बुद रोग निवारण संस्था लमजुङकी उपाध्यक्ष शोभा ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले संस्थाको परिचय तथा विभिन्न गतिविधिबारे जानकारी गराउनु थियो। नमूना सामुदायिक अस्पतालकी मनोविमर्शदाता समेत रहनुभएकी ठगुरीले समुदाय स्तरमै स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्दै क्यान्सरको जोखिम, रोकथाम र प्रारम्भिक पहिचान बारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। त्यस्तै नमूना सामुदायिक अस्पतालको ओपीडी तथा इमर्जेन्सी इन्चार्ज रामचन्द्र ढकालले क्यान्सरको जोखिम तथा कारक तत्व, रोकथाम, प्रारम्भिक पहिचान र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायलाई नियमित स्वास्थ्य परीक्षण तथा समयमा रोग पहिचान प्रति थप सचेत बनाउन सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा भोटेवाडा सामुदायिक सिकाई केन्द्रले समेत सहकार्य तथा सहयोग गरेको थियो। भोटेकोशी बाढ़ीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका छका 56 परिवारलाई राशान्ति फाउण्डेशनले राहत सामग्री उपलब्ध गराएको छ। बाढ़ीका कारण घर तथा सम्पत्ति गुमाएका परिवारलाई लक्षित गरी फाउण्डेशनले खाद्यान्न, स्वास्थ्य तथा महिला स्वास्थ्य सामग्री रहित सहितको राहत प्याकेज उपलब्ध गराएको हो। प्रत्येक परिवारका लागि एक कार्टुन चौचौ, 5 किलो चिउरा, एक प्याकेट चकलेट, एक दर्जन बिस्कुट, 10 प्याकेट सेनिटरी प्याड र 2 पत्ता प्यारासिटामोल उपलब्ध गराएको हो। लमसुङको भोटेवाडा सिउँडीबार घर भए हाल बेलायत बस्दै आएका समाजसेवी राज शान्ति सुनारको नेतृत्वमा राहत सामग्री जुटाएको हो। बाढ़ीका कारण घरविहीन परिवारलाई अहिले बसोबास, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको अभाव छ। घर पसल र सम्पत्तिमा क्षति पुगेपछि उनीहरूको जीविकोपार्जनमा समेत प्रभावित भएको स्थानीयले बताएका छन्। राहत वितरणमा गल्छी गाउँपालिका छका वडाध्यक्ष दीपक कार्की, स्थानीय समेत रहेका गैरावसिया नेपाली संघ एनआरएन एक संघ आबद्ध विक्रम ढकालले सहजीकरण गरेका थिए। राजकुमार सुनार र श्रीमती शान्ति सुनारले फाउण्डेशन मार्फत नेपालमा विभिन्न सामाजिक तथा मानवीय काममा सहयोग गर्दै आएका छन्। शान्ति सुनारको जन्मदिनको अवसरमा व्यक्तिगत खुशीलाई बाढ़ी पीड़ितसँग बाँड्ने उद्देश्यले यसपटक राहत सहयोग गरिएको फाउण्डेशनले जनाएको छ। मर्सिङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
7: मुख्य समाचारका प्रायोजक
8: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: आयुर्वेद चिकित्सा पद्धतिमा नागरिकको आकर्षण बढ़दो, लमजुङमा एक वर्षमा 35,000 लिए आयुर्वेद उपचार सेवा। मनाङको खोत्रोमा ठूला ढुङ्गा सहितको पहिरो खस्ता, आज बिहानदेखि बेसी सर चामे सड़क अवरूद्ध। असोज 2 र 3 गते संविधान दिवस तथा राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइने, र सुन्दर बजारको फूलबारीमा क्यान्सर सम्बन्धी सचेतनासँगै स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न। साँझ 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलोलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनो हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7, युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665-20973, मोबाइल 97463-06501।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
5: Extreme energy drink.
6: Time check. अहिले ठीक 7 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: California. Extreme energy drink.
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।
7: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: कृषि विकास कार्यालय लम्जुङको सूचना। कृषि विकास कार्यालय लम्जुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लम्जुङ जिल्ला भित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
2: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
4: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
2: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि चुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
4: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट पास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
2: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000 0665201030
2: मोबाइल नम्बर 9856045230 र 9856080140। सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली लम्जुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चिलिमी सुरुङमा थप चार सब फेला, मृतकको संख्या 1,399 पुग्यो। बाढ़ी प्रभावित नुवाकोट र रसुवामा 21 जना चिकित्सकको टोली परिचालन। बाढ़ी पीड़ित बालबालिकाको जिम्मेवारी सरकारले लिने।
1: घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ।
0: जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिको 11 बुँदे सुझाव। अब डिजिटल राहदानी र भिसालाई पनि मान्यता दिने तयारी। अध्यागमन विभागका अधिकांश सेवा कागज रहित बनाउँदै
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ।
0: ग्यास अभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी। पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध। बाढ़ी पछिको पुनर्स्थापनाका लागि कानून बनाउनु पर्ने दलहरूको जोड।
3: प्रधानमन्त्रीजीले नै संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपिराख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो।
0: र एसियाड महिला भलिबलमा नेपाल जापानसँग 3-0 पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी त्रिशुलीको विपद केवल एउटा प्राकृतिक विपत्ति होइन, यो नेपालको विकास नीति, पूर्वाधार निर्माण, ऊर्जा सुरक्षा र जलवायु कूटनीतिलाई पुनर्विचार गर्ने एउटा गम्भीर सन्देश पनि हो। अबको पुनर्निर्माण विगतकै संरचना दोहोर्याउने होइन, भविष्यका जोखिमलाई ध्यानमा राखेर सुरक्षित, उत्थानशील र दिगो नेपाल निर्माण गर्ने अवसर बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढ़ाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
1: बाढ़ी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ, उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ, र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौं। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौं। जो प्रभावित हुनुहुन्छ, जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ, उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने, आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौं।
5: यसैबीच सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पुँजीगत लाभ कर उल्लेखनीय रूपमा घटाउने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको शेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर हेरफेर गरिएको बताउनु भएको हो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले गरेको निर्णय अनुसार व्यक्तिगत लगानीकर्ताका लागि करको दर परिमार्जन गरिएको हो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेल
1: सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने भनेको छ। यसभन्दा अगाडि 365 दिनभन्दा बढ़ी स्वामित्वमा भएको लागि 7.5% थियो, त्यसलाई घटाएर 3.5% ल्याइएको छ भने 365 वा सोभन्दा कम स्वामित्वमा भएको लागि 10% थियो, त्यसलाई घटाएर 5% ल्याइएको छ।
5: रसुवाको भोटेखोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 22 दिन आज रसुवाको चेलिमे जलविद्युत आयोजनाको सुरुङभित्र चारजनाको शव फेला परेको छ। सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा चारवटा शव भेटिएका हुन्। योसँगै अहिलेसम्म बाढ़ीमा परेका 1,379 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 199, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 रहेका छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। चितवन मेडिकल कलेज सीएमसी प्रशिक्षण अस्पतालले बाढ़ी प्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ। अस्पतालले आज बाढ़ी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सक सहित 21 जनाको टोली पठाएको हो। टोलीले आगामी असोज 5 गतेसम्म बाढ़ी प्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य उपचार सेवा दिनेछ। टोलीको नेतृत्व गरेका डाक्टर वीरेन्द्र राउतका अनुसार टोलीमा मुटु रोग, जनरल मेडिसिन, हार्ट जोर्नी, मनोरोग लगायत विशेष के रहेका छन्। टोलीले भिडियो एक्सरे, युरिनरी, आरई, पीएफटी, ल्याब परीक्षण लगायतका सेवा दिनेछ। परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निशुल्क उपलब्ध गराइनेछ। जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलका सम्बन्धमा संसदीय समितिले सरकारलाई 11 बुधी सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु वित्त परिचालनमा अधिकतम लाभ प्राप्त गर्ने गरी पहल लिन सरकारलाई सुझाव दिएको हो। अधिगमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागका मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो। विदेशी पर्यटकले होटलमा चेक इन गर्दा सुरक्षा चेक जाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट भिसा नभए पनि एप देखाइएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो। त्यस्तै डिजिटल प्रविधि चाहना भन्दा आवश्यकता रहेको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो।
6: यो हाम्रो चाहना भन्दा पनि यो हाम्रो आवश्यकता हो भन्ने लाग्छ। अहिलेको विश्वको अत्यन्तै फास्ट प्रविधिको युगमा हामी अब यो भन्दा ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो। त्यसकारणले मलाई विश्वास छ यहाँहरू सबैले यसलाई सहज रूपमा र हाम्रो आजको आवश्यकताको रूपमा यसलाई लिनुभएको छ भन्ने मलाई लाग्छ।
5: बाढ़ीपछि प्रधानमन्त्री बालिन शाहले प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र सरकारवालासँग निरन्तर समन्वय र छलफल गरिरहनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बताउनु भएको छ। आज बसेको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले बैठकलाई व्यवस्था गरेको भन्ने दावी अस्वीकार गर्दै पार्टी र सरकार बीच जिम्मेवारी बाँडफाँड गरेर काम गरिरहेको बताउनुभयो।
7: बिल्कुल होइन, प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञ सम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनु भएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको प्रधान के अरे जनप्रतिनिधिसँग भेटिरहनु भएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो नि त। राजनीतिक हामी त काम बाँडफाँड गरेर गर्छौ नि। हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू, प्रधानमन्त्री हुने एउटा त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने। अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने।
5: यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेखोसी नदीमा आएको बाढ़ीपछिको अवस्थामा सिर्जित विपदबारे काम गर्नका लागि गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो।
8: संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौं, यत्रो जिम्मेवारी पनि दिएका छौं,
3: तर प्रधानमन्त्रीजीले नै संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त। त्यसैले राष्ट्रसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, तर सँगसँगै तपाईँकै दलको सरकार भएको, तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुरा पनि हेका राख्नु होला।
5: राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीले नीतिगत रूपमा कानून बनाएर बाढ़ी प्रभावितको पुनस्थापनाका लागि काम गर्ने धारणा राख्नुभयो। अधिगमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रियाबारे विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताउनुभयो। ट्रेकिङ परमिट, कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने भएको हो। विभागले मोबाइल एप मार्फत विदेशी नागरिक पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको महानिर्देशक तिवारीले बताउनुभयो।
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नु भएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ, भेरिफाई गर्न सक्छौँ, त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ। र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेशनलाई प्रयोग गर्न, अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौँ। त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर राख्न खोज्दा अभाव भएको दोहोर्याएको छ। ग्यास अभावको अफवाहमा उपभोक्ताले भएभरिका सिलिण्डर भर्न खोज्दा समस्या भएको दावी भएको हो। अहिले मन्त्रालयले थप 160 एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकारलाई आग्रह गरेको र सकारात्मक प्रतिक्रिया आएकोले समस्या नहुने बताएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। जापानको नागोयामा भइरहेको 20 संस्करणको एसियाली खेलकुदको औपचारिक शुरूआत हुन 3 बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ। 21 खेलमा सहभागिता जनाइएको नेपालको खेल आजदेखि शुरू भएको हो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो।
0: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा जोड।
9: खानेपानीको रिसोर चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जंगली जनावर मानव बस्तीको चाहिँ बडा बग्ने फर्मुलाहरू चाहिँ देखिएन।
0: नागरिकता पासपोर्ट जस्ता कागज पत्र हराएमा के गर्ने? जानकारी सहितको मिलिजुली नेपालीका साथै पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटीन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
16: बाढ़ीले तपाईँको पनि सरकारी कागज पत्र बगाएको होला। हराएका वा नष्ट भएका सरकारी कागज पत्र कहाँ र कसरी लिने? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले,
17: यो रसुवा बटेकोसीको बारीमा जो पढ्नु भएको छ, उहाँ सभ्यतामा पढ्नु भएको छ, उहाँलाई कागजातको विषयमा चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै सहजीकरण गरिदिन्छ। कसैको नागरिकता हरायो च्यातियो भने त्यो अवस्थामा सम्बन्धित ओडाले सिफारिस गरेर आयो भने जिल्ला प्रशासन कार्यालयले दिने प्रावधान अहिलेकै कानूनमा पनि रहेको अवस्था छ। राष्ट्रिय परिचय पत्र प्राप्त गरिसक्नु भएको व्यक्ति हुनुहुन्थ्यो, उहाँको चाहिँ अब राष्ट्रिय परिचय पत्रको कार्ड हरायो भने पञ्जीकरण विभागले चाहिँ एउटा पोर्टलको विकास गरेको छ। यो आज मात्र होइन, अगाडिदेखि नै प्र्याक्टिसमा छ। त्यहाँ उहाँले आफ्नो विवरणहरू प्रविष्ट गर्नुभयो भने चाहिँ त्यो प्रविष्ट गरेको विवरणको आधारमा उहाँले चाहिँ इलेक्ट्रोनिक एनआईडी प्राप्त गर्नुहुन्छ, जसमा उहाँलाई आफूलाई आवश्यक पर्ने त्यो निन नम्बरहरू पनि उपलब्ध भएको हुन्छ। त्यो निन नम्बरका आधारमा उहाँले अन्यत्रतिर पनि त्यसलाई उपयोग गर्न सक्नुहुन्छ। कतिपय स्कुलका कागजपत्रहरू, कलेजका कागजपत्र होलान् भने तत्त कानूनले नै यस्ता विषयकोहरूको प्रोभिजन गरेको छ, व्यवस्थाहरू गरेको हुन्छ। त्यो व्यवस्थालाई आधार मानेर गर्छौँ। हामीसँग अहिले भएका जुन कानूनले पनि ती प्राप्त गर्ने आधारहरू प्रदान गरेका छन्, सम्बन्धित ओडाको सिफारिसका आधारमा गृह मन्त्रालय अन्तर्गतका उहाँले कागजात प्राप्त गर्न सक्नुहुन्छ। र झन् पछिल्लो चरणमा त अहिले हाम्रो नागरिकताका विवरणहरू विशेष गरिकन एकदम हाम्रो कम्प्युटराइज पनि भएको अवस्थाले गर्दाखेरि पनि उहाँलाई खोज्न सजिलो हुन्छ। कहीँ कतै विशिष्टीकृत समस्याहरू आयो भने सरकारले त्यही अनुसार सम्बोधन गर्दै जान्छ।
16: विपदमा नष्ट भएका सरकारी कागजपत्र फेरि लिने तरिका बताउँदै हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। धादिङको सिद्धलेक गाउँपालिकाले बाढ़ी प्रभावित क्षेत्रका महिला र गर्भवतीलाई विशेष ख्याल गरेको जनाएको छ। प्रभावित क्षेत्रमा अरू के काम भइरहेको छ भनेर हामीले पालिकाका उपाध्यक्ष सविता अर्याललाई सोधेका छौं।
18: चारवटा वडामा हाम्रो क्षति भएको, 7 नम्बर, 6 नम्बर, 4 नम्बर, 3 नम्बर, प्राविधिकज्यूहरू, अब कर्मचारी, जनप्रतिनिधि सबै हामी चाहिँ लागिरहेका छौं। मृतकहरूको र बेपत्ता भएका परिवारको चाहिँ हामीले उहाँको पर व्यक्ति 50,000 दिने भनेर निर्णय गरेका छौँ। त्यस्तै गरेर महिला र बालबालिका अपाङ्गता भएका क्षेत्रमा विशेष हामीले त्यहाँ गएका छौँ र केही व्यक्ति वृद्ध हुनुहुन्छ, अब उहाँले खाइरहनु भएको औषधिहरू, र उहाँसँग सम्पर्कमा छौँ। जुन मनोविवर्षकर्तालाई पनि हामीले परिचालन गरेका छौँ र स्वास्थ्य कर्मीहरूलाई व्यक्ति भेट गर्ने कामहरू गर्नुपर्छ भने त्यसरी लागेको छौँ।
16: मनोविमर्शकर्ता प्रभावित क्षेत्रमा पठाइएको, जनप्रतिनिधिहरू पनि बेला बेला प्रभावित परिवारसँग भेट नपुगेको बताउँदै हुनुहुन्थ्यो सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल। बेत्रावती बजार बाढ़ीले बगाएपछि प्रभावितहरू अहिले स्वारा डाँडामा टेन्टमा बसिरहेका छन्। विपदका बेला बाससँगै शुद्ध खानेपानीको चिन्ता उत्तिकै हुन्छ। आश्रयस्थलमा पानीको जोहो र फोहोर व्यवस्थापन कसरी भइरहेको छ त? स्थानीय अष्टमान डंगल,
9: खानेपानीको रिसोर्स चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जंगली जनावर मानव बस्तीको चाहिँ बाट बग्ने फर्मेलाहरू चाहिँ देखिएन। त्यहाँबाट पाइपको थ्रुबाट चाहिँ एउटा धारा ल्याएर यहाँ व्यवस्थापन गरेका छौँ र यहाँ निस्केको फर्मेलाहरूलाई चाहिँ अहिले हामीले डस्टबिनबाट उठाएर चाहिँ यहाँ बोरामा प्याकिङ गरेर राखेका छौँ। यसलाई चाहिँ अब यो दूरीबाट करिब 100 मिटरसम्म पर लगेर डिस्पोज गर्ने चाहिँ हामीले एउटा प्लान बनाएका छौँ। त्यसको लागि त्यो डिस्पोज गर्दा पनि हामीले गरेको फर्मेलाको डिस्पोजले अर्को समुदायलाई र चाहिँ बाटोमा हिँड्ने यात्रुहरूलाई असर नपर्ने ठाउँ हामी खोजीमा छौँ र कुहिनेर चाहिँ एकातिर चाहिँ नकुहिने एकातिर राखेर कुहिनेर त्यसलाई चाहिँ खाल्टामा एउटा चाहिँ वेट पिट एउटा ड्राई पिट बनाएर चाहिँ कुहिनेलाई एउटा खाल्टामा राखेर चाहिँ पुर्ने, नकुहिनेलाई चाहिँ खाल्टामा पुर्ने भन्ने चाहिँ योजना बनाएका छौँ।
16: पानी शुद्ध भएन भने झाडा पखला हैजा लगायतका रोग लाग्न सक्ने चिकित्सकहरूले बताएका छन् अनि वरपर सरसफाई राख्दा दुर्गन्ध नफैलने र अन्य रोग लाग्नबाट बच्न सहयोग पुग्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुन्छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भीषण बाढ़ीले पुर्याएको क्षतिपछि बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा परेको प्रभाव,
19: विशेष गरेर अहिले सबैभन्दा बढ़ी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ, हामीहरू पनि त्यसमा लागिरहेका छौं।
0: पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
20: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पोषण संवाद।
14: पोषण संवादमा आज हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले पुर्याएको क्षतिपछि बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा सामग्री लिएर आएका छौं। भीषण बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा कम्तीमा पनि 17,000 बालबालिकामा मानवीय सहायताको तत्काल आवश्यकता देखिएको छ। सयौं बालबालिका अभिभावक विहीन भएका छन्। बाढ़ीपछि राहतमा प्राय चामल, चाउचाउ, बिस्कुट आदि पुग्दछन्, तर बालबालिका, गर्भवती, सुत्केरीका लागि यतिले मात्र पर्याप्त हुँदैन। विपदको समयमा जस्तो भए पनि 6 महिनासम्मका शिशु सबैभन्दा महत्वपूर्ण हुन्छन्। उनीहरूका लागि आमाले पर्याप्त दूध खुवाउने वातावरण छ कि छैन त्यो पनि हेरिदिनु पर्दछ। बाढ़ी, तनाव वा विपत्तिको समयमा पनि आमाले स्तनपान निरन्तर गर्ने वातावरण बनाउनु पर्दछ। विपदको समयमा महिला प्राय परिवारका अन्य सदस्यलाई खाना खुवाएर आफूले खाने गर्दछन्। यो विशेष गरी गर्भवती र स्तनपान भएका आमाका लागि निकै जोखिमपूर्ण हुन्छ। साथी सुशीला श्रेष्ठले नुवाकोटको आश्रय स्थलमा बसिरहनु भएका एकजना सुत्केरीसँग भलाकुसारी गर्नु भएको छ।
23: कति भयो बच्चा छ? यो 19 गते आज 16 गते 17, 18, 19 3 दिनमा 3 महिनाको हुने रहेछ।
24: सुत्केरी बस्न आएको थिएँ, ठ्याक्कै त्यही दिन बाढी आएकै दिन म हस्पिटल गएको थिएँ, तिर्सुली हस्पिटल। अनि त्यहाँनिर 3 दिन म घर पनि गएँ, अनि त्यसपछि किन आएँ भने मेरो नानीको खोपलाहरू किन थिएन क्या,
23: खोप लाउने बहानामा हस्पिटल जाँदा बाँचियो।
24: अनि त्यही लागि छोरीकै भाग्यले बाँचे जस्तो लाग्छ।
25: बोबु पुगे होइन, त्यही भएर
24: रोइरहेको।
23: कस्तो छ बच्चा?
24: ठिकै छ भन्नु पर्यो, अब के भन्नु है, पाएन नानीको साथ गाह्रो त छ होइन।
23: तिन महिना त सुत्केरी, अब छ महिनासम्म त सुत्केरी स्याहार्नै गर्नुपर्ने हुन्छ नि त. खानपानदेखि लिएर जिउ तेलसेल लगाउने यताउति गर्ने चलन छ नि त. खानपान चाहिँ कस्तो छ नि?
24: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर खान्छ नि.
23: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ?
24: अझ नपुगे पनि अब
23: अप्ठ्यारो. खानपान चाहिँ राम्रै छ, तर जस्तो अरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
24: छैन. मेरो नानीलाई त्यहाँनिर त्यो खाना बाँधेर चिजहरूलाई बाँधेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिरको मात्रै खानु क्या, मेरै पुगिरहेको थियो. अनि अहिले फेरि अब यहाँ त्यसरी चाहिँ दुध नपुग्ने भएछ. दुध र अलिक फर्मस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध खानिरहेको छु. मेरो दुध चाहिँ पुगियो होइन,
22: गर्भवती र सुत्केरी महिलामा रक्त अल्पता रोक्न आइरन, फोलिक एसिड लगायतका आवश्यक सूक्ष्म पोषक तत्व नियमित रूपमा उपलब्ध गराउनु आवश्यक छ. राहतका नाममा चाउचाउ जस्ता जंक फूड भन्दा पनि अण्डा, दाल, गेडागुडी, दूध दही जस्ता प्रोटिनयुक्त खाद्य पदार्थको व्यवस्था गरिदियो भने बालबालिका तथा आमा दुवैको पोषणमा सघाउ पुग्छ. सबै गुमेको बेलामा किन खानु पर्यो, किन खुवाउनु पर्यो भन्ने पनि हुन सक्छ. यो समयमा बालबालिका, महिला र सबै मानिसको पोषणका लागि उत्प्रेरणा र परामर्शको आवश्यकता हुन्छ. हामीले प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईसँग कुराकानी गरेका छौं.
19: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ. हामीहरू पनि त्यसमा लागिरहेका छौँ. विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ. पहिलो चाहिँ भोजनै होस् भनेर हो. पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ, विशेष गरेर केटाकेटी बालबालिकाहरू, साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू, उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए. त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु, म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ. र त्यसमध्ये पनि हामीले अब सानो उमेरमा हाम्रो बालबालिकाहरूलाई विद्यालयमा पनि हामीहरूले पोषणको कार्यक्रमहरू गर्ने गर्दथ्यौं, गर्दछौं पनि, भइ पनि राखेको छ धेरै ठाउँमा. किनभने बालबालिकाले पहिला यो पोषण लिए भने मात्रै मानसिक पोषण र जिन्दगीको पोषण हुन्छ भन्ने हाम्रो एउटा सामान्य त्यो बेसिक सिद्धान्त पनि हो र विज्ञान पनि त्यही नै हो. त्यसले गर्दाखेरि हामीले जो बालबालिकाहरू हुनुहुन्छ र जो बालबालिकालाई भर्खरै जन्म दिनुभएको एउटा आमाहरू हुनुहुन्छ, उहाँलाई विशेष हामीले ध्यान दिनुपर्ने हुन्छ. र अर्को कुराकानी भनेको चाहिँ अहिले सबैजनालाई कहीँ कहीँ हामी सेल्टरमा राखिरहेका छौँ. सेल्टरमा त्यहाँ साना नानीहरू पनि हुनुहुन्छ, युवा वयस्क पनि हुनुहुन्छ, त्यहाँ अरू उमेरको पनि हुनुहुन्छ. अनि त्यो ठाउँमा चाहिँ हामीले ख्याल गर्दाखेरि चाहिँ एकअर्कालाई केयर गरेर, पहिलो भनेको त भोजन पनि भयो, पुग्दोसम्मको हामीले भोजन जे उपलब्ध छ त्यसलाई हामीले स्वीकार गर्ने. दोस्रो लेभलको भोजन भनेको चाहिँ हामीले अलिकति सकारात्मक चिन्तनलाई हामीले अब यहाँसम्म त हामी आयौं, अब हामीले यहाँबाट अगाडि बढ्नुपर्नेछ भन्ने खालको जस्तो चिन्तनमा हामीहरूले सेवा दिनुपर्ने जस्तो हुन्छ.
22: बालबालिका बढ्दै जाँदा खाद्य पदार्थलाई उमेर अनुसार नरम, राम्ररी पकाएर र सानो सानो मात्रामा पटक पटक खुवाउनु पर्दछ. नेपालमा 6 देखि 23 महिनाका धेरै बालबालिकाहरूमा पर्याप्त विविध आहार नपाउने समस्या पहिलेदेखि नै छ. यी सबै समस्या समाधानका लागि पोषण सम्बन्धी सचेतनाको आवश्यक छ. दीपक आचार्य, सीआईएन, काठमाडौँ. चिलिमेरी सुरुङमा थप 400 फेला, मृतकको संख्या 1,300 पुग्यो. बाढ़ी प्रभावित नुवाकोट र रसुवामा 21 जना चिकित्सकको टोली परिचालन छन्। बाढ़ी पीड़ित बालबालिकाको जिम्मेवारी अब सरकारले लिने भएको छ. जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिले 11 बुझे सुझाव दिएको छ. अब डिजिटल राहदानी र भिसालाई पनि मान्यता दिने तयारी गरिएको छ. अध्यागमन विभागले अधिकांश सेवा अब कागज रहित बनाउने पनि योजना सार्वजनिक गरेको छ. ग्यास अभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी भएको छ. पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध लगाउने बताइएको छ. बाढ़ीपछिको पुनर्स्थापनाका लागि कानून बनाउनु पर्ने दलहरूले जोड़ समेत दिएका छन्. र एसियाड महिला भलिबलमा नेपाल जापानसँग 3-0 पराजित भएको छ. हस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु. नमस्कार, शुभरात्री.
1: एक्सट्रीम एनर्जी ड्रिंक
3: टाइम टेक अहिले ठीक 8 बजेको छ
4: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Siphonia. Extreme energy drink.
1: होइन नि खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
2: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
2: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39-157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
6: ए बिस्तारै बिस्तारै बिस्तारै जानु। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाई, हाम्रै बेसी सरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रङ्गीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ,
10: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74-065।
10: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
11: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्याट नै त्यही सिलाए नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्याटहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिसर नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846092406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
6: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850086780।
9: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5020-209।

0: क्यारो टीवी एप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक में। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुनेछन्।
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा राष्ट्रपा सभापतिको आह्वानमा सर्वदलीय संयन्त्र बनाउने दलहरूको निर्णय, तर विपदका बेला विपक्षीले खोजे प्रधानमन्त्री।
1: प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो, प्रधानले सर्वदलीय बैठक आयोजना गर्नु या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनु।
0: चिलिमेको सुरुङबाट आज 500 फेला उक्त आयोजनाका प्रमुख भन्छन्।
2: खोज्न गएको आर्मीहरूको भनिअनुसार त्यहाँ अब जीवित होइन, भेट्ने सम्भावना जानु छ भन्छ, अब माथि देखिने ठाउँसम्म।
0: र क्यानाडालाई युको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई युरोपेली आयोगकी अध्यक्षको समर्थन। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लायनले क्यानाडा युरोपेली संघको पहिलो एसोसिएट सदस्य बनोस् भन्ने चाहेको बताएकी छन्। विधिमा आधारित प्रणालीमा क्षति पुर्याइएको भन्दै उनले लोकतान्त्रिक मुलुकहरूले साझेदारी र नयाँ गठबन्धन बारे पुनर्विचार गर्नुपर्ने युरोपेली संसदलाई बताइन्। ब्रसल्सबाट बीबीसी संवाददाता निक बिक भन्छन्, हामीले थाहा छैन कि त्यो कस्तो हुनेछ। युको कानून र प्रक्रियामा एसोसिएट सदस्यताको व्यवस्था छैन र सबै सदस्य राष्ट्रहरू सहमत भए पनि त्यसमा वर्षौं समय लाग्न सक्छ। बीबीसी संवाददाता निक बिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिग्रदो सम्बन्धबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले युसँग छुट्टै खालको साझेदारी चाहेको गत साता बताएका थिए। इजरायली हमलाहरूबाट कमजोर बनेको एक आवासीय भवनको एउटा ब्लक भत्किँदा कम्तीमा 20 जनाको ज्यान गएको गाजास्थित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ। ज्यान गुमाउने मध्ये 5 जना बालबालिका छन्। गाजा सिटीको ताल अल हवा क्षेत्रमा भत्किएको आवासीय भवनको भग्नावशेषभित्र करिब 100 जना फँसेको हुन सक्ने ठानिएको छ। युएनडीपीका अनुसार उसका कर्मचारीहरूले फँसेका मानिसहरू खोज्न सघाइरहेका छन्। अरू विकल्प नहुँदा जोखिम मोलेरै 10 वटा परिवार उक्त आवासीय भवनमा बस्दै आएका थिए। त्यहाँ आक्रमणबाट कमजोर बनेका करिब 2000 भवन भत्किने जोखिममा रहेको बताइन्छ। द हेग स्थित युद्ध अपराध सम्बन्धी एउटा न्यायाधिकरणले कोसोभोका भूतपूर्व राष्ट्रपति हासिम थाचीलाई 25 वर्ष जेल सजाय सुनाएको छ। सन् 1990 दशकमा भएको बालकन्स द्वन्दका बेला गैर कानूनी गिरफ्तारी, यातना, हत्या र क्रूर व्यवहार गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन्। उनी विरूद्ध लगाइएका अरू कैयौं अभियोगहरू पुष्टि हुन सकेनन्। कोसोभोमा थाचीलाई कतिपयले नायकका रूपमा पनि हेर्ने गरेका छन्। न्यायाधिकरणको फैसला प्रत्यक्ष हेर्न कोसोभोमा ठूलो पर्दाहरूको व्यवस्था गरिएको थियो। युद्धकालीन 3 जना पूर्व कमाण्डरसँगै उनी विरूद्ध मुद्दा चलाइएको थियो। यमनका हुतीहरूले साउदी स्वामित्वका थुप्रै निशानाहरूमा हमला गरेको बताए पनि मुस्लिमहरूको पवित्र शहर मक्कामा ड्रोन हमला नगरेको जनाएका छन्। यमनको मारिब प्रान्तमा साउदी अरबको F-15 लडाकुको विमान खसालिदिएको उनीहरूले बताएका छन्, तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन। इरान समर्थित हुतीहरूले एउटा साउदी हवाई अखडा र तेल केन्द्रहरूमाथि पनि हमला गरेको बताएका छन्। साउदी अरबले कुनै पनि हमलाको पुष्टि गरेको छैन। र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले रोहिंज्या र अरू शरणार्थीहरूलाई द्रुत फिर्ती गराउने विषयमा छलफलका लागि म्यानमारका राष्ट्रपति मिन आङ लाइङलाई निम्त्याउने योजना बनाएको बताएका छन्। सन् 2021 म्यानमारको लोकतान्त्रिक सरकारलाई हटाएर सत्तामा आएका सैनिक नेतालाई औपचारिक भ्रमण गराउन चाहने देशहरूको सूचीमा पछिल्लो पटक मलेसिया थपिएको छ। मलेसियामा दर्ता गरिएका 2 लाख भन्दा बढ़ी शरणार्थी मध्ये अधिकांश रोहिंज्या छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भोटेकोशी त्रिशुली बाढ़ीबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज आयोजना गरेको विभिन्न दलको बैठकले एक साताभित्र विपदमा काम गर्न सघाउने गरी एक सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ। रसुवा विपदको 3 साता पुग्दा रासोपा सभापति रवि लामिछानेले दोस्रो पटक सर्वदलीय बैठक बोलाए पनि हालसम्म प्रधानमन्त्री बालेन्द्र शाहले भने त्यसो गरेका छैनन्, जसबारे आजको बैठकमा विपक्षी दलहरूले कुरा उठाएको बताएका छन्। तर बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा सभापति लामिछानेले भने प्रधानमन्त्रीको बचाव गरे। उनले भने
4: हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू प्रधानमन्त्री हुने हो, त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने। अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन। यद्यपि आइदिए हुन्थ्यो बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो, तर गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ त्यहाँ त स्थानीय त नभेट्नु थियो त कसैलाई भेट्नु हुन्न थियो। स्थानीय तहको वडा अध्यक्षसम्मसँग फोनमा कुराकानी हुने, त्यहाँका पालिकाका प्रमुखहरूसँग बसेर घण्टौं गहन छलफल हुने भनेको यो चाहिँ हाम्रो कामको बाँडफाँड हो।
0: भदौ 10 गतेको यस विपदमा परेका करिब 1400 जनाको शव हालसम्म फेला परेको छ भने 5100 भन्दा धेरै अझै सम्पर्कविहीन अवस्थामा छन्। यसै विषयमा उक्त बैठकमा सहभागी भएका एक विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका एकजना नेता वर्षमान पुनसँग केही बेर अघि हामीले कुराकानी गरेका छौं। हामीले शुरूमा उनलाई सर्वदलीय संयन्त्र गठनले के फरक पार्छ भनी सोधेका छौं।
1: हामीले 2072 भूकम्पपछि एउटा ऐन नै बनाएर यस प्रकारका विपदहरू सम्बन्धी काम गर्नको लागि संयन्त्र बनाएका छौं। खास गरी प्रधानमन्त्रीज्यूको नेतृत्वमा संघमा छ, मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशमा, अनि जिल्लामा सिडिओको नेतृत्वमा र स्थानीय तहमा गाउँपालिका या नगरपालिका प्रमुखको नेतृत्वमा छ। त्यसमा विपक्षी दलदेखि लगाएर सरकारवालाहरू सबै रहेको व्यवस्था, त्यसैलाई नै व्यवस्थित रूपले परिचालन गरिदिनुहोस् भनेर हामी सरकारलाई सुरुदेखि नै भन्दै आएका छौं। साथसाथै खास खास अवस्थामा फेरि दलहरूको बैठक प्रधानमन्त्रीले आयोजना गर्ने या सत्तारूढ पार्टीले आयोजना गर्नु सही नै हुन्छ।
0: तर अब रवि लामिछानेजीको अध्यक्षतामा सर्वदलीय संयन्त्र भन्ने छ, प्रधानमन्त्रीसँग अहिलेसम्म सर्वदलीय बैठक भएको पनि देखिँदैन, त्यो कुरा चाहिँ उठाउनु भएन तपाईँहरूले?
1: हो, आज हाम्रो त्यही कुरा भयो, प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरिदिनुहोस् एकातिर, अर्कोतिर संघ प्रदेश स्थानीय तहमा रहेका संयन्त्रहरू परिचालन गरौं, पार्टी सभापतिले पनि गर्नु हो राम्रो भयो, नराम्रो कुरा होइन। त्यसमा चाहिँ हामी संयन्त्रमा संघमा बस्न तयार छौं, प्रदेश स्थानीय तहहरूमा फेरि तपाईँहरू संयन्त्रमा बस्नुहोस् भनेका छौं। यसले चाहिँ सरकारलाई सहयोग नै गर्छ, सरकार मात्रै होइन सबैलाई एक ठाउँ ल्याउनमा काम नै गर्छ, तर सरकार आफै प्रधानमन्त्री आफै अगाडि सर्नु पर्यो भन्ने हाम्रो छ। प्रदेश र स्थानीय तहहरूमा हामी बाँकी प्रतिपक्षी दलका पार्टीहरूको सरकार छ त्यसलाई सक्रिय बनाउँछौ, त्यहाँ चाहिँ सत्तारूढ दललाई पनि सहभागी गराउँछौ भनेका छौँ।
0: यति ठूलो विपद आएको छ, हजारौं मानिसहरू सम्पर्कविहीन छन्, 1300 भन्दा बढीको मृत्यु भइसकेको पुष्टि नै भइसकेको यस्तो अवस्थामा अब पुननिर्माणमा पुनस्थापनामा खर्बौं लाग्ने भन्ने एउटा आँकडा पनि आइसकेको छ, यो अवस्थामा प्रधानमन्त्री किन सर्वदलीय बैठकमा आउन नखोजिरहेका होलान्, किन नआइरहेका होलान्, यसबारे के भने रवि लामिछानेजीले?
1: मन्त्रीजीले जवाफ दिने कुरा भयो, सरकार तर्फबाट आज अर्थमन्त्रीजी सहभागी हुनुहुन्थ्यो, त्यो चाहिँ हामीले ठिकै मान्यौं, किनभने कमसेकम प्रधानमन्त्रीले गर्नुपर्ने काम हो, प्रधानमन्त्रीले पनि बैठक बोलाउनुहोस्, हामीले अर्थमन्त्रीलाई पनि भन्यौं सभापतिलाई पनि भन्यौं प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो, प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नुहोस् या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनुहोस् भन्ने कुरा हामीले त्यहाँ भन्यौं। यस्तो विपदको बेला पक्ष विपक्ष भन्दा पनि हामी सबै मिलेर एकताबद्ध ढंगले अन्तर्राष्ट्रिय रूपले उठाउने आवाजहरू पनि उठाउँ र हामीले गर्ने काम पनि गरौं, संसदमा पनि एउटा विशेष समिति बनाऊ भनेर आज टुङ्गो भएको छ।
0: त्यो समितिको आवश्यकता चाहिँ किन पर्यो? संसदभित्र एउटा सर्वदलीय समितिहरू झन् गन्जा गर्नु हुँदैन?
1: हो, यो विशिष्ट अवस्था हो, त्यसैले हामी सभामुखीसँग त्यो चाहिँ संयन्त्रको लागि अनुरोध गरेका छौँ। त्यसो बन्यो भने कमसे कम त्यसले त्रिशुली कोरिडोर भरि काम गर्नु छ, त्यहाँनिर कतिपय छिटो कानूनहरू बनाउनु पर्ने हुन सक्छ, त्यसमा सहयोग गर्नुपर्ने। अर्कोतिर यो चाहिँ हामी विपद चाहिँ जो छ त्यो चाहिँ हामीले हाम्रो कारणले भन्दा पनि विश्वको मानव समुदाय कारणले विकसित देशहरूका कारणले भएको छ यो चाहिँ जलवायु परिवर्तन, त्यो कुरा चाहिँ हामी सबै दलहरू एक ठाउँ बसेर संसदीय समितिले छलफल गरेर प्रतिवेदन बनाएर विश्व सामु लान पाउँदा एउटा शक्ति बन्छ, प्रधानमन्त्री स्वयंलाई पनि संविधान संघको महासभामा त्यो विषय उठाउन बल पुग्छ भनेर हामी यो समितिको टिओआर भित्र त्यो कुरालाई पनि हामी पारेका छौँ। अरू थुप्रै काम त्यो चाहिँ फिल्डमा काम भयो भएन भन्ने कुराहरू छन्, त्यसका अनुगमनहरू हुन्छ, त्यसै गरी पुनर्निर्माणको लागि पनि समन्वय गर्नुपर्ने, सरकारलाई सहयोग गर्ने समन्वय गर्ने बेला बेला निर्देश गर्ने कुराहरू होला।
0: तीन साता लगभग पुग्यो विपदको, भरौ 10 को विपदको, अब यस बीचका काम कारवाही बारे केही समीक्षाहरू पनि भए, किनकि उद्धारमा कतिपय ढिलो भयो भन्ने एक खालका गुनासाहरू पनि छन्, तत्काल पुनर्स्थापनाका कुराहरू पुनरुत्थानका कुराहरू पनि छन्,
1: निकै कुराहरू उठे।
0: प्रतिपक्षीको मूल्यांकन के हो यो तीन साताको?
1: जसरी खोज अनुसन्धान गर्नुपर्ने हो, सरकारको पुगेन, छिमेकहरूसँग आवश्यक सहयोग लिनुपर्ने कुराहरूमा पनि कमजोसियाई भयो, जसरी मिडियामा आयो सामाजिक सञ्जालमा आयो त्यहाँ खुब प्रचार भयो तर फिल्डमा त्यो अन्त काम भएन भनेर एक हप्ता दुई हप्तासम्म पनि त्यहाँ बस्नुभएका नेताहरूको चाहिँ त्यहाँ रिपोर्टिङ पनि थियो।
0: तपाई बीबीसी नेपाली सेवा सुन्दै हुनुहुन्छ। निकै आशापूर्वक खोज कार्य गरिएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको विद्युत गृह क्षेत्रमा बुधबार पाँचवटा शव भेटिएको उक्त आयोजनाका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले बीबीसीलाई बताएका छन्। उनले भने
2: चिलिमेको आजको खोजमा फाइनल्ली पाँचवटा चाहिँ डेड बडी फेला पर्यो, अब जीवित कोही फेला परेन।
0: त्यो अब थप सम्भावना, थप जीवित भेटिनेहरूको सम्भावना चाहिँ के देखिन्छ?
2: खोजमा गएको आर्मीहरूको भनेअनुसार त्यहाँ अब जीवित त होइन, डेड बडी पनि भेट्ने सम्भावना गाह्रो छ भन्छ। अब माथि देखिने ठाउँसम्म जति खोज्न सक्ने ठाउँ छ नि त्यो चाहिँ क्लियर छ भनेर उहाँले भन्नुभएको थियो।
0: उद्धार कार्यमा नेपाली सेना सशस्त्र प्रहरी र भारतीय सेनाको उद्धार टोली खटिएको थियो। नेपाली सेनाका अनुसार भित्रपट्टि एक्सकाभेटर र त्यसपछि गोताखोर सहितको टोलीले एउटा साँगुरो पालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी कार्य गरेको थियो। सेनाले त्यहाँ फेला परेका चारवटा शव र एक मानव अंग हेलिकप्टर मार्फत त्रिशुली ल्याइएको जनाएको छ। यसअघि भाद्र 15 गते समेत उक्त सुरुङबाट एक शव तथा एक मानव अंग फेला परेको थियो। बाढ़ीका कारण विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएकाहरूमा रोगहरू फैलन नदिने यतिखेरको एउटा मुख्य चुनौती रहेको पाइन्छ। अस्थायी शिविरहरूमा स्वस्थ दिनचर्या कायम राख्न के गरिँदैछ? सुनौ नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको यो रिपोर्ट।
5: बाढ़ी प्रभावित क्षेत्रमा प्रदूषण बढ़ी भएको कारण विभिन्न रोगहरू फैलिन नदिन हरेक होल्डिङ सेन्टरमा स्वास्थ्य कर्मीहरू खटाएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डाक्टर अञ्जु कार्कीले बताए। उनको अनुसार विभिन्न होल्डिङ सेन्टरहरूमा ए अनमी तथा विद्यालय नर्सहरू खटाएको छ।
6: हामीले चाहिँ खानेपानीको कुरा, व्यक्तिगत र वातावरणको सरसफाइको कुरा, त्यसको विविध कारणले गर्दाखेरि पानी चल्ने रोग, वातावरण चल्ने रोग र व्यक्तिगत सरसफाइको कारणले हुँदाखेरि विभिन्न रोग लाग्ने हुँदाखेरि त्यो रोग नलागोस् भनेर रोकथामको लागि गर्नुपर्ने कार्यहरू चाहिँ गरिरहेको छ। नागरिकहरू पनि सचेत भएर ए यस्तो हुँदो रहेछ भन्ने होस् भन्ने कारणले गर्दा हामीले स्वास्थ्य शिक्षा पनि दिइरहेको छौँ।
5: होल्डिङ सेन्टरमा नियमित चेक जाँच गर्नुका साथै हैजा विरुद्धको खोप अभियान चलिरहेको डाक्टर अञ्जु कार्कीले बताए।
6: एक वर्ष भन्दा माथिको अब लगाउनु हुने जस्तो ज्वरो आएको छ अथवा यस्तो खालको खोप लगाउँदाखेरि पहिला केही रियाक्सन भएको छ भने मिल्दैन, त्यो बाहेक सबैलाई नै लगाउने हो। हामीसँग पर्याप्त नै छ, त्यही भएर समुदाय लगायत सबै खोप केन्द्रहरूबाट यो खोप दिइरहेको छ।
5: होल्डिङ सेन्टरमा बस्दै आएकी निमा याङछेन तामाङलाई ज्वरो आएर सामान्य चेक जाँच पश्चात औषधि खुवाएर राख्दा झन गाह्रो भएर नजिकैको हस्पिटल पुर्याउँदा टाइफाइड र डेंगु लागेको पुष्टि भएको उनकी छोरी कान्छीमाया तामाङले बताइन्।
7: डाक्टरले चेक गरेको अनि डेङ्गु र टाइफाइड देखायो रिपोर्टमा चाहिँ। मेन चाहिँ रेस्ट गरेर अनि औषधीहरू टाइममा खानिदिनु भनेर लेखिदिनु भयो। पहिला त सबैजना सँगै थियो, अहिले चाहिँ डेङ्गु लागेपछि चाहिँ यहाँको दाईहरूले चाहिँ यता डेङ्गु लागेको मान्छेलाई त छुट्टै रहनुपर्छ नत्र अरूहरूलाई सार्छ भनेर अनि मम्मी चाहिँ तल सेवा हस्पिटल लिएर आइदिनु भएको।
5: झाडापखला, डेङ्गु, ज्वरो, हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, झुलको प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, स्वच्छ खाना खाने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउन स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युरोपेली आयोगकी अध्यक्षले क्यानाडालाई युरोपेली संघ यूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई समर्थन गरेकी छन्। उर्जुला फोन देर लायनले क्यानाडाका लागि यूको बाटो खुला गर्ने दिशामा आफूले काम गर्न चाहेको बुधबार युरोपेली संसदलाई बताइन्। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: युरोपेली आयोगकी अध्यक्षले विभिन्न महत्वपूर्ण क्षेत्रमा ईयू र क्यानाडा बीच सहकार्यको बाटो खुल्ला गर्न चाहेको उल्लेख गरेकी हुन्। गत साता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ईयूसँग आफ्नो देशले छुट्टै खालको सम्बन्ध स्थापित गर्न चाहेको बताएका थिए। द्विपक्षीय व्यापार तनावसँगै हाल क्यानाडा र अमेरिकाको सम्बन्धमा तिक्तता देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी उर्जुला फोन देर लायनले भनेकी छन्, क्यानाडालाई एक खालको सदस्यता दिने प्रस्ताव कसै विरूद्धको साझेदारी होइन, बरू हाम्रो साझा शक्ति हो। साझेदारीहरू युरोपका निम्ति रणनीतिक रोजाई हो, तर अन्तर्राष्ट्रिय विधिमा आधारित प्रणालीमा देखिएको टुटफुटको जवाफ पनि हो। उनले अगाडि थपिन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841445148।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131994332।
11: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: हेर न सुधा, पिए पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Laconia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
5: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
7: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
8: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
7: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
8: ल भइहाल्छ नि नानी
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
10: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
9: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन चोक फोन 066-520-120 मोबाइल 98460-77745
5: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

Morsang DFM, Pontianak remény hősz.